0: महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
1: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिरेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
0: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, निजी क्षेत्रको दूरसंचार सेवा प्रदायक एनसेललाई आज या टापटालीले मोबाइल सेवाको अनुमति पत्र नवीकरण दस्तुर बापो सरकारलाई 4,94,45,81,191 रूपियाँ भुक्तानी गरेको छ। नेपाल दूरसंचार प्राधिकरणको 3 धारा स्थित नबिल ब्याङ्कमा रहेको खातामा एनसेलले उक्त रकम दाखिला गरेको हो। एनसेलले बुझाएको रकममा नवीकरण दस्तुरको बाँकी किस्ता बापत 4,25,25 करोड़ रूपियाँ रहेको छ। त्यस्तै 2082 भदौ 7 गतेदेखि 2083 असार मसान्तरसम्मको 328 दिनको ब्याज बापत 64,92,60,273 रूपियाँ र 2083 साउनदेखि भदौ 2 गतेसम्मको 33 दिनको ब्याज बापत 6,53,21,917 रूपियाँ समावेश छ। अन्तर्राष्ट्रिय समाचार, रूसमा भर्खरै भएको युक्रेनी आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि रूसले दिएको चेतावनीका बावजूद बेलायतले युक्रेनलाई पूर्ण समर्थन गरिरहेको जनाएको छ। बेलायती प्रधानमन्त्री एन्डी बोनेमले युक्रेनलाई आवश्यक परेको समयमा बेलायत सधैँ साथमा रहेको बताउनु भएको कतार न्यूज एजेन्सीले जनाएको छ। युक्रेनलाई निरन्तर सैन्य सहयोग प्रदान गर्दा रूसबाट उत्पादन शुरू हुन सक्ने जोखिमबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री बोनेमले आफ्नो देशले युक्रेनलाई आत्मरक्षाका लागि आवश्यक सहयोग उपलब्ध गराएको बताउँदै र आउँदा दिनमा पनि समर्थन गरिरहने उल्लेख गर्नुभयो। यसैबीच लन्डनमा रहेको रूसी दूतावासले बेलायतले जान युक्रेन युद्धलाई थप चर्काउने नीति अपनाएको आरोप लगाएको छ। बेलायतले द्वन्द्वमा आफ्नो संलग्नता कायम राखे त्यसको उच्च मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै दूतावासले बेलायतले त्यसको परिणाम भोग्नुपर्ने जनाएको छ। खेल समाचार, तेस्रो संस्करणको एससीसी प्रिमियर कपको तयारीका लागि भारत भ्रमणमा पुगेको नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा भारतको कर्णाटकलाई हराएको छ। नेपालले हिजो मंगलबार भएको पहिलो अभ्यास खेलमा कर्णाटकलाई 116 रनले पराजित गरेको हो। नेपालले दिएको 199 रनको लक्ष्य पछ्याएको कर्णाटकको टोली 28 ओभरमा 72 रनमा अल आउट भयो। कर्णाटकका शरद श्रीनिवासले सर्वाधिक 32 रन बनाए। उसले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका करण केसी, ललितराज वंशी, शेरमल्ल र बसिर अहमद समान 2 विकेट तथा हेमन्त धामी र सन्दीप लामिछानेले समानेको विकेट लिए। त्यसै गरी टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 45 ओभरमा 188 रन बनाएको थियो। नेपालका आसिफ शेखले सर्वाधिक 49 रन तथा ईशान पाण्डेले 34, खनाले 27, सन्दीप जोरले 27 रन बनाएको थियो। नेपालले भारतमा थप अर्को व्यस्त खेल खेल्ने तालिका छ। 10 दिनको प्रशिक्षण सकिए आएर नेपाली टोली प्रिमियर कप खेल्न भारतबाटै मलेसिया प्रस्थान गर्नेछ। मलेसियामा पनि नेपालले 3 दिन अभ्यास गर्नेछ। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपल्ट। प्रधानमन्त्री बालनद्वारा मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौता अनुदानका शिक्षक र विद्यालय कर्मचारीको तलब बढ़ाउने सरकारको निर्णय। मन्त्रीहरू हेरफेर गर्ने कुनै सम्भावना नरहेको राज्यसभा सभापति लामिछानेको प्रस्तुति। कर्णालीका मुख्यमन्त्री साही र सुरबसिंहका भट्टलाई विश्वासको मत। पूर्व प्रधान न्यायाधीश राणाको महाभियोग प्रकरणको रिटमाथि अर्को सुनाई आगामी भदौ 10 गतेका लागि तय। विजयपुर खोलाले बगाएर विपत्ता भएका अर्का बालकको शव शुक्ला गण्डकी सेती किनारमा फेला। शुक्ला गण्डकी नगरपालिकाको गत आर्थिक वर्षको नीति कार्यक्रम र योजनाको वार्षिक समीक्षा। 81% भौतिक प्रगति र अभ्यास खेलमा नेपाल नेपालले भारतको कर्नाटकलाई 116

0: हवस् त एथेन्जेल समाजले साथ दिनुभयो। तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। एथेन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ बिहान 6 बजेको कायरन शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: एकान्छी
4: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मगेम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोमगुबु बस पार पछाडि पट्टि।
4: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे 26 साखे हुँदै मगयाम चिसा पानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है मगयाम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक गोमगुबु बस पार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461680, 98235527763।
6: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: माथिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोपाइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460667645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
11: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
12: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
11: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560662827 र 98644530031।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
14: ए तिमी पो बस्तीघर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
15: दीर्घायु फर्निचर शोरूम।
16: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: साथै पुरानसँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
16: दीर्घायु फर्निचर शोरूम दिल्लीगौडा त नहि,
15: प्रोपाइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0865 मोबाइल नम्बर 98 60 61 268
16: 98 60 60 268।
18: प्रसन्न, होमवर्क देखाऊ त।
19: हस् टिचर।
18: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
19: टिचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
18: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
20: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, ट्राइट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्लागण्डकी 4 दुलेगौडा। फोन 0965414484, मोबाइल 98560 33384 र 98560 67988।
21: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
22: तर महँगो होला नि।
21: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
23: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
24: बाराही एल्युमिनियम, अब यूपीवीसी को साथमा।
23: एल्युमिनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
24: सम्पर्क बाराही यूपीवीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0865414411, मोबाइल 98560 22938 र 98028 22938।
25: 97.6
26: शुक्ला गण्डकी एफएम 97.6
27: शुक्ला गण्डकी टाइम चेक।
28: यति बेला बिहानको ठिक 6 बज्यो।
29: सरकारको दावी, खोपको दीर्घकालीन प्रभावकारिता बारे थप अनुसन्धान आवश्यक।
30: र एसियाली खेलकुदको प्रशिक्षणका लागि 4 सदस्यीय नेपाली टेनिस टोली आज भारत जाँदै, लालिगामा एटलेटिको म्याड्रिडको विजय शुरूआत।
31: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
32: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
31: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
32: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
31: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
32: फोन 0556421261, 596617, मोबाइल 98550607768, 98511625994, 98510542424। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
3: काया कैरनमा अब खबरको सिलसिला। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा मर्यादित भएर प्रस्तुत हुन मन्त्री र पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको छ। सांसद र मन्त्रीहरूको गतिविधिलाई लिएर सार्वजनिक आलोचना हुन थालेपछि उहाँले मर्यादित बन्नुपर्नेमा जोड़ दिनुभएको हो। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो बसेको संसदीय दलको बैठकमा सभापति लामिछानेले मन्त्री र सांसदहरूलाई सरकारका काम कार्यवाही कसरी सम्पादन गर्ने र संसदमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा सुझाव दिनुभएको थियो। सभापति लामिछानेले संसदको यो कार्यकाल मात्रै राजनीति गर्छु भनेर आएका नेताहरूलाई ससम्मान विदाई गर्ने पनि बताउनुभयो। मन्त्री र सांसदहरूलाई प्रचारमुखी भन्दा काममा ध्यान दिन पनि सभापति लामिछानेले आग्रह गर्नुभएको छ। उहाँले मन्त्रीहरूबारे सांसदका गुनासो सुन्नुभएको थियो। सांसदहरूले मन्त्रीका कार्यशैलीलाई लिएर आलोचना गरेका थिए। जवाफमा सभापति लामिछानेले आउँदा दिनमा मन्त्रीहरूको कार्यशैली परिवर्तन हुने र सांसदले उठाएका विषय सम्बोधन गरिने बताउनु भएको थियो।
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालका स्वकीयमाथि सम्पत्ति शुद्धिकरणको कसुरमा छानबिन अघि बढ़ाएको छ। ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, देउवाका स्वकीय सचिव भानु देउवा र दाहालका स्वकीय सचिव गंगा दाहालको सम्पत्तिमाथि आयोगले अनुसन्धान अघि बढ़ाएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले प्रारम्भिक चरणमा अध्ययन गरेर सम्बन्ध कसुर नभएकाले हामी कहाँ फाइल पठाइएको थियो, एक आयुक्त भन्नुहुन्छ, त्यसपछिको अनुसन्धान अघि बढ़ाएका छौं। उनीहरू विरूद्ध अनुसन्धान गर्न भन्दै अख्तियारमा समेत छुट्टा छुट्टै उजुरी समेत परेको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट समेत पत्र आएपछि आयोगले निजामती कर्मचारी र प्रहरीको संयुक्त टोली खटाएर छानबिन थालेको छ। अख्तियारका अनुसन्धान अधिकृतका अनुसार तीन पूर्व प्रधानमन्त्रीका तत्कालीन स्वकीय सचिवहरूको विवरण माग्दै राष्ट्र बैंक, मालपत कार्यालय सहित 20 भन्दा बढ़ी निकायलाई कारोबार र सम्पत्तिको विवरण माग्दै पत्राचार समेत गरिसकिएको छ। कान्तिपुर दैनिकमा खबर छ।
3: गएको बिहिबार मध्यरातीको पहिरोबाट घर भत्किनुका साथै चिरा चिरा परेपछि विस्थापित बनेका बाजुराको त्रिवेणी नगरपालिका 9 तामसीका 40 परिवार त्रिपालमुनि बसिरहेका छन्। घर फर्कने अवस्था नभएपछि 40 घर परिवार बल्दी तामसु मौरी सड़क खण्ड अन्तर्गत तामसु सड़कमा त्रिपाल टाँगेर बसेको वडाध्यक्ष नन्द थापाले बताउनुभयो। यस्तै विस्थापित मध्ये 16 परिवार महालक्ष्मी आधारभूत विद्यालयमा र 2 परिवार बिउ बिजन बचत तथा सहकारी भवनमा आश्रय लिएर बसेका छन्। पहिरो पीड़ितका लागि जिल्ला रेडक्रस 61 त्रिपाल उपलब्ध गराएको छ। बाजुराका पहिरो पीड़ित 40 परिवारको हप्ता दिनदेखि त्रिपालमुनि बास, नयाँ पत्रिकामा खबर छ।
4: सरकारले प्रारम्भिक बाल विकास, ईसीडी शिक्षक, विद्यालय कर्मचारी र संघीय अनुदानमा कार्यरत शिक्षकको तलब वृद्धि गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार हिजो बसेको मन्त्री परिषद बैठकले ईसीडी शिक्षक, विद्यालय कर्मचारी, लेखा हेर्ने र विद्यालय सहयोगीको तलब मासिक 5,000 दरले वृद्धि गर्ने निर्णय गरेको हो। यस्तै संघीय अनुदानमा शिक्षण गर्ने निम्न माध्यमिक र माध्यमिक तहको शिक्षकको तलब पनि वृद्धि गरिएको छ। बजेटमा सरकारी कर्मचारी र शिक्षकको तलब 21% वृद्धि भए पनि सामुदायिक विद्यालयमा कार्यरत उनीहरूको तलब नबढ़ेकामा सरकारको आलोचना हुँदै आएको थियो। ईसीडी शिक्षकले मासिक 12,000 17,000 रूपियाँ तलब प्राप्त गर्नेछन्। विद्यालय सहयोगीको तलब 10,000 वृद्धि भएर 15,000 रूपियाँ पुगेको छ। लेखा हेर्ने विद्यालय कर्मचारीको तलब भने 15,000 20,000 रूपियाँ पुगेको खबर आजको कान्तिपुरमा छ।
3: यस वर्ष देशभर रोपाई 97.48% सकिएको छ। साउन 29 13,35,651 हेक्टरमा रोपाई सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत कृषि विभागले जनाएको छ। देशभर रोपाई भएको क्षेत्रफल 13,70,062 हेक्टर छ। गएको वर्ष 1 भदौसम्म 94% रोपाई सकिएको थियो। त्यति बेला 13,03,012 हेक्टरमा रोपाई भएको थियो। गएको वर्षको तुलनामा यस वर्ष करिब 30,500 हेक्टर बढ़ी क्षेत्रमा धान रोपिएको विभागको तथ्याङ्क छ। रोपाईको दरमा सबैभन्दा ठूलो सुधार मधेसमा देखिएको छ। गएको वर्ष यो अवधिमा मधेसमा 86.35% मात्र रोपाई भएकोमा यस वर्ष 96.6% पुग्दा मधेसमा रोपाईको दर 10.25% बिन्दुले बढ़ेको हो। यस वर्षको रोपाई करिब सकिएको कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले बताउनुभयो। सरकारी निकायले समयमै रोपाई सकिएको र उत्पादन बढ़ने अनुमान गरे पनि किसानले रोपाईको बेला बिउ मलदेखि विपदको सामना गरिरहनु पर्ने बाध्यता टड्कारो बनेको बताउँदै आएका छन्। किसानले रोपाई सके पनि मलको अभाव कायमै रहेको राष्ट्रिय कृषक समूहका कोषाध्यक्ष शशिराम आचार्यले बताउनुभयो। कान्तिपुरमा खबर छ। काया कैरनमा उद्योगहरूको अवस्था र बन्द उद्योग सञ्चालनको लागि गर्नुपर्ने कामबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
5: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
6: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
5: फोन नम्बर 01-5670-924 5670-925।
7: बेटर अप्लायसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायसेस, बेटर को बानी लाग्छ।
8: थोरै बचत धेरै कायदा, बीमा काटन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान। एनबीएल अटो लोन,
9: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
8: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
8: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
8: शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संसदमा मर्यादित हुन मन्त्री र सांसदहरूलाई रासोपा सभापति लामी छानेको निर्देशन, तीन पूर्व प्रधानमन्त्रीका स्वकीयमाथि अख्तियारको छानबिन शुरू, बाजुराका पहिरो पीड़ित 40 परिवारको त्रिपाल मुनि बास, अघिल्लो वर्षभन्दा 3% बढ़ो रोपाई, सबैभन्दा ठूलो सुधार मधेसमा, ईसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब 5,000 बढ़्यो लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। कर्जाको माग नबढ़दा 3 वर्षदेखि बैंकहरूमा थुप्रिन थालेको रकम 15.5 अर्ब रूपियाँ पुगेको छ। निक्षेप संकलन बढ़दै जाने तर कर्जाको माग विस्तार नहुँदा ठूलो परिमाणको लगानीयोग्य रकम थुप्रिएको हो। नेपाल राष्ट्र बैंकका प्रवक्ता एवं कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलका अनुसार 3 वर्षदेखि बैंकिङ क्षेत्रमा तरलता थुप्रिने क्रम निरन्तर बढ़िरहेको छ। रेमिट्यान्स आप्रवाह निरन्तर बढ़ेर त्यसको अनुपातमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जा विस्तार हुन नसक्दा तरलता बढ़ेको उहाँले बताउनुभयो। विगतमा पटक पटक तरलता अभावको संकट झेलेका बैंकहरूले आफूसँग पैसा नहुँदा राष्ट्र बैंकबाट ऋण स्थायी तरलता सुविधा लिएर ग्राहकलाई ऋण दिन्थे। 2079-80 राष्ट्र बैंकसँग 32.31 अर्ब ऋण लिएका बैंकहरूले 80-81 घटाएर 1.20 अर्ब मात्रै लिएका थिए। त्यसैता त्यस्तो सुविधा लिएका छैनन्। बरू ऋण लिन नआएपछि थुप्रिएको पैसा ब्याजका लागि राष्ट्र बैंकमा राख्ने गरेका छन्। यस्तो अवस्था देशकै लागि दुर्भाग्यपूर्ण रहेको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउनुहुन्छ। उहाँ मौद्रिक नीति वा अन्य नीतिहरूले यति ठूलो स्रोतको परिकल्पना र प्रयोग गर्ने योजना नै ल्याउन नसकेको बताउनुहुन्छ। एउटा घर निर्माण गर्दा 47 वस्तुको खपत हुन्छ भन्ने कुरालाई नै ठूलो खोज जस्तै मान्ने र सानातिना कुरामा अल्झिने परिपाटीले देश अघि बढ़न नसकेको उहाँको भनाइ छ। यसका लागि कड़ा नीतिगत मेहनत आवश्यक रहेको र यो राज्य स्तरबाट भएको देखिँदैन। यति धेरै पैसा बैंकमा थुप्रिनु देशकै लागि दुर्भाग्यपूर्ण रहेको उहाँको टिप्पणी छ। यसैबीच नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवन दाहाल निजी क्षेत्रको कन्फिडेन्स कम हुँदा समस्या भएको बताउनुहुन्छ। 3 वर्षदेखि रहेको अधिक तरलताको कारण अब संरचनागत रूपमा यसको समाधान खोज्नुपर्ने उहाँको भनाइ छ। विगतको कर्जा माग र अहिलेको अवस्थासँग तुलना गरेर बुझ्नुपर्ने र 3 वर्षभन्दा अगाडि लोनको डिमाण्ड हुँदा पनि पैसा नभएर दिन नसक्ने अवस्था रहेको कुरालाई अहिले सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ रहेको खबर नयाँ पत्रिकामा छ।
1: आत्मनिर्भर अर्थतन्त्र र उत्पादनमुखी निर्यात तथा रोजगारीका लागि औद्योगिक क्षेत्रको विकास अपरिहार्य छ, तर उद्योग स्थापना गर्ने भन्दा संचालनमा रहेका उद्योगलाई टिकाइराख्ने चुनौती अझै ठूलो देखिन्छ। सरकारी तथ्याङ्क अनुसार नेपालमा 10 औद्योगिक क्षेत्रमा रहेका 703 उद्योग मध्ये 619 संचालनमा छन् भने 22 बन्द छन्। यी उद्योगहरूले मात्रै झण्डै 20,000 प्रत्यक्ष रोजगारी दिएका छन्। थप जानकारी अबको पालोमा।
3: उद्योग भनेको केवल एउटा कारखाना मात्र होइन। उद्योगसँग किसान, कच्चा पदार्थ आयातकर्ता, ढुवानी व्यवसायी, बैंक तथा वित्तीय संस्था, श्रमिक, बजार, उपभोक्ता र सरकारको राजस्व प्रणाली पनि जोड़िएको हुन्छ। त्यसैले एउटा उद्योग बन्द हुँदा त्यसको असर समग्र अर्थतन्त्रमा देखिन्छ। वरिष्ठ अर्थविद डाक्टर डिल्लीराज खनाल।
4: परम्परागत रूपमा खास व्यवसाय पेसा गर्ने मान्छेहरूको त्यो व्यवसाय पनि समाप्त भयो। तपाईँका साना कुटीर उद्योगहरू पनि जुन त्यो पनि एक अर्कोमा धराशायी भए, त्यसले अर्को ढंगले बेरोजगारी पनि भयो। ब्याङ्कले चाहिँ अनि ट्रेडलाई सपोर्ट गर्ने पुँजीकै बेसिकली त्यो वेल्थको क्रिएसन भन्दा पनि के हुनु भने साइफनिङ।
3: नेपालको औद्योगिक क्षेत्र अहिले पनि केही संरचनागत समस्यासँग जुझिरहेको छ। उत्पादन लागत उच्च हुनु, कच्चा पदार्थका लागि आयातमा निर्भरता, बजारको अनिश्चितता, वित्तीय लागत, पूर्वाधार तथा नीतिगत अस्थिरता जस्ता विषय उद्योगिका अहिलेका प्रमुख चिन्ताका विषय हुन्। सरकारले भने अहिले औद्योगिकरण मार्फत रोजगारी र आर्थिक वृद्धि बढ़ाउने तथा उत्पादनमूलक क्षेत्रमा लगानी र कर्जा विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखेको देखिन्छ। सरकारले अहिले औद्योगिक क्षेत्रमा गरिरहेका प्रमुख सुधारहरू के देखिन्छन् त?
4: कच्चा पदार्थमा जुन किसिमको छुट र सुविधा दिएको छ त्यो ठिकै छ। स्वदेशी वस्तुहरू किन्नतिर प्रोत्साहन गर्ने, अलि डिजिटलाइज सिस्टमबाट अनि त्यो भ्याटमा छुट दिनेदेखि लिएर कुराहरू चाहिने जुन किसिमको अगाडि बढ़ाइएको छ, त्यसले होइन जस्तो आईटी सेक्टरलाई चाहिँ विशेष प्रायोरिटी दिइएको छ।
5: नेपालीहरूले बाहिर लगानीसँग जान पाउने स्टार्टअप पनि छ, त्यो पनि ठिकै छ।
3: नेपालमा उद्योगको समस्या उद्योग खोल्न नसक्नु मात्र होइन, खोलेका उद्योगलाई कसरी प्रतिस्पर्धामा ल्याउने, कसरी टिकाउने र यसलाई विश्व बजारसम्म कसरी पुर्याउने भन्ने प्रमुख चुनौती हो। यसका लागि सरकारले तत्काल गर्नुपर्ने कामहरू के हुन् त? फेरि एकपटक अर्थविद डाक्टर खनाल।
4: बुद्धिमत्ता पूर्ण पाटिकाले यस्तो निजीकरण गर्ने होइन, जसका कारणले गर्दा औद्योगिकरणको गति र प्रक्रियालाई पनि त्यसले थप रूपमा सहयोग र मदत गरोस् र त्यहाँबाट आउने पैसा सरकारले अर्कोतिर लगाओस्। मुख्य चाहिँ हिस्सेदार साझेदार बनाएर पार्टनरसिपमा चलाउनुपर्छ, कतिपयलाई मर्जर गरेर पनि चलाउनेतिर चाहिँ सरकार जानुपर्छ भन्ने मलाई लाग्छ।
1: औद्योगिक क्षेत्रको अवस्था र सुधारको विषयमा अर्थशास्त्री डाक्टर दिल्लीराज खनालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, सरकारले दूरसंचार क्षेत्रमा चालू आर्थिक वर्ष 2083-84 रूपान्तरणकारी वर्ष बनाउने तयारी गरेको छ। यसका लागि 4G कवरेज विस्तार र केही क्षेत्रमा 5G सेवा शुरू गर्ने तयारी हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले हाल सञ्चालनमा रहेका टावरको संख्या 50% बढ़ाउने तयारी गरिएको जानकारी दिनुभयो। अहिले नेपाल टेलिकमसँग देशभर करिब 5,000 संख्यामा टावर रहेकोमा तत्काल 1,600 टावर थप्नका लागि स्रोतको व्यवस्थापन भइसकेको छ। मन्त्री तिमिल सिन्हाका अनुसार काठमाडौँमै 4G सेवा प्रभावकारी नभएको गुनासो रहेकाले नेपाल टेलिकमलाई यस क्षेत्रमा आफ्नो पूर्ण स्रोत परिचालन गर्न निर्देशन दिएको छ। 4G एकदमै ठूलो कभरेज बढ़ाउनु पर्नेछ र यसका लागि नेपाल टेलिकमले गुनासो नआउने गरी काम गर्दैछ। उहाँले भन्नुभयो, अहिले सञ्चालन रहेका टावरको संख्या भन्दा थप 50% संख्यामा टावर थप्ने तयारी भइरहेको कारोबार दैनिकमा खबर छ।
3: सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्तालाई तीव्रता दिएको दावी गरे पनि प्रगति भने नगर्ने देखिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार संघले समस्याग्रस्त घोषणा गरेका 23 सहकारीमा 76,399 बचतकर्ताको रकम फँसे पनि नयाँ सरकार गठन यता 10,000 बचत भएका 3,178 जनाले मात्रै रकम फिर्ता पाएका छन्। यो कुल बचतकर्ताको 4.15% मात्रै हो। फिर्ता हुनुपर्ने रकमको तथ्याङ्क हेर्दा प्रगति विवरण झन नाजुक छ। समितिका अनुसार समस्याग्रस्त सहकारीमा बचतकर्ताको 45,05,45,00,000 रूपियाँ फँसेकामा अहिलेसम्म 4,20,53,800 मात्रै फिर्ता भएको छ, जुन कुल फिर्ता रकमको 0.09% मात्रै रहेको खबर नयाँ पत्रिकामा छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: बाढी र डुबानबाट बच्न के गर्ने?
7: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
6: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
7: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
6: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
7: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस होम डिस होम खुशीको कनेक्सन
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा
2: पैसामा छ शक्ति पैसामा छ सहारा
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
1: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
2: इतिहास गाथा र कथा गाँठका कुरा
1: गाँठका कुरा
2: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर काभ्रे प्लाञ्चोका दुग्ध किसान रामप्रसाद सापकोटाको बिहानी अचेल नयाँ आशा र मुस्कानका साथ शुरू हुन्छ। घरमा पालेका दुईवटा भैँसीको दूध दुहेर सहकारीमा बुझाएपछि उहाँलाई विगत जस्तो अहिले छटफटी हुँदैन। केही महिना अघिको अवस्था भने फरक थियो। आठ महिनासम्म बेचेको दूधको भुक्तानी नआउँदा सहकारीको ढोका धाउनु र फोन मार्फत हार गुहार गर्नु उहाँको दैनिकी बनेको थियो। पशुलाई दाना चोकर किन्ने पैसा जुटाउन कठिन थियो भने बालबालिकाको पठाई खर्च व्यवस्थापन गर्न पनि समस्या थियो। दूध त दिनहौ लैजान्थ्यो तर पैसाको कुनै टुङ्गो हुँदैनथ्यो। विगत सम्झदै उहाँ भन्नुहुन्छ, लाग्थ्यो पसिना बगाउनु नै आफ्नो अभिशाप हो। तर समय सधैँ एउटै रहँदैन। अचेल सापकोटाको मोबाइलमा एउटा सन्देश बज्छ, तपाईँको बैंक खातामा रकम जम्मा भएको छ। आठ महिनासम्म रोकिएको भुक्तानी अवधि घटेर अहिले झण्डै दुई महिनामा झरेको छ। नियमित रूपमा रकम प्राप्त हुन थालेपछि उहाँका आँखामा खुशी र अनुहारमा सन्तोष झल्किन्छ। उहाँ भन्नुहुन्छ, सायद अब हाम्रा दुःखका दिन सकिँदैछन्। सापकोटा त एउटा प्रतिनिधि मात्र हुनुहुन्छ, नवलपुरकी किसान अम्बिका सिटोला लगायत देशभरका हजारौं दुग्ध किसानको कथा पनि यस्तै पीड़ा र निराशाले भरिएको थियो। किसानले दिनरात खटेर दूध उत्पादन गर्थे तर भुक्तानी नपाउँदा ऋणको बोझ बोक्न बाध्य थिए। आठ महिनासम्म रोकिएको भुक्तानी अवधि अहिले घटेर झण्डै दुई महिनामा झरेको छ। नियमित रूपमा रकम प्राप्त हुन थालेपछि दुग्ध किसानका आँखामा खुशी र अनुहारमा सन्तोष झल्किन्छ, गोर्खापत्र दैनिकले खबर छापेको छ।
3: अब विदेशको खबर, अमेरिकाको फ्लोरिडामा रहेको एक क्यान्सर अनुसन्धान केन्द्रमा गरिएको व्यक्तिगत क्यान्सर खोपको प्रारम्भिक परीक्षणले उत्साहजनक परिणाम देखाएको छ। औषधि निर्माता कर्पनी मोडर्नाले विकास गरेको यो खोपलाई किटुटा नामक औषधिसँग संयोजन गरेर प्रयोग गरिएको बीबीसीले जनाएको छ। 1000 भन्दा बढ़ी उच्च जोखिमयुक्त छालाको क्यान्सर भएका बिरामी सहभागी चरण तीनको परीक्षणमा खोप र किटुटाको संयोजनले बिरामीलाई लामो समयसम्म क्यान्सर मुक्त राख्न सफल भएको कम्पनीले जनाएको छ। क्यान्सर शरीरका अरू अंगमा फैलिने जोखिम समेत घटेको दावी छ। इन्स्टिमेसना नाम दिएको यो खोप हरेक बिरामीको ट्यूमर अनुसार व्यक्तिगत रूपमा तयार गरिन्छ। खोपले शरीरको प्रतिरक्षा प्रणालीलाई बाँकी रहेका क्यान्सर कोष पहिचान गरी त्यसमाथि आक्रमण गर्न निर्देशन दिने उद्देश्य राख्छ। यसमा कोविड 19 विरूद्धका केही खोपमा प्रयोग भएका एमआरएनए प्रविधिको विकास गरिएको छ। कम्पनीहरूले प्रारम्भिक परिणामलाई महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे पनि यसको पूर्ण विवरण अझै सार्वजनिक भएको छैन र स्वतन्त्र विज्ञहरूबाट समेत पूर्ण रूप समीक्षा हुन बाँकी छ। त्यसैले यो खोपले दीर्घकालमा कति प्रभावकारी रूपमा काम गर्छ र बिरामी कति समयसम्म क्यान्सर मुक्त रहन्छन् भन्ने विषयमा थप तथ्य आवश्यक रहेको विज्ञहरूले बताएका छन्।
4: अब केही खेल खबर, जापानमा हुने विश्व एसियाली खेलकुदको प्रशिक्षणका लागि तीनजना खेलाड़ी सहित चार सदस्यीय नेपाली टेनिस टोली आज भारत जाँदैछ। भारतको बेंगलुरूमा हुने प्रशिक्षणमा खेलाड़ीहरू प्रदीप खड्का, निशान श्रेष्ठ र स्वस्तिका विष्ट रहेका छन् भने प्रशिक्षकमा रेणुदेवी कोण्डा छिन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ, नेपाल टेनिस संघका अध्यक्ष मनोहर दास मूल लगायतले हिजो नै विदाई गरे। उनीहरूले रोहन बोपाना टेनिस एकाडेमीमा प्रशिक्षण गर्नेछन्। टोली भदौ 23 गते स्वदेश फर्किनेछ। विश्व एसियाडकै लागि छनौट भएका अभिषेक बाँसतोला र शिवाजी गुरूङ भने स्वदेश बाहिर प्रशिक्षणरत रहेका नेपाल टेनिस संघले जनाएको छ। विश्व एसियाली खेलकुद असोज 3 गतेदेखि जापानको आइची र नायोमा शुरू हुनेछ। नेपालले 23 खेलमा 136 खेलाड़ीलाई सहभागिता गराउनेछ। गएको संस्करणमा नेपालले 26 खेलमा सहभागिता जनाएको थियो। खेलकाहरूको प्रसंगमा एटलेटिको म्याड्रिडले नयाँ लालिका सिजनको पहिलो खेलमा मालागालाई 2-0 पराजित गर्दै विजय शुरूआत गरेको छ। दोस्रो हाफमा मैदान प्रवेश गरेका ली काङ इनले 13 मिनटपछि उत्कृष्ट गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाए। त्यसपछि एलेक्स वायनाले उत्कृष्ट फ्रीकिक मार्फत दोस्रो गोल गर्दै एटलेटिकोको जित सुनिश्चित गरेका थिए। एटलेटिकोले अब आउँदो आइतबार भिल्लारियलसँग खेल्नेछ। खेल शुरू नअघि एटलेटिकोको विश्वकप विजेता खेलाड़ीहरू मार्कोस लोरेन्ते, मार्क भुबिल, एलेक्स बायना र आलेजान्द्रो गिमराडोलाई मैदानमा सम्मान समेत गरिएको थियो। उनीहरूलाई समर्थकहरूले ठूलो तालीसहित स्वागत समेत गरेका थिए।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले देशका केही ठाउँमा हल्का पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा सामान्य वर्षा भइरहेको छ। पछिल्लो 12 घण्टामा कास्कीमा सबैभन्दा धेरै 107 मिलिमिटर पानी परेको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
4: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशनबाट दलविहीन स्थानीय तहको प्रस्ताव पारित गर्यो। तर अहिले क्याण्डिडेट क्लब मार्फत स्थानीय तहमा उम्मेद्वार खोज्दैछ। गैरदलीय पालिका बनाउन व्यावहारिक रूपमा असम्भव भएको महसुस गर्दै दलीय प्रतिस्पर्धा गर्दैछ।
3: बागमती प्रदेशमा मुख्यमन्त्रीका लागि एमाले संसदीय दल उपनेता किरण थापा मगरलाई समर्थन गर्ने विषयलाई लिएर राप्रपाभित्र विवाद चुलिएको छ। राप्रपा संसदीय दलका नेता उद्धव थापाले एमालेलाई समर्थन गरेपछि उहाँलाई कार्यवाही गर्न पार्टी तयारी थालेको छ। थापाले भने दलको नेताको हैसियतले आफूले एमाले नेकपा गठबन्धन सरकारलाई समर्थन गरेको र यो समर्थन कायम रहने बताउनु भएको छ।
4: सरकारले बिजुलीको महसुल घटाउने तयारी थालेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको प्रस्तावमा साउन 13 विद्युत महसुल दरको पुनरावलोकन गर्न नेपाल विद्युत प्राधिकरणले समिति बनाएको थियो। प्राधिकरणका संचालक समिति सदस्य अंशु किरण साईको संयोजकत्वमा गठित समितिले उपभोक्ता र उद्योगीलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने गृह कार्य अगाडि बढ़ाएको जनाएका छन्।
3: र नेपाल राष्ट्र बैंकको डेपुटी गवर्नरमा दीर्घ रावल नियुक्त हुनुभएको छ। काया कैरनमा अब पालो उखानको उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: संसदमा मर्यादित हुन मन्त्री र सांसदहरूलाई राष्ट्रपा सभापति लामिछानेको निर्देशन। 3 पूर्व प्रधानमन्त्रीका स्वकीय माथि अख्तियारको छानबिन शुरू।
3: अघिल्लो वर्षभन्दा 3% बढ़्यो रोपाई। सबैभन्दा ठूलो सुधार मधेसमा। किसानले धान रोपाई सके पनि मलको अभाव कायमै।
4: कर्जाको माग नबढ़दा बैंकहरूमा थोप्रिन थालेको रकम 15 खर्ब पुग्यो। निजी क्षेत्रसँगको साझेदारीमा उद्योग सञ्चालन गर्न विज्ञको सुझाव।
3: क्यान्सरको खोप परीक्षणमा उत्साहजनक परिणाम देखिएको अनुसन्धानकर्ताहरूको दावी। खोपको दीर्घकालीन प्रभावकारिताबारे थप अनुसन्धान आवश्यक।
4: र एसियाली खेलकुदको प्रशिक्षणका लागि 4 सदस्यीय नेपाली टेनिस टोली आज भारत जाँदै लालिकामा एटलेटिको म्याड्रिडको विजयी शुरूआत।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले राजेश केसीले बनाउनु भएको कार्टुन लिएका छौं। कांग्रेसका देउबा पक्षलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। झण्डै 5 महिनाको विदेश बसाएपछि देउबा स्वदेश फर्किए लगत्तै उहाँ पक्षका नेताहरू उत्साहित छन्। यहाँ कार्टुनमा 4 तारा झण्डा भएको ठूलो पोखरी छ। देउबा जस्तै देखिने मान्छे पोखरीभित्र डुबेका देखिन्छन्। डुबेकै अवस्थामा उनी सकी नसकी ठूलो टोकरी पानी बाहिर निकाल्न भनेर भित्रबाट सकी नसकी धकेलिरहेका छन्। देउबा डुबेकै अवस्थामा छन् अनि टोकरी चाहिँ पानीको सतहमाथि देखिएको छ। त्यही टोकरीमा रहेका देउबा पक्षका नेताहरू नारा लगाउँदैछन्, देउबा दाई जिन्दाबाद, अनि अर्काथरी भन्दैछन् राम राम राम राम। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
4: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
5: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
4: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडि पट्टि।
5: हजुर, काठमाडौँ दोलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
2: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
4: होटल टाइटेनिक, गोमगोबु बसपार। प्रोपाइटर रामचन्द्र महत। मोबाइल 98461 68 78, 98235 52763।
6: दोलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल टीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोपाइटर कुलबहादुर लम्साल। मोबाइल नम्बर 98660 86925, 98560 34881 र 98460 47580।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
7: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम, एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
7: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
5: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
7: फोन गर्नुहोस् 0635905011। पुन मोबाइल।
5: होइन, कति पुन मोबाइल भन्दै कराएको?
7: दुलेगौडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
5: कहाँ छ पुन मोबाइल?
7: यही दुलेगौडामा तरकारी पसलको आडैमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
7: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलेगौडा, मुनाल सहकारीको तलतट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
5: प्रोपाइटर हेमराज पुन। मोबाइल 98191 74888 र 98448 48000।
0: बाबा बुढा 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
7: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
0: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
8: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9161638981।
9: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
10: ए तिमी पो बस्ती गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
11: दीर्घायु फर्निचर शोरूम।
9: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
12: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
9: दीर्घायु फर्निचर शोरूम, दिलीगढ़ नहुँ।
11: प्रोप्राइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0765709 मोबाइल नम्बर 9847061268
9: 9857062068।
13: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने।

0: 14411 मोबाइल 9855229238 र 9808222938।
1: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
2: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
1: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
1: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
1: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9855260999।
3: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त। हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ? सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने। ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि। त्यसो भए सँगै जाउन त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा। प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9111796902।
4: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा। प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 9855309982 र 9705602209।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
6: आइफोन हो कि आइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
6: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843328811।
7: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
8: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
7: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
9: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
5: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार।
10: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0654140194, मोबाइल 9855206030।

0: लामो समयदेखि तपाईहरुको मन जित्न सफल न्यू होम डेको एन्ड द डेकोरेसन
1: शुक्ला गण्डकी एफएम 97.6
2: इन्डोर्स गराउनु भयो, अब पारित भयो। मलाई लाग्छ यो एउटा अनौठो विषय आएको छ, यसका अन्तर्राष्ट्रिय परिदृश्यहरू खुल्दै पनि जानेछन्। तर पनि एउटा राम्रो सूचना के छ भने, इतर पक्ष सर्वोच्चमा गयो भने मलाई लाग्छ पार्टीहरू मिल्ने समाचार एक ठाउँमा भगन थापा र शेरबहादुर सम्भवत आज अपराह भेट्ने कार्यक्रम छ। मैले सूचना भेटे बुझे अनुसार, सूचना पाए अनुसार त्यो भेटले पक्की पनि काँग्रेस एक ठाउँमा आउँछ जस्तो लाग्छ। यदि आयो भने पनि यो एउटा राम्रै कुरा हो, किनभने लोकतन्त्रमा कुनै पार्टी, कंग्रेस, कम्युनिस्ट, कुनै पार्टीहरू पनि फुट्नु र टुट्नु जनताको लागि घातक छ, पद्धतिका लागि घातक छ, लोकतन्त्रका लागि घातक छ। त्यसकारण जुट्ने अभियानमा उहाँहरू आउनुहुन्छ जस्तो लाग्छ।
3: नेपाली कंग्रेस एकदेखि आउने सम्भावना देख्नुभयो?
2: आज मैले पाएको सूचना अनुसार आज चाहिँ के अरे मध्याहमा चाहिँ के अरे कुनै ठाउँमा शेरबहादुर देवा र गगन थापा भेट्दै हुनुहुन्छ।
3: त्यो एथेन्टिक सूचना हो?
2: होइन होइन, मैले पाएको सूचना कति अथेन्टिक हो म भन्न सक्दिनँ। सम्भावना हिजो पनि भेट्ने थियो तर हिजो भेट हुन सकेन। दोस्रो तहका नेताहरूसँग संवाद भइरहेको छ गगन थापाज्यूको। अब फाइनल्ली त्यो कुरा मिलेपछि पूर्व पार्टी सभापति पूर्व प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम।
3: तर इतर पक्षको भेलाले त कंग्रेसको धेरै कुराहरू छोडेको भन्ने निष्कर्ष निकालिया छ नि त, होइन?
2: होइन, इतर पक्षको असन्तुष्टि ज्यादा छ। मैले भने कार्यकर्ता लेभलमा राजनीतिक सोच दृष्टिकोण छैन, यो कम हुँदै गएको छ। अब यसले समग्र लोकतान्त्रिक पद्धतिलाई कमजोर बनाइरहेको छ। यसो त दुई मात्रै छैन, व्यक्तिगत रोमा उहाँहरू गाली गलोजमा उत्रिनु भएको छ। कानूनी रूपमा एउटा पार्टी होला तर मन मिल्न धेरै समय लाग्नेछ, यो कुरा हो। तर पनि मेन मुख्य मुद्दाहरूमा एक ठाउँमा उहाँहरू आउनुभयो र साझा एजेन्डाका साथ महाधिवेशन होमिने चाहिँ के अरे ठाउँमा आउनुभयो भने यसले मलाई लाग्छ कंग्रेस फेरि बौरिएर एउटा बलियो पार्टीको रूपमा अगाडि बढ्नेछ।
3: तर नेपाली कंग्रेसको पछिल्लो अवस्थालाई धेरैले चिन्ताका रूपमा पनि हेरेका छन्, होइन? आफ्ना अडानहरू छन्, किनभने पुनरावलोकनका लागि मुद्दा सर्वोच्चको पुनः इजलासमा प्रवेश गरेको छ, यसका पनि कतिपय संशयका कुराहरू छन्। अब 15 महाधिवेशन 14 नेतृत्वले नै गराउनुपर्छ, महाधिवेशनको नेतृत्वले भन्ने खालका गफ विषयहरू पनि बाहिर आएका छन्। यो विवाद मात्र होला र समयमै
2: होइन होइन, त्यो त उहाँहरूले एउटा वार्ता सहमति समाजका लागि दबाव दिनको लागि गिभ एन्ड टेकका लागि उठाएका एजेन्डाहरू हुन्। कतिपय चाहिँ कुराहरू सानेपा जसले चाहिँ के अरे संस्थापन पक्षको नेतृत्व गरिरहेछ त्यो सानेपाले पनि छोड्नुपर्छ भने चुनदेवीले पनि विद्रोहीको रूपमा जुन चाहिँ के अरे कुराहरू उठाएको छ धेरै कुराहरू छोड्नुपर्ने हुन्छ। उहाँहरू मलाई लाग्छ मैले बुझे अनुसार उहाँहरू मिल्ने धेरै कुराहरू मिल्ने तर्खरमा त्यही तहबाट कुरा भइरहेको छ।
3: हस् डाक्टर घिमिरे, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
2: धन्यवाद।
3: हुन्थ्यो राजनीतिक विश्लेषक डाक्टर भेषराज घिमिरे। आज श्रोता नेपाली बसमा छोटो विश्रामिछु, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
4: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: हरो विषयमा सरो बहस नेपाली बहस,
2: यस नेपाली बहसका साथमा
3: कृति तयारी चौचौ ग्लोबल आर्मी बैंक सबैका लागि बैंक
4: इस होम इन्टरनेट।
5: यतिखेर हाम्रो बेसमा नेकपाका नेता एवं पूर्व मन्त्री मेटमणि चौधरी हुनुहुन्छ। चौधरीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: नमस्ते नमस्ते खेम सर,
5: के छ अवस्था? राम्रै हुनुहुन्छ? स्वास्थ्य अवस्था ठिक छ?
6: स्वास्थ्य ठिक छु।
5: देशको स्वास्थ्य कस्तो छ? देश पनि ज्वरो आएछ कि के छ? पारासिटामोल खुवाएर सन्चो हुन्छ कि के छ राष्ट्रको अहिलेको अवस्था?
6: होइन, अलि देशको अवस्था त ज्वरो मात्र होइन, अलि धेरै ठुलै ज्वरो।
5: अस्ति भर्खरै इन्जेक्ट शल्यक्रिया भएको छ होइन, फेरि नयाँ बिरामी थपिहालियो,
6: सन्चो नहोला भन्ने देखिरहेको छु म त।
5: अस्ति यत्रो शल्यक्रिया भयो नि त होइन, भदौ 23-24
6: शल्यक्रिया भयो, अझ त्योभन्दा ठुलो होला भन्ने देखिरहेको छु त म।
5: यो बल्झिने खतरा छ त्यो बिरामी फेरि?
6: त्यो सम्भावना छ,
5: त्यस्तो छैन होला, किनभने सरकार त अहिले सही बाटोमा छ नि त होइन, सही दिशामा छ नि त। प्रधानमन्त्रीले चाहिँ राम्रै काम गरिरहनु भएको छ भन्ने चौतर्फी प्रशंसा बटुल्या छ।
6: खै प्रत्येक दिन त्यही राजनीतिक दलकै मान्यज्यूहरूबाट कमेन्टहरू, नेगेटिभ कमेन्टहरू सुनिरहेको छ त म।
5: होइन, नेगेटिभ कमेन्ट के गर्नु भएको छ र? यो त अब लोकतन्त्रमा बोल्न त पाउँछ नि त होइन, स्वतन्त्र छ नि त, एउटा सांसद सार्वभौम छ नि त, त्यो बिगारेकै त भन्ने छैन नि त अहिले होइन। कति नम्बर दिनुहुन्छ अहिले सरकारलाई यो 4-5 महिनाको फेरि फेरिमा?
6: कुन कुन काममा नम्बर दिने
5: सुशासनमा
6: त अब मान्छेहरूकै घरसम्म ग्यासको लाइन पुगिरहेको छ, त्यसपछि अब विद्युत तिर्न जाँदा त्यही खालको ट्याक्स र भ्याटकै कुरा छ, अब जहाँ जाँदा पनि मान्छेहरू आजित छन्, यो घन्टी पार्टी ठिक छैन, बेकारमा भोट हाल्यौं भन्ने प्रतिक्रियाहरू दिइरहेका छन्। त्यसैले नम्बर त कति पाउँछ र? पास मार्क पनि पाउँदैन,
5: पास मार्क पनि दिन सकिन्न अहिले,
6: खै त्यो छैन, त्यस्तो त्यो खालको रिजल्टहरू, त्यस्तो एक्सनहरू देखिँदैन।
5: तर अहिलेको जुन यो परिस्थिति छ नि, यो परिस्थितिमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले जुन सत्ताको बागडोर सम्हालेको छ, रवि लामिछानेजी अलिकति बढी संसदीय अभ्यास गरिरहनु भएको, संसदीय दलको नेताको अभ्यास गरिरहनु भएको दृश्य चाहिँ देखिया छ होइन, तर बालिन शाहजीले जुन इग्नोर गरिरहनु भएको छ संसदलाई, त्यसपछि पार्टीकै बैठकहरूमा पनि, यसले त अलिकति अप्ठ्यारो पार्छ नि देशलाई होइन?
6: यस्तो छ, अब उहाँहरूको एउटा कल्चर पनि देखिएन, पोलिटिकल पोलिटिसियनसँग पोलिटिकल कल्चर त हुनु पर्यो नि त। अब नेपालकै इतिहासमा सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेको कुरा मलाई लाग्छ फर्स्ट होला।
5: होइन, त्यो त रुलिङ त गर्न पाएन त संसदमा नआएपछि।
6: ओ त्यही त, रुलिङ भन्नाले यतिसम्मको त्यो लेरेढिपी भन्छ नेपाली भाषामा होइन, लेरेढिपी गर्ने कुरा, सांसद प्रतिको जवाबदेही नबन्ने कुरा, जनताहरूको जुन प्रश्नहरू छ त्यसलाई उत्तर दिन नपर्ने गरी आफ्नो एक्सनहरू गर्ने कुरा, सांसदलाई पुरै व्यवस्था गर्ने कुरा, यो त गलत हो नि त। संसदीय प्रणालीमा सबैभन्दा ठूलो भनेको सांसद, जो सयौं लाखौं जस्तो एउटा निर्वाचन क्षेत्रमा 2-3 लाख मतदाताहरू छन्, नभए 1 लाख छ होइन, 1 लाख मान्छेहरूको प्रतिनिधि गएर सांसद भएको हुन्छ, अब ती सांसदहरूलाई इग्नोर गर्ने कुरा संसदीय व्यवस्थामा राम्रो होइन, राम्रो मानिन्न। तर सम्माननीय प्रधानमन्त्रीले यिनी सांसद भन्ने चिजै केही होइनन् भन्ने बुझाएको कारणले एक खालको सांसदभित्रै पनि द्वन्द सिर्जना होला होला जस्तो देखिरहेको छ। अब हिजो अस्ति त्यो आशिका तामाङको कुरा हेरिरहेको थिए, आखिरमा उहाँलाई जवाब दिने भनेको पनि घन्टी पार्टीकै मन्त्री, उहाँले रुलिङ गर्ने भनेको घन्टी पार्टीबाटै सभामुख भएको मान्यज्यू, अहिले त सम्माननीयज्यू, अनि उहाँहरूको एक्सन अथवा विरोध गर्ने भनेको त्यही घन्टी पार्टीकै सांसद आशिका तामाङ भनेपछि अब पार्टीभित्रै कन्फ्लिक्ट त सुरु भइसकेको छ नि त। यसैले संसदमा प्रणालीमा संसद ठूलो हुने कुरा, संसदप्रति प्रधानमन्त्री जवाबदेही बन्ने कुरा, अनि जुन जुन असहजताहरू उत्पन्न भइरहेको छ त्यसलाई अन टाइममा म्यानेज गर्ने कुरा एउटा सबै काम गभर्मेन्टले भन्नु गर्नु पर्यो नि त. 35 वर्ष केही गरेनन्, 35 वर्षले बिगारेको कुरा 2 दिनमा कहाँ हुन्छ र यस्ता जवाब त अब सुख त पाइँदैन. 35 वर्षमा नभएका काम त अहिले भएको छ नेगेटिभ वेबाट हेर्दा,
5: जस्तै
6: यति धेरै भएको छ कि मानवीय संवेदना मानवीय संवेदनासँग कुनै गम्भीरै छैन यो सरकार. यो सरकार त के बुझ्छ भने म 1 करोड पैसा कमाउँछु या मेरो लकरमा सुन छ, यस्तै सुनै सुन भएका मान्छे मात्रै छन् भन्ने बुझाइ छ उसको. त्यसै यो समाजमा त अनेक खालका मान्छेहरू हुन्छन्, त्यो सबै मान्छेहरूप्रति सरकार जवाबदेही बन्नुपर्छ, सरकार अभिभावक भन्नुपर्छ. यो सबै चिजलाई इग्नोर गर्न मिल्छ त सबैभन्दा ठूलो कुरा भनेको मानवीय संवेदना, मानवीय प्रोटेक्ट गर्ने कुरा, ह्युमन राइटलाई संरक्षण गर्ने कुरा सबैभन्दा ठूलो कुरा होला नि त. आज यही सरकारको सरकारले ओभर ट्याक्स लगाएको कारणले मान्छेहरू मरिरहेछन्, अझ मर्न सक्ने धेरै सम्भावना ह्याङ्गिङ गरेको देखिरहेको छु, सुसाइड नोट लेखेर मान्छे मरिरहेको छन् भनेपछि यिनी सबै चिजप्रति आँखा चिम्म गर्न मिल्छ त सरकारले. मान्छे मरे मरुन् खाए खाउन् यिनी भन्न पाइन्छ त प्रधानमन्त्री हुने सरकारको जिम्मेवारी लिने जवाबदेही बन्नुपर्ने ठाउँमा व्यवस्था गर्ने कुरा यो धेरै राम्रो गरेको छैन गरिरहेको छैन. अब यस कसले भनिदिनु पर्ने, कसले सिकाउनु पर्ने, कसले बताउनु पर्ने, त्यसैले यो ठिक बाटोमा हिँडेको छैन सरकार.
5: तर अहिले चाहिँ फेरि तपाईँहरूको पनि त उता सँगै मर्ने सँगै बाँच्ने हिजो बाचा कसम खाएको, स्वर्ग जाँदासँगै नर्क जाँदासँगै प्रचण्डजी र ओलीजीको पनि राम्रै तालमेल भइरहेको छ, यसमा सन्तुष्टि हुनुहुन्छ तपाईँ?
6: यस्तो त क्यान्सर मान्छेहरूमाथि आपत आइपरेपछि त्यसले ट्विस्ट गर्ने उद्देश्यले यो गरेको हुनुपर्छ, खास गरेर ओलीले. अब ओलीले पनि आफ्नो केन्द्रीय कमिटिको बैठक या पदाधिकारीको बैठक या सचिव या स्थायी कमिटिको बैठक नडाकिकन अब त्यो सहमति गरेरछन्. अब हाम्रो संयोजक कौरले पनि अब धेरै यो विषयमा कुनै पनि संस्था या संयन्त्र अथवा कमिटीबाट निर्णय नगराइकन उहाँले पनि अब यो सहमतिमा सिग्नेचर गर्नुभएको छ. त्यसैले यो पहिलो कुरो त यो संस्थागत छैन, संस्थागत हुन सकेका छैन यो कुरा. मल्टी पार्टी डेमोक्रेसीमा दल भन्ने चिज ठूलो हो,
5: तर त्यहाँ छलफल भएन, पार्टीमा आफ्नै मनमौजी चलिरहेछ. फेरि
6: सबै चिज सबथोक भनेको चेयरम्यानहरू मात्रै सबै चिज होइनन्. चेयरम्यानले जे गर्यो जे मन लाग्यो त्यो मात्रै गर्ने कुरा गर्न पाउने कुरा हुँदैन. कम्तीमा त्यसको अनुमोदन गराउने कुरा, त्यसको प्री डिस्कसन गर्ने कुरा अनि डिसिजन गर्ने कुरा, त्यसपछि सही हिसाब कहाँ कहाँ गर्नुपर्छ, यो मेजर कुरा अथवा स्टेप या प्रोसेस भनेको यिनीहरू हुन्. तर एउटालाई संकट आइ पर्यो, त्यो संकटलाई टार्नलाई अर्कोले सहयोग गर्ने, अर्को माथि संकट आइ पर्यो फेरि अर्कोले त्यसलाई सपोर्ट गर्नुपर्ने, अथवा एकले अर्को बयान गर्नुपर्ने, बखान गर्नुपर्ने, त्यसको लागि कुनै पनि संस्थागत निर्णय नचाहिनु पर्ने, यो त बेठिक कुरा हो नि त. कि त इमान्दारीपूर्वक लाग्नु पर्यो सर, अब इमान्दार पनि छैनन्, अब इमान्दार
5: छैनन् प्रचण्ड बैमान हुन्.
6: संस्थागत निर्णय नगरिकन सम्झौता गर्ने कुरा राम्रो हो त. यो आँखाले हेर्न पनि पर्यो नि त.
5: छलफल भएन,
6: छलफल भएको छैन.
5: अस्ति उहाँले जल्लाद खनालजीले भन्दै हुनुहुन्थ्यो क्या, पूर्व प्रधानमन्त्रीजीले यही कार्यक्रममा हो होइन, स्वर्ग नर्क भने चाहिँ गरुड पुराणमा यो काठमाडौँ उपत्यका जत्रो मात्रै छ अरे स्वर्ग, त्यसमा त विश्वका धेरै मान्छे जान चाहन्छन्, ओली प्रचण्डको त ठाउँ मुस्किलै होला भन्नुभएको थियो क्या मलाई.
6: सिम्बोलिक बोल्नु भएको छ. तर यो हामी कम्युनिस्टहरू यो स्वर्ग नर्कमा विश्वास नगर्ने मान्छेहरू, अब स्वर्ग पनि गइन्न नर्क पनि गइन्न होइन, तर पनि कति हामी स्खलित भइसकेको छौँ थ्योरिटिकली. अझै पनि चेयरम्यान छौँ, स्वर्गका कुरा गर्छौ, नर्कका कुरा गर्छौ होइन, त्यो त राम्रो होइन, त्यो त कम्प्लिटली स्थित भएको कुरा हो नि त, भन्नाले वैचारिक रूपमा ठिक ठाउँमा नभएको कुरा हो नि त।
5: तर अब एउटा आशा आस्था छ नि त होइन, मान्छेको भरोसा छ, आस्था छ होइन, दैवी प्रकोप होइन, दैवी शक्तिहरूप्रतिको आस्था त छ नि त धेरैलाई।
6: होइन त्यो त छ, त्यो त छ, तर विश्वास त छैन नि त।
5: अनि एउटा कुरा अब जान्न के बताइदिनुहोस् भने नि, जस्तो अहिले अब सरकारका जुन गतिविधिहरू तपाईँले देखिराख्नु भएको छ, अन्तर्राष्ट्रिय रूपमा पनि यो जुन किसिमको अहिले सुरक्षा चुनौतीका विषयहरू छन्, सीमा वारपारका विषयहरू छन्, त्यसपछि अब भूराजनैतिक स्थितिले चाहिँ विश्वलाई एउटा अर्को बाटोतर्फ डोर्याइरहेको छ, यो समग्र विषयलाई हेर्ने हो भने चाहिँ तपाईँको आफ्नो धारणा के छ? हामी कुन तहमा छौं अहिले, राष्ट्रको हितको पक्षमा, राष्ट्रको चाहिँ एउटा समृद्धिको पक्षमा, राष्ट्रको सुरक्षाको पक्षमा चाहिँ सरकार कतिको जिम्मेवार छ?
6: एक दिन संसदमा सम्माननीय प्रधानमन्त्रीले बोलेदेखि इन्डियाले अलि इन्डिया लगायतका अन्य देशहरूले छिमेकी राष्ट्रहरूले यो विषयमा अलिक धेरै चासो राखेका छन्, जसको कारणले पटक पटक यो हाम्रो नवलपरासीको भूमिमाथि आक्रमण, सुस्तमाथि आक्रमण भइरहेको छ। अब हाम्रा भूमिमाथि अरू अरू बाँधहरू भट्काइदिने कामहरू

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना, दुर्घटना,
5: कला, संस्कृति,
4: स्थानीय, राष्ट्रिय,
6: अन्तर्राष्ट्रिय खेलकुद,
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चौक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एकमात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

0: नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। स्थानीय तहका उम्मेद्वारमा स्वतन्त्र उम्मेद्वार हुनको लागि कानूनी बन्देज नभए पनि मुख्यतया दलीय प्रतिस्पर्धा हुने गरेको छ। स्थानीय तहका जनप्रतिनिधि गैर दलीय बनाउनुपर्ने विषयमा समय समयमा बहस समेत हुँदै आएको छ। स्थानीय तहका उम्मेद्वार गैर दलीय हुने गरी निर्वाचन प्रणालीको वकालत गर्नेमा सबभन्दा बढ़ी अघि संघीय सरकार बनाएको दल राष्ट्रिय स्वतन्त्र पार्टी हो। स्थानीय तहका जनप्रतिनिधि गैर दलीय बनाउनुपर्ने एजेण्डालाई राष्ट्रपाले पार्टी स्थापनाकालदेखि नै प्राथमिकताका साथ उठाउँदै आएको छ। स्थानीय तह गैरदलीय बनाउने गरी पार्टीको दस्तावेजहरू बनाइएको छ। फागुन 21 गते भएको प्रतिनिधि सभाको निर्वाचनका उम्मेद्वारलाई मत माग्ने क्रममा स्थानीय तह गैरदलीय बनाउने प्रतिबद्धता गरिएको थियो। चुनाव अघि सार्वजनिक गरिएको वाचापत्रमा गैरदलीय स्थानीय सरकारका लागि संविधान संशोधन बहसपत्र तयार गर्ने प्रतिबद्धता थियो। राष्ट्रपाको वाचापत्रमा भनिएको छ, सरकार सम्हालेको 3 महिनाभित्र राष्ट्रिय सहमति कायम गर्ने हेतुले संविधान संशोधनका प्रस्तावहरूबारे बहसपत्र तयार गर्नेछौं। राष्ट्रपाका तर्फबाट प्रत्यक्ष निर्वाचित कार्यकारी पूर्ण समानुपातिक संसद सांसद मन्त्री नहुने व्यवस्था गैरदलीय स्थानीय सरकार र सुधारिएको प्रादेशिक स्वरूप प्रारम्भिक छलफलको लागि पेश हुने अवधारणा न्यूनतम पर्नेछन्। असारमा भएको पहिलो महाधिवेशनबाट पारित दस्तावेज अनुसार पनि राष्ट्रपा स्थानीय तहमा गैरदलीय प्रतिस्पर्धीको पक्षपाती हो। उपसभापति डाक्टर सोनी वार्लेले पेश गरेको अर्थ राजनैतिक प्रतिवेदनमा दलविहीन स्थानीय तहको पक्षमा पार्टीलाई उभ्याउनु भएको छ। राष्ट्रपा महामन्त्री विपिन आचार्य बहसका लागि अवधारणाहरू ल्याइए पनि हाल गैरदलीय उम्मेद्वार सम्भव नहुने बताउनुहुन्छ। आचार्यले भन्नुभयो, स्थानीय तहमा गैरदलीय उम्मेद्वार बीचमा प्रतिस्पर्धा गर्न हालका लागि सम्भव छैन। गैरदलीय उम्मेद्वार हुनुपर्ने बहसको विषय पनि व्यावहारिक रूपमा अहिले सम्भव छैन। पार्टीका दस्तावेजहरूमा गैरदलीय स्थानीय सरकारको पक्षमा रहेको स्पष्ट पारिए पनि पार्टी सदस्य नभएको व्यक्ति उम्मेद्वार हुन नपाउने गरी विधि तय गरिएको छ। बागमती प्रदेश सरकार निर्माणमा देखिएको आन्तरिक मतभेद टुंग्याउँदै नेकपा एमालेले किरण थापा मगरलाई नयाँ मुख्यमन्त्रीको रूपमा अगाडि बढ़ाएको छ। प्रदेश संसदीय दलका नेतामा जगन्नाथ जैन थपलियालाई कायमी राखेर भक्तपुर 2 कबाट निर्वाचित सांसद थापालाई मुख्यमन्त्रीको उम्मेद्वार बनाउने मध्यमार्गी निर्णय एमाले लिएको हो। दलको नेताबाट राजीनामा नदिने अडान थपलियाले लिएपछि 27 साउनमा उहाँ विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो। पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रदेश इन्चार्ज महेश बस्नेतको निर्देशन भएकाले थपलिया विरूद्ध बहुमत पुग्ने पक्का जस्तै थियो। यद्यपि उपाध्यक्ष विष्णु प्रसाद पौडेल र महासचिव शंकर पोखरेल लगायत पदाधिकारीको साथ पाएकाले थपलिया अन्तिम समयसम्म अडिनुभयो। बागमती प्रदेशमा केपी ओली र महेश बस्नेत नै उभिएपछि जगन्नाथ थपलियाले बहुमत जुटाउन सक्ने स्थिति थिएन, एक नेता भन्छन्। त्यसैले दलको नेतामा थपलियालाई कायमी राखेर किरण थापालाई मुख्यमन्त्री बनाउने मध्यमार्गी निर्णय गरियो। थापालाई मुख्यमन्त्री बाटो खुला गरिदिन ओली बस्नेत लगायत नेताले चर्को दबाव दिँदा 18 साउनमा थपलिया गुण्डमै बेहोश भएर ढल्नु भएको थियो। एक सातासम्म उहाँको उपचार वीर अस्पतालमा भयो। डिस्चार्ज भएका दिन थपलिया विरूद्ध हेटौँडामा अविश्वासको प्रस्ताव दर्ता गरियो। जगन्नाथ थपलिया अन्तिमसम्म उभिनुभयो तर केपी ओलीको निर्देशनले जित्यो, ती नेता भन्छन्। थापालाई मुख्यमन्त्री बनाउन एमालेभित्र निर्मम कदम चाल्दा राप्रपा बागमती संसदीय दल विभाजन हुने पक्का भएको छ। पार्टी केन्द्रको निर्णय विपरीत प्रदेश संसदीय दलका नेता उद्धव थापाले नयाँ मुख्यमन्त्री बनाउन समर्थन जनाउनु भएको छ। पार्टीको निर्णय अवज्ञा गर्ने सांसदहरू विरूद्ध कार्यवाही प्रक्रिया राप्रपाले अगाडि बढ़ाइसकेको छ। राप्रपा स्रोतका अनुसार स्पष्टीकरण सोधिएका सांसदहरूमध्ये पार्टी निर्णय विरूद्ध उभिने सबैलाई कार्यवाही हुनेछ। अब बागमतीको सत्ता कोष कसरी अगाडि वर्ष भन्ने हेर्न बाँकी छ। तर किरण थापा मगर मुख्यमन्त्री बन्दा एमालेको अन्तर संघर्षमा तत्कालै ओली हावी हुने स्थिति बनेको छ। पार्टीभित्रै नेताहरूको असहमति, मध्यरातमा जेएन थपलिया बेहोस हुँदाको बदनामी, राप्रपा फुटाउनेसम्मको हदमा पुगेर भए पनि केपी ओलीले आफूले चाहेकै निर्णय गराउन सक्नुभयो। बागमती एमालेका अर्का एक नेता भन्छन्, अब नयाँ मन्त्रीहरू चयन हुनेछन्, नेताहरू प्रभावित बनाइनेछ। कांग्रेससँग प्रदेशहरूमा चलिएको सत्ता सहकारी तोडेर प्रचण्डसँग 3 बजी सहमति गर्नुको उद्देश्य नै एमालेभित्रको अन्तर संघर्षमा बलियो बन्ने ओलीको रणनीति भएको उहाँ बताउनुहुन्छ। प्रदेशहरूमा नयाँ सरकार बन्ने भयो, मन्त्री बन्न नेताहरूको लहर लाग्ने भयो, उहाँ थप्नुहुन्छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच सम्बन्धमा चिसोपन आएको चर्चा चलिएका बेला लामिछानेले त्यसको सार्वजनिक रूपमै खण्डन गर्नुभएको छ। बरू संचार माध्यममा आएका समाचारले आफूलाई अझ नजिक बनाएको उहाँको दावी छ। रासोपाको संसद दलको आन्तरिक छलफलपछि बुधबार संचारकर्मीसँग कुरा गर्दै लामिछानेले बालेनसँग आफ्नो सम्बन्ध बिग्रिएको भन्ने चर्चालाई अस्वीकार गर्नुभयो। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेको कहिलेकाहीँ एक्लै लड्नुपर्छ भन्ने अभिव्यक्तिलाई लिएर सत्ता समीकरणभित्र असन्तुष्टि र दूरी बढ़ेको चर्चा भइरहेको बेला लामिछानेले त्यसको राजनीतिक अर्थ खोज्न आवश्यक नभएको बताउनुभयो। दुईजना बीच झगडा पर्यो भनेर लेख्नुहुन्छ, हामीलाई रमाइलो लाग्छ, तपाईँहरूको समाचारले हामीलाई अझ नजिक ल्याइरहेको छ, लामिछानेले भन्नुभयो। उहाँकै अभिव्यक्ति सामान्य खण्डनभन्दा पनि राजनीतिक रूपमा अर्थपूर्ण देखिन्छ, किनकि पछिल्लो समय बाले नेतृत्वको सरकारको कार्यशैली, मन्त्रीहरूको भूमिकादेखि संसदमा रासोपाका सांसदहरूको प्रस्तुतिसम्म विभिन्न विषयमा प्रश्न उठिरहेका छन्। त्यसमाथि प्रधानमन्त्री शाहकै एक्लै लड्नुपर्छ भन्ने अभिव्यक्तिले सरकारभित्रै वा सत्ता साझेदारबीच केही असहजता पैदा भएको हो कि भन्ने अड्कलबाजीलाई थप बल दिएको थियो। तर लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राजनैतिक संकेतका रूपमा व्याख्या नगर्न आग्रह गर्नुभएको छ। बालेन कवि तथा कलाकार पनि भएकोले उहाँको अभिव्यक्तिलाई साहित्यिक संवेदनाका रूपमा पनि बुझ्नुपर्ने उहाँको तर्क छ। प्रधानमन्त्रीज्यू कवि र कलाकार पनि हुनुहुन्छ, यत्रो भीड़मा पनि कहिलेकाहीँ एक्लो महसुस हुन सक्छ, हरेक शब्दको राजनीतिक अर्थ खोज्नु हुँदैन, लामिछानेले भन्नुभयो। रवि लामिछानेको पछिल्लो अभिव्यक्तिको मुख्य कारण बालेनसँगको सम्बन्धबारे बढ़िरहेको सार्वजनिक चासो र त्यसले सत्ता समीकरणमाथि पार्न सक्ने प्रभाव देखिन्छ। दुई नेताबीचको सम्बन्धमा आएको भनिएको दूरी केवल व्यक्तिगत सम्बन्धको विषय नभई वर्तमान राजनीति समीकरणको स्थायित्वसँग जोड़िने भएकाले पनि लामिछानेले त्यसबारे स्पष्ट पार्न खोजेको देखिन्छ। विजयपुर खोलाले बगाएर बेपत्ता भएका अर्का बालकको पनि शव फेला परेको छ। खोटाङ घर भई पोखरा 14 चौथेमा डेरा गरी बस्ने 15 वर्षीय ओमन राईको शव तनहुँको शुक्ला गण्डकी नगरपालिका 8 सेती नदी किनारमा फेला परेको हो। बुधबार दिउँसो स्थानीयले शव देखेपछि इलाका प्रहरीकाले बेलचौतरालाई खबर गरेका थिए। शवको ओमनको आफन्तले पहिचान गरेका हुन्। साउन 30 गते विजयपुर खोला तर्ने क्रममा उहाँलाई भेलले बगाएको थियो। यसअघि पोखरा 14 छिनीडाँडा बस्ने 14 वर्षीय निक्सन गुरूङको शव मंगलबार दिउँसो भेटिएको थियो। साउन 30 गते दिउँसो 1 बजेतिर उहाँहरू विजयपुर खोला तर्दै हुनुहुन्थ्यो। पोखरा 26 सक्ने स्थित भगवती हाइड्रोपा नजिकैबाट खोला तर्ने क्रममा उहाँलाई बगाएको थियो। त्यसपछि कास्की क्षेत्रमा निरन्तर खोजी भइरहेको थियो। भारतीय सेनाका प्रमुख चीफ अफ आर्मी स्टाफ जनरल धीरज सेठले भारतीय सेनामा सेवा गरेका गोर्खा भूतपूर्व सैनिकहरू भारत र नेपाल बीचको ऐतिहासिक मित्रता, विश्वास र सम्बन्धका जीवित प्रतिनिधि भएको बताउनु भएको छ। 4 दिने नेपाल भ्रमणको क्रममा पोखरा आउनुभएका सेठले भारतीय राजदूतावासको पेन्सन वितरण कार्यालय पोखरामा हिजो आयोजित कार्यक्रम बोल्दै गोर्खा सैनिकको वीरता, त्याग र योगदानले भारत नेपाल सम्बन्धलाई थप मजबूत बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। सेठले भारतीय सेनामा आफ्नो जवानी समर्पित गरेका भूतपूर्व सैनिकसँग प्रत्यक्ष भेट गर्न पाउनु आफ्ना लागि गर्वको क्षण भएको बताउनुभयो। तपाईँहरू केवल भूतपूर्व सैनिक मात्र होइन, भारत र नेपाल बीचको मित्रता र विश्वासका जीवित प्रतिनिधि हुनुहुन्छ, उहाँले भन्नुभयो। तपाईँहरूको सेवा र बलिदानको सम्मान गर्नु तथा तपाईँहरूको कल्याणको ख्याल राख्नु हाम्रो प्रमुख जिम्मेवारी हो। गोर्खा सैनिकले बहादुरी, वफादारी र बलिदान मार्फत विश्वभर छुट्टै पहिचान बनाएको उल्लेख गर्दै उहाँले भारतीय सेनासँग गोर्खा सैनिकको सम्बन्ध गौरवमय इतिहासले भरिएको बताउनुभयो। भारत र नेपाल बीचको सम्बन्ध दुई छिमेकी मुलुक बीचको सम्बन्ध नभई संस्कृति, परम्परा, धार्मिक आस्था र इतिहाससँग जोड़िएको गहिरो सम्बन्ध भएको उहाँको भनाइ थियो। पर्वतमा कालीगण्डकी नदी दोहनको विषयले सधैँ चर्चा पाउने गर्छ। जिल्लामा सरह भएर आउने प्रमुख जिल्लाधिकारी या प्रहरी प्रमुख उहाँहरू समक्ष पुग्ने पहिलो गुनासो मध्ये कालीगण्डकी भइरहेको अवैध दोहन पनि पर्छ। तर जति नै नयाँ सिडिओ र प्रहरी प्रमुख फेरि पनि कालीगण्डकीको अवैध दोहन भने रोकिएको छैन। प्रहरी प्रशासनले नदीजन्य पदार्थको व्यवस्थापन तथा नियन्त्रणमा स्थानीय सरकारको क्षेत्राधिकार र मुख्य जिम्मेवारी रहेको बताउँदै आएको छ। उता स्थानीय तहका जनप्रतिनिधिले भने नदी दोहन नियन्त्रणमा प्रहरीले आवश्यक सहयोग नगरेको आरोप लगाउँदै आएका छन्। अनुगमनको भूमिकामा रहेको जिल्ला समन्वय समिति पनि नदी दोहनकर्ताको पक्षमा उभिने गरेको आरोप स्थानीयको छ। एक वर्ष अघि फलिवास नगरपालिकाका प्रवक्ता एवं वार्ड नम्बर 4का अध्यक्ष अच्युत तिवारीले अवैध नदी दोहन रोक्न खोज्दा साइबर अपराधको मुद्दा खेप्नु परेको थियो। आफ्नो वडामा भइरहेको कालीगण्डकी दोहन नियन्त्रणमा सहयोग माग्दै जिल्ला प्रहरीकारले पर्वत पोगेका तिवारीले तत्कालीन डीएसपी रविन विष्टले पत्र नबुझेपछि आक्रोशमा सामूहिक सञ्जालमा डीएसपीसँग जोडेर स्ट्याटस लेख्नु भएको थियो। त्यसै विषय लिएर आफू विरूद्ध साइबर अपराधको मुद्दा चलाएको तिवारी बताउनुहुन्छ। नदी दोहन रोक्न खोजेका कारण प्रहरी र जिल्लाका केही दोहनमा संलग्न व्यक्तिहरूको मिलीमतोमा आफूमाथि मुद्दा लगाइएको उहाँको आरोप थियो। तनहुँको ब्यास नगरपालिकाले कड़ा कानूनी कार्यवाही गर्दै डोजर चलाउने चेतावनी दिएपछि सड़क अतिक्रमण गरी बनाएका अनधिकृत संरचना घरधनीले आफै भत्काउन थालेका छन्। नगरपालिकाको ताकेता र डोजर चल्ने डरले धेरैजसो घरधनीले सार्वजनिक सड़क पेटी मिचेर बनाएका पक्की संरचना ऱ्याम्प सिँढी बरण्डा तथा टिनका छाना हटाउन थालेका हुन्। नगरपालिकाले पटक पटक पत्रचार र सूचना जारी गर्दा पनि अटेरी गर्दै आएका घरधनीले डोजर प्रयोग गरी संरचना भत्काउँदा लाग्ने खर्च समेत आफैले बेहोर्नुपर्ने भएपछि अनधिकृत संरचना हटाउन थालेका हुन्। कार्यवाहीको डरले धेरैजसोले आफै संरचना हटाए पनि केही अटेरी घरधनीले अझै सार्वजनिक आवागमनमा अवरोध पुर्याइरहेका छन्। नगरपालिकाले त्यस्ता बाँकी संरचना हटाउन पछिल्लो पटक 7 दिनको अन्तिम म्याद दिएको छ। ब्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्साले सार्वजनिक सूचनामा तोकिएको अवधिभित्र अनधिकृत संरचना आफै नहटाए नगरपालिकाले डोजर चलाएर हटाउने बताउनुभयो। अघिल्ला सूचनाको म्याद समाप्त भइसक्दा धेरै घरधनीले स्वयं संरचना हटाए पनि कतिपयले अझै हटाएका छैनन्। प्रमुख प्रशासकीय अधिकृत लम्साले भन्नुभयो, 7 दिनभित्र संरचना हटाउन अन्तिम पटक सूचित गरेका छौं। उहाँका अनुसार तोकिएको समयभित्र पनि अनधिकृत संरचना नहटाए नगरपालिकाले नगर प्रहरी र डोजर परिचालन गरी आफै भत्काउनेछ। त्यसैले नगरपालिकाले संरचना हटाउँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित घरधनी वा पछिबाटै असुल उप गरिनुका साथै उनीहरूमाथि प्रचलित कानून बमोजिम कार्यवाही समेत गरिने लम्साले जानकारी दिनुभयो। ढोरपाटन नगरपालिका एक बुद्धिमाङ भगवती टोलमा चितुवाको आक्रमणबाट एकजना घाइते भएको खबर छ। हिजो बिहान चितुवाको आक्रमणबाट स्थानीय 65 वर्षीय लालेन्द्र कुमार पुन घाइते हुनुभएको वडाधीश बान बहादुर सन्त्याले जानकारी दिनुभयो। उहाँको हातमा चितुवाले आक्रमण गरेको र अवस्था सामान्य रहेको बताइएको छ। शुक्लागण्डकी नगरपालिकाको आर्थिक वर्ष 82-83 सञ्चालित नीति कार्यक्रम र योजनाको वार्षिक समीक्षा हिजो दुलिङवडामा सम्पन्न भएको छ। सो अवसरमा शाखा प्रमुख वडा सचिवले आफ्नो शाखा र वडामा भएको प्रगति विवरण प्रस्तुत गरेका थिए। नगर प्रमुख कृष्णराज पण्डितले गत आर्थिक वर्षको समीक्षाले चालू आर्थिक वर्षको योजना कार्यान्वयनमा थप प्रभावकारी हुने सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले नगरले ल्याएका योजना नतिजा दिने गरी कार्यान्वयनमा लाग्न निर्देशन दिनुभयो। नगर उपप्रमुख हुमबहादुर विक राजुले आफूहरूको कार्यकाल सकिने लागेको बताउँदै चालू आर्थिक वर्षलाई राम्रो सन्देश दिने गरी लाग्न सबैलाई आग्रह गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले योजना कार्यान्वयनका लागि अन्तिम समय नकुरी अहिलेदेखि नै थालनी गर्न आग्रह गर्नुभयो। पूर्वाधार शाखा प्रमुख तारापति भट्टराईले गएको आर्थिक वर्षमा उपभोक्ता र ठेक्का मार्फत कुल 527 योजना रहेकोमा 427 योजना सम्पन्न भई 81% भौतिक प्रगति भएको जानकारी दिनुभयो। गण्डकी प्रदेशमा राइड सेयरिङसँगै सेल्फ ड्राइभ सेवा पनि वैधानिक रूपमा सञ्चालन गर्ने तयारी भएको छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले गण्डकी प्रदेश राइड सेयरिङ नियमन र व्यवस्थापन नियमावली 2082 बमोजिम दुवै सेवा सञ्चालनका लागि प्रक्रिया अघि बढ़ाएको हो। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन 2076 बमोजिम नियमावली बनाएको हो। मन्त्रालयले मंगलबार दोस्रो पटक सूचना प्रकाशित गरी यी सेवा सञ्चालन गर्न चाहने कम्पनीलाई सूचीकृत भएर अनुमति लिन आग्रह गरेको छ। एक महिनाभित्र अनुमति लिन आग्रह गर्दै सूचनामा अनुमति नलिई सेवा सञ्चालन गरी जरिवाना हुने प्रावधान समेत उल्लेख गरिएको छ। यसअघि असार 18 गते एक महिने सूचना जारी गरिएकोमा सवारी सेवा नेपाल लिमिटेडले मात्र राइड सेयरिङ सेवा सञ्चालनको अनुमति पाएको थियो। अन्य 5 कम्पनीले सूचीकरण प्रक्रिया थालेका थिए। तीमध्ये सवारी राइड नेपाल सूचीकृत भइसकेको छ। अब यसले आवश्यक सवारी साधन एप लगायत प्रबन्ध गरी अनुमति पाएपछि सेवा सञ्चालन प्रमाणपत्र पाउनेछ। यातायात व्यवस्थाकाले सवारी कास्कीका प्रमुख ढाका प्रसाद शर्माले सञ्चालनमा रहेका राइड सेयरिङ कम्पनी मध्ये इनड्राइभ अहिलेसम्म सम्पर्कमा नआएको बताउनुभयो। अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको फ्लोरिडामा रहेको एक क्यान्सर अनुसन्धान केन्द्रमा गरिएको व्यक्तिगत क्यान्सर खोपको प्रारम्भिक परीक्षणले उत्साहजनक परिणाम देखाएको छ। औषधि निर्माता कम्पनी मोडर्नाले विकास गरेको यो खोपलाई किट्युडा नामक औषधिसँग संयोजन गरेर प्रयोग गरिएको बीबीसीले जनाएको छ। 1000 भन्दा बढ़ी उच्च जोखिमयुक्त छालाको क्यान्सर भएका बिरामी सहभागी चरण 3 परीक्षणमा खोप र किट्युडाको संयोजनले बिरामीलाई लामो समयसम्म क्यान्सरमुक्त राख्न सफल भएको कम्पनीले जनाएको छ। साथै क्यान्सर शरीरका अन्य अंगमा फैलिने जोखिम समेत घटेको दावी गरिएको छ। इन्टिसेमेरान नाम दिएको यो खोप हरेक बिरामीको ट्यूमर अनुसार व्यक्तिगत रूपमा तयार गरिन्छ। खोपले शरीरको प्रतिरक्षा प्रणालीलाई बाँकी रहेका क्यान्सर कोष पहिचान गरी त्यसमाथि आक्रमण गर्न निर्देशन दिने उद्देश्य राख्छ। यसमा कोविड 19 विरूद्धका केही खोपमा प्रयोग भएको एमआरएनए प्रविधिको प्रयोग गरिएको छ। कम्पनीहरूले प्रारम्भिक परिणामलाई महत्वपूर्ण उपलब्धिको रूपमा प्रस्तुत गरे पनि यसको पूर्ण विवरण अझै सार्वजनिक भएको छैन र स्वतन्त्र विज्ञहरूबाट समेत पूर्ण समीक्षा हुन बाँकी छ। त्यसैले यो खोपले दीर्घकालमा कति प्रभावकारी रूपमा काम गर्छ र बिरामी कति समयसम्म क्यान्सरमुक्त रहन्छन् भन्ने विषयमा थप तथ्य आवश्यक रहेको विज्ञहरूले बताएका छन्। खेल समाचार। जापानमा हुने 20 एसियाली खेलकुदको प्रशिक्षणका लागि 3 खेलाड़ीसहित 4 सदस्य नेपाली टेनिस टोली भारत आज जाँदैछ। भारतको बेंगलुरूमा हुने प्रशिक्षणमा खेलाड़ीहरू प्रदीप खड्का, निशान श्रेष्ठ र स्वस्तिका विष्ट रहेका छन् भने प्रशिक्षकमा रेणु देवी कोण्डा रहनु भएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रामचरित्र मेहता, राखेपा कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ, नेपाल टेनिस संघका अध्यक्ष मनोहर दास मूल लगायतले हिजो नै विदाई गरेको जनाएको छ। उनीहरूले रोहन बोपाना टेनिस एकाडेमीमा प्रशिक्षण गर्नुहुनेछ। टोली भदौ 23 गते स्वदेश फर्कनेछ। 20 एसियाडकै लागि छनौट भएका अभिषेक बास्तोला र शिवाली गुरूङ स्वदेश बाहिर प्रशिक्षणरत रहेको नेपाल टेनिस संघले जनाएको छ। 20 एसियाली खेलकुद असोज 3 गतदेखि जापानको आइची र नायोममा शुरू हुनेछ। नेपालले 23 खेलमा 136 खेलाड़ीलाई सहभागिता गराउनेछ। गएको संस्करणमा नेपालले 26 खेलमा सहभागिता जनाएको थियो। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुनेका चाहन्छु। तपाई यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143378, इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, छुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर हुँदा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन कि भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ कि क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट पैंट, लेहेंगा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल शर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस रेडीमेड ड्रेस पाइन्छ। साथ ही विवाह को लगी आवश्यक संपूर्ण कपड़ा पाइन्छ। शुक्ला गण्डकी क्षेत्र भित्र का संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौड़ा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखा को लागि सम्पर्क 98067013425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको कोठा नै चेटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
15: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
16: विगत लामो समयदेखि तपाईँहरूको मनसिक्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
17: यस तल सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 6 गते शनिबार
18: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
17: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हार जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिथाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 0654143777, मोबाइल 98560443।
19: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
20: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
21: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
22: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
23: मोबाइल 98560055770।
24: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
25: किन आमा, के भएर?
24: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
25: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
24: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
25: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्ब,
24: मोबाइल 98560043952 र 98066।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पिटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0658 590 511। गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
3: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
4: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
3: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
4: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
3: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
4: थप जानकारीको लागि 0658 571 479, मोबाइल 98562 62 265, 98468 64 145।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35 031।
8: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
9: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
8: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
9: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
10: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
11: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
6: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा।

0: यहाँ आकर्षक डिजाइन कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, सन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
1: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
2: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
1: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702525, मोबाइल 9856033878 9846568658।
3: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
4: छिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरूकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
3: धार्मिक महोत्सवका आकर्षणहरू,
4: चर्चित कथावाचक सुश्री आचल बचेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
5: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
3: कथा सहितको झाँकी गीती नाटक,
4: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरूकुलको अवलोकन,
3: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
4: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
3: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
6: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
7: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
8: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
6: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 9560231128 र 9462614726।
9: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
10: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ,
11: सम्पर्क 0564142121, मोबाइल 9856035921।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: हजुर दान गरौ।
13: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
14: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
12: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
13: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा,
1: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना,
2: तपाईँको गाउँ घर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी,
1: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।
3: नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आगामी 2083 साल भदौ महिनाको 4 गते बिहिबार ऋतुसम्म 2026 अगस्त 20 तारीख सकसम्म 1948 नेपाल सम्मत 1146 सूर्योदय बिहान 5:37 भने सूर्यास्त साँझ 6:39 हुनेछ। श्रावण शुक्ल पक्षको अष्टमी तिथि यल पञ्चलदान। कार्यक्रम शुरूआत गरौं आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट। बिहान 4:55 तपाईँले राष्ट्रिय ध्वनसँगै विभिन्न मंगल ध्वनहरू सुन्नुभयो। 5:25 विभिन्न भक्तिगीत संगीतहरू, 5:25-5:50 शुक्ला गण्डकी समाचार, 6:30-6:36 काया कैरन, 6:30-7 नेपाली बहस, 7:30-7:20 शुक्ला गण्डकी समाचार, 7:20-7:45 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 7:45-8 तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुखद बिहानी। 8:15-9 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 9:00-9:15 नेपाल खबर, 9:15-10 गाम्बेसीको भाका, 10:00-10:15 शुक्ला गण्डकी समाचार, 10:15-12 हेलु शुक्ला गण्डकी, 12:00-12:15 नेपाल खबर, 12:15-1 विभिन्न पब्जी संगीतहरू, 1:00-2:00 लोकगीत संगीत, 2:00-3:00 विभिन्न गीत संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:15-4:00 फिल्मी गीत संगीत, 4:00-5:00 विभिन्न आधुनिक गीत संगीतहरू, 5:00-5:15 शुक्ला गण्डकी समाचार, 5:15-6:00 लोक चौतारी, 6:30-7:00 नेपाल दर्पण, 6:30-7:00 भाषा भक्तीय गीत संगीतहरू, 7:30-7:30 शुक्ला गण्डकी समाचार, 7:30-8:00 विभिन्न गीत संगीतहरू, 8:00-8:30 कुमाल भाषाको कार्यक्रम, 8:45-9:00 बीबीसी नेपाली सेवाको साझा बख, 9:00-10:00 विभिन्न आधुनिक गीत संगीतहरू, 10:30-10:15 शुक्ला गण्डकी समाचार, राति 10:00 शुक्ला गण्डकी समाचार पछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रो कार्यक्रमहरू पुनः प्रसारण हुने गर्दछन्। यो त थियो आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी। यो जानकारी पश्चात पनि अपार रहेको छ तपाईँहरूको राशिफलको। राशिफल शुरूआत गरौं मेष राशिबाट। मेष राशि, मेष राशिमा चुचे चोलाली लुले लु, शारीरिक कमजोरीले चिन्ता बढ़ाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनु पर्ने समय रहेको छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनु पर्नेछ। आँटेको कामको लगानी अरूका लागि खर्च हुन सक्छ। सरसापट वा धन बाहिरिने सम्भावना छ। आमदानी रोकिनाले कर्जाको रकम लिनु पर्ला। प्रगति मार्सा गर्नेहरूले अवरोध पुर्याउनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको तापबाट फुर्सद पाइनेछ। व्यवसायले आमदानी दिलाउनेछ। विभिन्न सहयोग रूपहरू हातलागी हुनेछ। उपहारहरू हातलागी हुनेछ। रमाइलो यात्रा गर्ने साई जुनुका साथै अतिथिगत रूपमा मान सम्मान पाइने र एउटै कामबाट दोहोरो लाभ उठाउन सकिनेछ। मिथुन राशि, मिथुन राशिमा काकीको गङ्ग थकेको छ। पुरूषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। मनिम्मत गरेर जटिल कामहरू समेत सम्पादन हुनेछ। पहिले दुश्मनी गर्नेहरूले मित्रताका हातहरू अगाडि बढाउनेछन्। अवसरवादीहरूबाट सजग रहनुहोला। मेहनत गर्दा अप्ठ्यारो कामहरू समेत सम्पादन हुनेछन् भने काम पूरा नभए पनि आंशिक लाभमा आवश्यक हुनेछ। प्रतिस्पर्धाले नयाँ अवसरहरू दिलाउन सक्छ। कर्कट राशि, कर्कट राशिमा अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनुका साथै बौद्धिक प्रतिस्पर्धामा विजय भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोतहरू पहिलाउन सकिनेछ। प्रयत्न गरेका कामहरू सजिलै प्राप्त सम्पादन हुनुका साथै सेवामूलक कामबाट धन लाभ हुनेछ। स्वास्थ्य सबल रहनुका साथै पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने र सन्तान तथा आउनेहरूले साथ दिनेछन्। सिंह राशि, सिंह राशिमा शेरमा मिमुमे मोटा टी टुटे। विश्वास पात्रबाट धोकाउन सक्छ। सजग रहनुहोला। परिस्थिति अनुसार चल्न नसक्दा दुःख पाइनेछ। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफैले बाधा पुर्याउन सक्छ। विश्वमा दिएको वचनले अप्ठ्यारो पर्ने हुँदा अरूको फाइदाका लागि उपयोग भइने सम्भावना रहेको छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। कन्या राशि, कन्या राशिमा सेतो पपिपु सहर ठपेको। चिताएको काममा सुत जस्तै सफलता मिल्नेछ, दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनहरू समेत कसिलो हुनेछ। व्यवसायको लगानीले मनज्ञ धनलाभ हुनेछ, पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। आलस्य त्यागेर मेहनत गर्नुपर्ने समय छ, प्रतिस्पर्धीहरूले समेत सहयोगका हातहरू फैलाउने छन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ। तुला राशि, तुला राशिमा रि रुटेरो ताती दुते दुविधा बढ्नाले निर्णयको क्षमता कमजोर बन्नेछ, खर्च हुने डरले सताउला, आत्मविश्वासको कमीले पछि परिने र समयमा वचन पुर्याउन नसक्दा आलोचित भइनेछ। अर्थभावले काममा बाधा पुग्नुका साथै आफ्नो सूचना सम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। काममा केही रकमहरू भने खर्च पनि भए पनि पहिलेको साखहरू जोगाउन सकिनेछ। वृश्चिक राशि, पहिलेको सफलताले महत्वाकांक्षा बढाए पनि काम गर्न नसकेला, हट निर्णय गर्दा समस्या देखिन सक्छ। खानपान र भेटघाटले आत्मबलमा बाधा पुर्याउन सक्छ, तापनि प्रयत्न गर्दा दिगो कामहरूमा जग बसाउने अवसर जुट्नाले नयाँ कामको प्रस्ताव आउनेछ। आश्वासन दिनेहरूले भने छुटाउन सक्छन्। मेहनत गर्दा नाम नाम इनाम हात पार्न भने सकिनेछ। अरू राशि, धनराशिमा एयो भविभू धपा धबे आकस्मिक खर्चले अर्थभाव देखा पर्नुका साथै आफन्तबाट टाढिनु पर्ने समय छ। व्यवसायमा लगानी बढ़ाउनु पर्ने परिस्थिति आउन सक्छ, लाभप्रद कामले लुभ्याएर पनि फजुल खर्च भने हुन सक्छ। अवसरका लागि कड़ा परिश्रम गर्नुपर्ने समय रहेको छ। देश विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ़नेछ, तर छर छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अल्बलिनु पर्ला। मकर राशि, मकर राशिमा भोजाजी जुजे जो खाखी खुखे खो गागे प्रयत्न गर्दा आय स्रोतहरू बढ़ाउन सकिनेछ भने व्यापारमा अड्किएको रकमहरू उड्नेछ। भविष्यको लागि केही लगानी बढ़ाउन सकिन्छ, तर अवसरवादीहरूले आफ्नो कमजोरीको फाइदा उठाउन सक्छन्। आंशिक फाइदा भए पनि कामहरू पूरा गर्न अनुमान भन्दा बढ़ी लगानी र समय लाग्नेछ भने लाभांशहरूका लागि खर्च हुनुपर्ने समय रहेको छ। सरसबाट पनि रकम पाइन सक्छ। कुम्भ राशि, कुम्भ राशिमा गुगेको साथी सुश्रे सोध आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै नाम इनाम र प्रतिष्ठा कमाउने बेला रहेको छ। लगनशीलताले विभिन्न अवसरहरू दिलाउने छन्। प्रतिष्ठित काम गरेर धेरैको मनहरू लुभाउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नुका साथै भूमि वाहन र पैतृक सम्पत्तिबाट पनि लाभ मिल्नेछ। व्यापार व्यवसायमा प्रशस्त फाइदा हुनुका साथै मेहनत गर्दा कृतिमानी कामहरू सम्पादन हुनेछ। अन्तिममा मीनराशि, मीनराशिमा धर्म श्रद्धा र परोपकारमा मन जानेछ भने गरेका कामबाट पनि धेरैलाई फाइदा पुग्न सक्छ। आश मारेको कामहरू बन्नाले उत्साह जाग्नेछ। सानातिनो कामले भने ठूलो कामहरू भन्नेछ। सामाजिक काममा रुचि बढ्नुका साथै एउटै कामबाट दोहोरो लाभहरू मिल्नेछ। विशेष योजनाहरू बन्नेछन् भने व्यवसायमा लाभ मिल्नुका साथै भाग्य उन्नतिको समय रहेको छ। रोकिएका कामहरू गर्नु र नयाँ कामहरू थालनी हुनेछ। राशिफलमा जस्तो भने तपाईँले भाग्यभन्दा गर्म विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ र सुखद बितोस्। तपाईँको आजको राशिफल पछि पनि आपालु रहेको छ जन्मदिनको शुभकामनाको।

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईँको आजको राशिफल शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

समिति 2083 साल भदौ महिनाको 4 गते बिहिबार आज तपाईँहरू ज जसको जन्मदिन परेको छ आज तपाईँहरू ज जसले जन्मदिन मनाउँदै हुनुहुन्छ तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

सफर पनि आफ्नो इष्टमित्र दाजुभाइ साथी सँगै आफ्ना बन्द भइसकेको जन्मदिन भनेको छ। हामीले कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँहरूको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचनालाई टिपाउन सक्नुहुनेछ। 0625434 0625414 0028 3131 तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचनालाई टिपाउनु भयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः यसै समयमा तपाईँको माझमा पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि म कार्यक्रम प्रस्तुतादीमा पनि बिदा हुन्छु। तपाईँहरूको बिहान तपाईँहरूको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरू सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। नमस्कार।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 8 बज्यो.

0: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
1: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
2: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, धुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9847814357 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
3: चितौन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौं।
4: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
3: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
4: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
3: सम्पर्क चितौन प्लास्टिक पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
4: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816256187।
5: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
6: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
5: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
5: फोन नम्बर 0614510000,
6: 0614510002, मोबाइल नम्बर 9856084466।
5: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
7: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
0: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
0: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
8: शुद्ध सुन तथा चाँदीका गर गहना,
0: छापावाला सुन चाँदीका गर गहना,
8: राशि अनुसारका पत्थर,
0: कम्प्युटर तौल प्रविधि,
8: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
0: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका, दुलेगौडा, तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
0: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807725229।
8: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
9: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
10: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
9: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
10: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको संयोग कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
10: हजुर, काठमाडौँ, दुलेगौडा, ढोरफिर्दी, मान्द्रे, छब्दी, साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
11: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
9: होटल टाइटेनिक, गोङगोबु बस पार्क, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: होइन यहाँ यति चिसो आमा चाहिँ कहाँबाट छोनेको छ?
1: कति हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु?
0: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
1: गतिलो ठाउँ चाहिँ कहाँ छ?
2: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
3: चेस्का बाजे चाहिँ छ पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ। प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303024।
5: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065020209।
6: TVS साथ छ हाम्रो।
7: शुक्ला गण्डकी FM 97.6।

0: प्रश्न होमवर्क देखाऊ त।
1: हस् टिचर।
0: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
1: टिचर, मेरो मानिले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
0: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
2: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेशनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 9850633384 र 9850607988।
3: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840694543।
4: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
5: चिवनधाम गौसम रक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
4: धार्मिक महोत्सवका आकर्षणहरू:
5: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
6: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
4: कथा सहितको झाँकी गीति नाटक,
5: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
4: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
5: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
4: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
7: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
8: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
9: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
7: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9850602676।
10: गण्डकी मल्टिपल कलेज, शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
4: कक्षा बाह्रमा उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
9: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
4: छुटको दायराहरू: कक्षा बाह्रको परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
9: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
4: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
9: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062265, 9468064145।
10: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856043343। तनहु सेवा हस्पिटल, सुगला गण्डकी नगरपालिका 4 बीपी चोक।
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
12: तर महँगो होला नि?
11: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
13: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: 12 अल्मुनियम अब यूपीवीसीको साथमा।
13: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
14: सम्पर्क 12 यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 9562928938 र 9908822938।
15: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845106950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
12: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: पुन मोबाइल
3: होइन कति पुन मोबाइल भन्दै कराएको
2: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के
3: कहाँ छ पुन मोबाइल
2: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ
3: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
2: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौंडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
3: प्रोप्राइटर हेमराज पुन मोबाइल 98191478888 र 98448800
4: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
2: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
4: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
3: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
5: चिकन ससेज बफ ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
2: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 70 052 मोबाइल 98568887
6: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
7: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
4: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
3: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई

0: मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
1: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
2: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौंडा हेल्थ पोस्ट,
1: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
3: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
4: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
5: ओमकार
4: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
5: ओमकार
4: अनि घरमा पूजा सामग्री पनि छैन भने
5: ओमकार
4: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
6: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
4: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9856504334
7: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना
0: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ
7: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ
0: हाम्रा विशेषताहरू गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
7: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन
0: व्यवस्थित पुस्तकालय खेलकुद मैदान सिपमूलक ज्ञान सहितको पठन पाठन
7: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
0: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम
7: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ सम्पर्क नम्बर 061-433-385 मोबाइल 9856-80-385
8: ला टायरमा कट लाग्यो यो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
9: किन नयाँ किन्न पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि
8: खैरेनी टार कहाँनिर छ यो राजु टायर
9: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
8: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
9: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 9856062452
10: दाजु बिहेको दिन त आइसक्यो त सुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
11: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने
10: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो
11: हाँसो होइन के भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउने भए पनि धुन्थे हुने रहेछ अरू टेलर्स जस्तो हो र भने
10: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानुपर्छ कि क्या हो
0: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ
12: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोप्राइटर प्रेम परियार मोबाइल 9864-08029 दमौली शाखाको लागि सम्पर्क 9807-13425
13: ए नानीको बुवा आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
14: ढुक्क भाउ न हो बुढी फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
13: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेको

0: ढाकु पञ्चमुनि चोकैमा छ नि तिनसेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
1: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
0: होम डेलिभरीको पनि व्यवस्था छ।
2: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9550700778।
3: यस तलाउ सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 6 गते शनिबार
4: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हार जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहुँ सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहुँ। फोन 065414377, मोबाइल 9856443।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 9 बज्यो.
4: स्वास्थ्यमा समस्या आउन सक्ने तर्फ ध्यान आकर्षण. आज पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना. कोशी र मधेशका केही ठाउँमा हावावरी समेत चल्न सक्ने. सुरक्षा चुनौती बढ़ेपछि ओपन एआईद्वारा उन्नत एआई प्रविधि परीक्षणको काम स्थगित. एआईको विकाससँगै सुरक्षा, मानव नियन्त्रण र नियमनको बहस तीव्र. र फ्रान्सका मिडफिल्डर पोग्बाद्वारा मोनाको क्लबसँगको सम्झौता अन्त्य. नेपाल खबरमा अब पूरा खबर. सरकारले सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको उपयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ. प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा सबै सरकारी कार्यालयमा सार्वजनिक खरिद सम्बन्धी विद्यमान कानूनी व्यवस्थाकै अधीनमा रही त्यो प्रावधानको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरिएको छ. प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक वक्तव्य निकालेर संघीय मन्त्रालयहरू, आयोग, सचिवालय, प्रदेश सरकार, पालिका र विदेशमा रहेको नेपाली नियोग लगायत सबै सार्वजनिक निकायहरूलाई आफ्ना खरिद प्रक्रियामा नेपाली उत्पादनलाई नै प्राथमिकता दिन अनुरोध गरेको छ. राष्ट्रिय अर्थतन्त्रमा आन्तरिक उत्पादनको योगदान बढ़ाउन, बढ़दो आयातलाई प्रतिस्थापन गरी स्वदेशी उत्पादनको प्रवर्धन गर्न, स्थानीय सिप तथा उद्यमको संरक्षण गर्न र स्वदेशमै रोजगारी सृजना गर्ने उद्देश्यका साथ सरकारले मौजूदा कानूनी व्यवस्थाको कड़ाईका साथ पालना गराउन यो पहल गरिएको जनाएको छ. अबदेखि सरकारी कार्यालयका बैठक, समारोह, कोसेली, उपहार र सजावटका सामग्रीमा सम्भव भएसम्म नेपाली हस्तकलाका वस्तु नै प्रयोग गर्नुपर्ने व्यवस्था मिलाउनुपर्नेछ. त्यसै गरी स्टेशनरी, छपाई सम्बन्धी वस्तु, फर्निचर, साजसज्जाका सामान, निर्माण सामग्री, मेसिनरी औजार तथा उपकरण, कृषि र पशुजन्य उत्पादन एवं खाद्य तथा पेय पदार्थ खरिद गर्दा स्वदेशी उत्पादनलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्नेछ. साथै सार्वजनिक निकायले बोलपत्र सम्बन्धी कागजात तयार पार्दा नै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने विषय अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ. अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको साउन 1 गतेदेखि लागू हुने गरी बढ़ाइएको तलबमान, ग्रेड र प्रोत्साहन भत्ता विभिन्न शर्त सहित उपलब्ध गराउन निर्देशन दिएको छ. अर्थमन्त्री स्तरीय निर्णय अनुसार 4 वटा शर्त पूरा गरी सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, निगम तथा समितिका कर्मचारीलाई तलब भत्ता, ग्रेड र प्रोत्साहन भत्ता उपलब्ध गराउन सम्बन्ध पक्षलाई निर्देशन दिएको हो. मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले मन्त्री परिषदको साउन 6 गतेको निर्णय अनुसार साउन 1 गतेदेखि लागू हुने गरी कायम भएको तलबमान अनुसार तह तथा पद अनुसार नयाँ तलबमान निर्धारण गर्न भनेको छ. प्रोत्साहन भत्ता प्रकृतिको भत्ता प्राप्त गर्दै आएका कर्मचारीको हकमा अहिले कायम प्रोत्साहन भत्ता भन्दा कम हुने भएमा कम भएको रकम बराबरको भत्ता मात्र प्रदान गर्न भनिएको छ. कार्य सम्पादन सूचकका आधारमा दिइने प्रोत्साहन भत्ताको व्यवस्था क्रमशः कार्यान्वयनमा लैजान पनि आग्रह गरिएको छ. अर्थ मन्त्रालयको सहमति बिना आर्थिक दायित्व सृजना हुने गरी अन्य कुनै किसिमका भत्ता तथा सुविधा वृद्धि नगर्न पनि निर्देशन दिइएको छ. राष्ट्रिय मानवाधिकार आयोगले 5 दिनदेखि धरनामा रहेका बैंक, लघुवित्त, सहकारी मिटर ब्याज प्रभावित तथा भूमिहीन सुकुम्बासीको स्वास्थ्य उपचार, बसोबास र शान्ति सुरक्षाको उचित व्यवस्थापन मिलाउन सरकारलाई आग्रह गरेको छ. विभिन्न माग राखेर 5 दिनदेखि ललितपुरको पुलचोकमा रहेको मानवाधिकार आयोगको कार्यालय अगाडि धरनामा बसेकाहरूको माग तत्काल समाधान गर्न सरकारसँग आयोगले आग्रह गरेको छ. आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले निकालेको विज्ञप्तीमा धरनामा बसेका महिला, बालबालिका, अशक्त र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले तत्काल माग पूरा गर्न उल्लेख छ. आयोगले निरन्तर अनुगमन गर्नका साथै समस्यालाई नजिकबाट नियालिरहेको समेत जनाएको छ. विज्ञप्तीमा धरनामा बसेकाहरूको सुरक्षामा समेत प्रतिकूल प्रतिकूल प्रभाव पार्न सक्ने हुँदा उनीहरूलाई उचित ठाउँमा स्थानान्तरण गर्न र स्वास्थ्य उपचारको व्यवस्था बसोबास र शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको छ। समस्या समाधानका लागि वार्ता टोली गठन भएकामा आयोगले सकारात्मक रूपमा लिएको जनाएको छ। समस्याको समाधान वार्ता र संवादबाटै सम्भव भएकाले वार्तालाई निरन्तरता दिएर समस्याको समाधान निकाल्न समेत आयोगले सबै पक्षसँग अनुरोध गरेको छ। काठमाडौँ उपत्यका सहित धेरै ठाउँमा बिहानदेखि घाम लागेको छ। गैराती धेरै ठाउँमा वर्षा भए पनि अहिले भने वर्षा रोकिएको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार कर्णाली र सुदूरपश्चिमका पहाड़ी केही ठाउँमा फाटाफुट बाहेक अरू ठाउँमा पानी परेको छैन। आज दिउँसो भने बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ। राति कोशी प्रदेशको पहाड़ी र हिमाली भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा तथा मधेस प्रदेशका साथै कोशी प्रदेशको तराई भूभागका थोरै ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना छ। यस्तै भोलि र पर्सि पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
6: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
6: फोन 056421261, 596617, मोबाइल 98550607068, 98511625994, 98510542024। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। संयुक्त राष्ट्रसंघको 81 महासभामा परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वको नेपाली प्रतिनिधि मण्डलले सहभागिता जनाउनु भएको छ। मन्त्री परिषदको हिजोको बैठकले महासभामा सहभागी हुने नेपाली प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गरेको हो। बैठकले अमेरिकाको न्यूयोर्कमा आयोजना हुने राष्ट्रसंघको 81 महासभामा सहभागी हुन परराष्ट्र मन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यसै त नेपालले महासभामा नियमित रूपमा सहभागिता जनाउँदै आएको छ। लामो समयदेखि रोकिएको नेपालगंज पोखरा नियमित हवाई सेवा यी भदौको अन्तिम हप्तादेखि फेरि सञ्चालन हुने भएको छ। निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले आउँदो भदौ 31 गतेदेखि नेपालगंज पोखरा उडान फेरि सञ्चालन गर्न लागेको जनाएको छ। बुद्ध एयर नेपालगंजका प्रमुख विनित विक्रम शाहले यात्रुको माग बढ़ेकाले उडान फेरि सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो। उहाँका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सीधा जोड़ने यो उडानका लागि यात्रुको माग बढ़दै गएको छ। गएको जेठ 5 गतेदेखि उडान स्थगित गरिएको थियो। भारतबाट आउने धार्मिक पर्यटकको संख्या घट्नु र इन्धन खर्च बढ़ी भएकाले उडान रोकिएको उहाँले बताउनुभयो। पछिल्लो समय धार्मिक पर्यटकको संख्या बढ़नका साथै उडानको माग बढ़ेकाले सेवा फेरि सञ्चालन गर्न लागि बुद्धयरले जनाएको छ। अब विदेशको खबर। साइबर सुरक्षा परीक्षणका क्रममा आफ्नो एआई एजेन्टले अनधिकृत रूपमा बाह्य प्रणालीमा पहुँच बनाएपछि च्याट जीपीटी निर्माता ओपन एआईले उन्नत एआई विकासको गति केही समयका लागि सुस्त बनाउने भएको छ। ओपन एआईले आफ्नो सबैभन्दा ठूलो एआई प्रशिक्षण प्रक्रिया तत्कालका लागि स्थगित गर्दै सुरक्षा परीक्षण निगरानी र आन्तरिक नियन्त्रण थप कड़ा बनाउने जनाएको छ। समाचार संस्था रोइटर्सका अनुसार अघिल्लो महिना परीक्षणका क्रममा रहेको ओपन एआईको एउटा एआई एजेन्टले अर्को एआई कम्पनीको हगिङ फेसमा ह्याक गरेको थियो। घटनापछि ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले शक्तिशाली एआई प्रणालीको क्षमता तीव्र रूपमा बढ़िरहेको अवस्थामा त्यसको सुरक्षा र नियन्त्रण पनि त्यही गतिमा बलियो बनाउनुपर्ने बताउनु भएको छ। ओपन एआईले नयाँ सुरक्षा प्रणाली विकास गर्न मोडल परीक्षण र केही प्रशिक्षण प्रक्रिया झण्डै 2 हप्ताका लागि रोकेको जनाएको छ। यी घटनाले अत्याधुनिक एआईको विकाससँगै सुरक्षा, मानव नियन्त्रण र नियमनको विषयमा विश्वव्यापी बहस थप तीव्र बनाएको छ। अब खेल खबर। फ्रान्सका स्टार मिडफिल्डर पल पोग्बाले मोनाकोसँगको सम्झौता समय अगावै अन्त्य गर्दै क्लब छाडेका छन्। सन् 2027 सम्झौता भए पनि दुवै पक्षले तय गरेका लक्ष्य पूरा हुन नसकेपछि मोनाको र पोग्बा बीच सम्झौता टुंगिएको हो। सन् 2018 फ्रान्सलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका 33 वर्षीय पोग्बाले मोनाकोमा बिताएको एक सिजनमा जम्मा 6 खेल मात्र खेलेका छन्। तीमध्ये 5 खेलमा उनी बेन्चबाट मैदान प्रवेश गरेका थिए। क्लब छाड्ने क्रममा पोग्बाले मोनाकोमा बिताएको समय आफ्नो लागि अविस्मरणीय रहेको बताएका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढ़ाउन सरकारको आग्रह। सार्वजनिक संस्थानका कर्मचारीलाई शर्त सहित तलब भत्ता वितरण गर्न अर्थ मन्त्रालयको निर्देशन। धरनामा बसेकाहरूको माग पूरा गर्न सरकारलाई मानवाधिकार आयोगको आग्रह। बाल बालिका आशक्त र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या आउन सक्नेतर्फ ध्यान आकर्षण। आज पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। कोशी र मधेशका केही ठाउँमा हावाहुरी समेत चल्न सक्ने। सुरक्षा चुनौती बढ़ेपछि ओपन एआईद्वारा उन्नत एआई प्रविधि परीक्षणको काम स्थगित, एआईको विकाससँगै सुरक्षा, मानव नियन्त्रण र नियमनको बहस तीव्र, र फ्रान्सका मिडफिल्डर पोग्बाद्वारा मोनाको क्लबसँगको सम्झौता अन्त्य।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि
5: शुक्ला गण्डकी एफएम 97.6।
6: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
9: सुन्दर अटो होक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
10: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
11: सम्पर्क 0654142121, मोबाइल 98565935921।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
13: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी, आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
12: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
14: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
15: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
16: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
17: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
15: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0654141142, मोबाइल 98560231128 र 98462014726।
18: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
19: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
18: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
20: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
0: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
21: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
22: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
21: हो त नि, अब चाहिँ राम्रो भयो।
23: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
21: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
24: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
25: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
26: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
27: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 98560206।
28: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
29: आज पनि खाना काँचै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
30: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
29: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
30: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
31: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
29: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
32: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
33: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
34: हजुर, दान गरौ।
35: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
36: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
34: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
35: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
37: TVS कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी FM को पारिपट्टी। मोबाइल नंबर 98560309 र 97065220209।
38: TVS को साथ छ हाम्रो।
23: हाँ, गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
39: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
23: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
1: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
3: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
1: ओम एम आभूषण सुन चाँदी दोकान,
4: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 9846069246, 9800528000।
5: शुक्ला गण्डकी एफएम 97.6।
6: उकाली चढ्दै ओह्राली चढ्दै भन्छन् चौतारी अनि मेलापात गर्दै
7: मन्दिर सन्तिनी वनपाखा मौलिक लोक संस्कृतिको सजनाको लागि कार्यक्रम गाउँ बेसीका भाका,
6: कार्यक्रम गाउँ बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन। शुक्लाकण्ड केएफएम 97.6 मेगाहर्जमा कार्यक्रम गाम्बेसीको भाका लिएर उपस्थित भइसकेको छु। म रिमा हाम्रो यस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौँ। यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेरा भूषण संसारी उद्योगले दुलेगौड़ामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकाशक सिजनका गरगनाहरू, संसार पत्थर राखिएका गरगनाहरू, कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका छापाउला सुनका गरगना आवश्यक परेको छ भने तपाईँहरू मेनाभूषण सुनचारी उद्योगमा गएर ढुकाका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। र आज भने हामी रहेका छौं बिहिबारको बसमा। बिहिबारको बसमा तपाईँहरूले रोज्नुभएका सुमधुर लोकभाकालाई कार्यक्रममा स्थान दिने दिन हो। फोन गर्नुहोला 9942 9911 9366 11 को माध्यमबाट कार्यक्रममा जोड़िन सक्नेछ। यति बेलाको क्रममा भने कार्यक्रममा पहिलो लोक संगीतको श्रेष्ठ रूप सल्लाह दुबईले भने सुमधुर भाका राख्छन्। त्यसपछि तपाईँको माझमा आउनेछ, तपाईँहरू भने सुन्दै गर्नुहोला।

0: हजुर सुमधुरका मन्दपका माझमा राखिसके सल्लाह धुपैले भनेर रहेको थियो। यति बेला क्रमै साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर।
1: ओहो नमस्ते सिस्टर, मैले सुन्न पाएन।
0: हजुर नमस्कार, सञ्चार हुनुहुन्छ?
1: हजुर कार्यक्रम आउँछ भनेर जानकारी थियो।
0: हजुर
1: हजुर, त्यही भएर अब मैले नसुने मेरो साथीहरू सुन्नुहुन्छ।
0: हजुर
1: गोर्खा घर काठमाडौँ डेर मेरो माया हाँसी थियो एक पेरा भन्ने गीत गरेर है।
0: हस् हुन्छ, यसो भाग्य राख्नेछु, साथीहरू सम्झिन सक्नुहुन्छ।
1: हजुरको लागि अनि शुक्रकाति हो निनीको लागि अगाडि भन्दै बिराजु नमस्कार, बाई बाई।
0: नमस्कार, शुभ दिन। उहाँ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, हाम्रो अमृतुला जन्जी हुनुहुन्थ्यो कास्कीको लुम्डे कारेदेखि। र पालो तपाईँको रहेको छ, फोन गर्न सक्नुहुनेछ, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ, आफूलाई मन भने लुक भएका आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ। मैले कार्यक्रमको पहिलो लुक सांगीतिक श्री स्वरूप सल्लाह धुपैले भन्ने भाका राखिसकेको छु। पालो तपाईँको रहेको छ, गणेश अधिकारी विष्णुमाया गुरूङको आवाजमा रहेको थियो भने लय शब्द गणेश गुरूङको रहेको थियो। तपाईँहरूको माझ मैले स्थान दिइसके, फोन गर्दै गर्नु। हाम्रो दुवै नम्बर खुल्ला रहेका छन् एनटीसीएनसीएल, जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ, आफूलाई मनपर्ने लुक भाका रोज्न सक्नुहुनेछ, र आफ्नो इष्टमित्र दाजुभाइ साथी सङ्गीहरूलाई सम्झना समर्पण पनि छोड्न सक्नुहुन्छ। विशेष आज तपाईँकै रोजाइमा रहेका सुमधुर लुगाकारलाई कार्यक्रममा स्थान दिने दिन पनि रहेको छ। यति बेलाको क्रममा भने तपाईँको माझ अमरमजीको रोजाइमा रहेको गोर्खा घर काठमाडौँ डेरा भन्ने रहेको छ। रबिन लामी छाने र निर्जला गुरुङको आवाजमा रहेको छ भने लय शब्द रबिन लामी छानेको रहेको छ। यति बेलाको क्रममा भने यो सुमधुर भाका स्विकार्नुहोस्, अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा आउनेछु, तपाईँहरू भने फोन गर्दै गर्नुहोला।

0: हजुर, सुमधुरभाका मन्तपाईको माझमा राखिसकी गोर्खा घर काठमाडौँ डेरा भन्ने रहेको थियो। पक्कै पनि मन पर्यो होला, हाम्रो जिगुरो जयमा रहेको थियो। पालो पनि तपाईँको रहेको छ, फोन गर्न सक्नुहुन्छ 9942729611 9663637611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने लोकभाका आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ। आफ्नो इष्टमित्र दाजुभाइ साथी सङ्गीहरूलाई पनि सम्झना समर्पण छोड्न सक्नुहुनेछ। हामी हप्ताको सातै दिन तपाईँको माझमा रहन्छौँ, आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग लगभग 10 बजेसम्म चाहिँ तपाईँको माझमा रहने गर्दछौँ। हरेक दिन फरक फरक ढंगले प्रस्तुत हुने गर्दछौँ भने आज बिहिबारको बसाइमा तपाईँहरूको रोजाइमा रहेका सुमधुर लोकभाकालाई कार्यक्रममा स्थान दिने दिन रहेको छ र हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेनाभूषण सुन्चारी उद्योगले दुलेगौडामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकाश विज्ञानका गरगनाहरू, सेन्सर पत्थर राखिएका गरगनाहरू, कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका छ। पला सुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँहरू मेनाभूषण सुन्चारी उद्योगमा गएर ढोकाका साथ गरगनाहरूको कारोबार गर्न पनि सक्नुहुनेछ। र बिहानीको समय रहेको छ, सबैजना आफ्नो आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, जे गर्दै हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्दै हाम्रो कामहरू पनि अगाडि बढ्नु होला भन्न चाहन्छु। यति बेलाको क्रममा भने फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर।
1: नमस्ते, गुड मर्निङ।
0: नमस्ते, मर्निङ। के छ हाल खबर, के गर्दै हुनुहुन्छ? ल, त्यसो भए आनन्दसँग सुन्दै बस्दै गर्नु होला भन्न चाहन्छु। ल, अनि आज कुन चाहिँ भाग रोज्नुहुन्छ त नि? ल, म यो भाग राख्नेछु, साथीहरू सम्झिन सक्नुहुन्छ। नमस्कार, शुभ दिन। उहाँ हुनुहुन्छ, हामीलाई फोन गर्नुभएको थियो। नरेन्द्र रिमालजी हुनुहुन्थ्यो साङ्जा बिरुवादेखि। कुष्मा पर्वत भन्ने मिठो सुमधुर लुक भाका रोजेर गइसक्नु भएको छ, फेरि पनि साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर। नमस्ते, नमस्कार हजुर। कहाँदेखि कसको आवाज होला? कहाँदेखि कसको आवाज होला, म त चिनेन नि। हजुर
2: हजुर,
0: ल, कहाँदेखि कसको आवाज होला, मैले त चिन्नै सकिनँ नि। फेरि एकचोटि भन्नु त। ल, दिना गुरुङ किमल डाँडाबाट, के छ हाल खबर किमल डाँडातिरको? हजुर, एकदमै सन्चै आरामै छु म पनि। अनि खाना खानु भएको छ कि छैन? ल, त्यसो भए ठिक छ, अब खाने बेला पनि हुँदैछ बिस्तारै बिस्तारै है। ल, आज कुन चाहिँ भाका रोज्नुहुन्छ त नि? यता घरबार उता पिराती। ल, हुन्छ, म यसो मधुर भाका राख्नेछु, साथीहरू सम्झिन सक्नुहुन्छ। हुन्छ, धन्यवाद।
2: त्यस पछाडि अमित दाजुको लागि भन्न चाहन्छु र मलाई सम्पूर्णको लागि भन्दै बिदा हुन्छु।
0: हस्, नमस्कार, शुभ दिन। आउनु त्यहाँलाई फोन गर्नुभएको थियो दिना गुरुङजी हुनुहुन्थ्यो किमल डाँडादेखि। यसो मधुर लोकभाका रोजेर गइसक्नुभयो। म भने हाम्रो नरेन्द्रजीको रोजाइमा रहेको कुष्मा पर्वत, तेजस रेग्मी र प्रकाश पराजुली, प्रकाश पराजुली र देवी आचार्यको आवाजमा रहेको सुनलाई सदा गोविन्द पौडेलको रहेको छ। यति बेलाको क्रममा भने सुमधुर भाका स्वीकार्नुहोस्, अनि त्यसपछि फेरि म तपाईँको माझमा आउनेछु, तपाईँ भने फोन गर्दै गर्नुहोला।

हजुर, सुमधुरभाका मन तपाईँको माझमा राखिसके पर्वत भन्ने रहेको थियो हाम्रो नरेन्द्रजीको रोजाइमा रहेको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने तपाईँको रोजाइमा रहेका विविध सुमधुर लोकभाकाहरूलाई कार्यक्रममा स्थान दिइराख्दै भने कार्यक्रमबाट पनि विदा मागे जानुपर्ने बेला भइसकेको छ। यति दिनसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण

मलाई धेरै धेरै धन्यवाद। अनि आज हामीलाई फोन गर्नुभएको थियो अमृतिला चन्जी कास्की गोर्लुङले कालेदेखि, नरेन्द्र रिमालजी हुनुहुन्थ्यो स्याङ्जा बिरुवादेखि, अनि दिना गुरूङ हुनुहुन्थ्यो किमल डाँडादेखि। उहाँहरू सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद छ। र हाम्रो यस कार्यक्रम प्रायोजन गरिदिनु भएकोमा उमेन आभूषण सुनचारी उद्योगलाई पनि मनैदेखि आभार प्रकट गर्दछु। स्वदेश र विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्रा नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदै पनि हाम्रो दिनाजीको रोजाइमा रहेको छ यता घरबार उतातिरती भनिरहेको छ। यो सुमधुर हवाकला कार्यक्रममा स्थान दिँदै आजको श्रृंखलाबाट भनी म कार्यक्रम प्रस्तुतारीमा पनि विदा हुन्छु। तपाईँको बाँकी पल्स भन्ने सुखद बितोस्। तपाईँहरू पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। जय गीत जय संगीत। नमस्कार, शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायौ?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
3: ओम एम आभूषण सुनचाँदी दोकान।
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 065-75-537, मोबाइल नम्बर 98-4-69-2-46, 98-0-58-00-8।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउ त म?
5: हजुर पनि यसै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98-570-65-119 र 98-694-5756।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नहुने मरी, म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घड़ियासी एवं अफिसियल फर्निचर, कारपेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
11: इस क्षेत्र के सबैभन्दा पुरानो विशाल फर्निचर पसल
5: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपानी, सम्पर्क 065-70-225, मोबाइल 98-5-60-33-878, 98-4-61-56-58।
12: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
13: किन आमा, के भएर?
12: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
13: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
12: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्ने, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
12: मोबाइल 98-5-60-43-952 र 98-0-6।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
4: यति बेला बिहानको ठिक 10 बज्यो.
5: घटना दुर्घटना
6: कला संस्कृति
5: स्थानीय राष्ट्रिय
7: अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 9850-60-60554.

0: नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरि एकैसाथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। सरकारले सबै सरकारी निकायले स्वदेशी उत्पादन र सेवाको उपयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा सबै सरकारी कार्यालयमा सार्वजनिक खरिद सम्बन्धी विद्यमान कानूनी व्यवस्थासँगै अधीनमा रहे त्यो प्रावधानको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हिजो एक वक्तव्य निकालेर संघीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश सरकार, पालिका र विदेशमा रहेको नेपाली नियोग लगायतका सबै सार्वजनिक निकायहरूलाई आफ्नो खरिद प्रक्रियामा नेपाली उत्पादन प्राथमिकता दिन अनुरोध गरेको छ। राष्ट्रिय अर्थतन्त्रमा आन्तरिक उत्पादनको योगदान बढ़ाउन बढ़दो आयातलाई प्रतिस्थापन गरी स्वदेशी उत्पादनको प्रवर्धन गर्न, स्थानीय शिल्प तथा उद्यमको संरक्षण गर्न र स्वदेशमै रोजगारी सृजना गर्ने उद्देश्यका साथ सरकारले मौजूदा कानूनी व्यवस्थाको कड़ाईका साथ पालना गराउन यो पहल गरिएको कार्यालयले जनाएको छ। अबदेखि सरकारी कार्यालयका बैठक, समारोह, कोसेली, उपहार र सजावटका सामग्रीमा सम्भव भएसम्म नेपाली हस्तकलाका वस्तुहरू नै प्रयोग गर्नुपर्ने व्यवस्था मिलाउनु पर्नेछ। यसै गरी स्टेशनरी, सफाई सम्बन्धी वस्तु, फर्निचर र सजासज्जाका सामान, निर्माण सामग्री, मेसिनरी औजार तथा उपकरण, कृषि र पशुजन्य उत्पादन एवं खाद्य तथा पेय पदार्थ खरिद गर्दा स्वदेशी उत्पादनलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्नेछ। साथै सार्वजनिक निकायले बोलपत्र सम्बन्धी कागजात तयार पार्दा नै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने विषय अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ। राष्ट्रिय मानव अधिकार आयोगले 5 दिनदेखि धरनामा रहेका बैंक, लघुवित्त, सहकारी, मिटर ब्याजी प्रभावित तथा भूमिहीन सुकुम्बासीहरूको स्वास्थ्य उपचार, सभासवास र शान्ति सुरक्षाको उचित व्यवस्थापन मिलाउन सरकारलाई आग्रह गरेको छ। विभिन्न मागहरू राखेर 5 दिनदेखि ललितपुरको फूलचोकमा रहेको मानव अधिकार आयोगको कार्यालय अगाडि धरना बसिरहेको माग तत्काल सम्बन्धन गर्न सरकारसँग आयोगले आग्रह गरेको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले निकालेको विज्ञप्तिमा धरनामा बसेका महिला, बालबालिका र 70 जस्तो नागरिकहरूको स्वास्थ्य समस्या हुन सक्ने भएकाले तत्काल माग पूरा गर्न उल्लेख छ। आयोगले निरन्तर अनुगमन गर्नुका साथै समस्यालाई नजिकबाट नियालेको जनाएको छ। विज्ञप्तिमा धरनामा बसेकाहरूको सुरक्षामा समेत प्रतिकूल प्रभाव पर्न सक्ने हुँदा उनीहरूलाई उचित ठाउँमा स्थानान्तरण गर्न र स्वास्थ्य उपचार, बसोबास र शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको छ। समस्या समाधानका बाटा टोली गठन भएकोमा आयोगले सकारात्मक रूपमा लिएको जनाएको छ। समस्याको समाधान वार्ता र संवादबाटै सम्भव भएकाले वार्तालाई निरन्तरता दिएर समस्याको समाधान निकाल्ने समेत आयोगले सबै पक्षसँग अनुरोध गरेको छ। लामो समयदेखि रोकिएको नेपालगंज पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम हप्तादेखि फेरि सञ्चालनमा हुने भएको छ। निजी क्षेत्रको सेवा प्रदायक बुद्ध अय्यरले आउँदो भदौ 31 गते नेपालगंज पोखरा उडान फेरि सञ्चालन गर्न लागेको जनाएको छ। बुद्ध अय्यर नेपालगंजका प्रमुख विनीत विक्रम शाहले यात्रुले माग बढ़ेकाले उडान फेरि सञ्चालन गर्ने निर्णय भएको जनाएको जानकारी दिनुभयो। उहाँका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधा जोड्ने यो उडानका लागि यात्रुको माग बढ़दै गएको छ। नेपालको जेठ पाँच गतेदेखि उडान स्थगित गरिएको थियो। भारतबाट आउने धार्मिक पर्यटकको संख्या घट्नु र इन्धन खर्च बढ़ी भएकाले उडान रोकिएको शाहले बताउनुभयो। पछिल्लो समय धार्मिक पर्यटकको संख्या बढ़नका साथै उडानको माग बढ़ेकाले पुनः सेवा सुचारू गर्न लागेको उहाँले बताउनुभयो। तालिका अनुसार आइतबार, बुधबार र शुक्रबार उडान हुनेछ। विजयपुर खोलाले बगाएर बेपत्ता भएका अर्का बालकको पनि शव फेला परेको छ। खोटाङ घर भई पोखरा जाउँदा चौथेमा धेरा गरी बस्ने 15 वर्षीय ओमन राईको शव तनहुँको शुक्ला गण्डकी नगरपालिका 8 सेती नदी किनारमा फेला परेको हो। बुधबार दिउँसो स्थानीयले शव देखेपछि इलाका प्रहरी कार्यालय बेल चौतारालाई खबर गरेको थियो। शवको ओमनको आफन्तले पहिचान गरेका छन्। साउन 30 गते विजयपुर खोला तर्ने क्रममा उनलाई भेलले बगाएको थियो। यसअघि पोखरा महानगरपालिका 14 छिने डाँडा बस्ने 14 वर्षीय निक्सन गुरूङ को शव मंगलबार दिउँसो भेटिएको थियो। 27 गते दिउँसो 1 बजेतिर उनीहरू विजयपुर खोला तर्दै थिए। पोखरा 26 स्नेदी स्थित सक्नेरी स्थित भगवती हाइटो पावर नजिकैबाट खोला तर्ने क्रममा उनीहरूलाई बगाएको थियो। त्यसपछि कास्की क्षेत्रमा निरन्तर खोजी भइरहेको थियो। पर्वतमा काली गण्डकी नदीको दोहन विषयले चर्चा पाउने गर्दछ। जिल्लामा सरुवा भएर आउने प्रमुख जिल्ला अधिकारी हुन् वा प्रमुख प्रहरी, उनीहरू समक्ष पुग्ने पहिलो गुनासो मध्ये काली गण्डकीमा भइरहेको अवैध दोहन पर्दछ। तर जति नै नयाँ सिडिओ र प्रहरी प्रमुख फेरिए पनि काली गण्डकीको अवैध दोहन भने रोकिएको छैन। जिल्ला प्रशासन कार्यालयले नदीजन्य पदार्थको व्यवस्थापन तथा नियन्त्रणमा स्थानीय सरकारको क्षेत्र अधिकार र मुख्य जिम्मेवारी रहेको बताउँदै आएको छ। उता स्थानीय तहका जनप्रतिनिधिहरूले भने नदी दोहन नियन्त्रणमा प्रहरीले आवश्यक सहयोग नगरेको आरोप लगाउँदै आएका छन्। अनुगमनको भूमिकामा रहेको जिल्ला समन्वय समिति पनि नदी दोहनकर्ताको पक्षमा उभिने गरेको आरोप स्थानीयको छ। एक वर्ष अघि फलेवास नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर चारका अध्यक्ष अच्युत तिवारीले अवैध नदी दोहन रोक्न खोज्दा साइबर अपराधको मुद्दा खेप्नु परेको थियो। आफ्नो वडामा भइरहेको काली गण्डकी दोहन नियन्त्रणमा सहयोग माग्दै जिल्ला प्रहरी कार्यालय पर्वत पुगेका तिवारीले तत्कालीन डीएसपी रविन विष्टले पत्र नबुझेपछि आक्रोशमा सामाजिक सञ्जालमा डीएसपीसँग जोडेर स्टाटस लेखेका थिए। त्यसै विषयलाई लिएर आफू विरूद्ध साइबर अपराधको मुद्दा चलाइएको तिवारी बताउँछन्। नदी दोहन रोक्न खोजेकै कारण प्रहरी र जिल्लाको केही दोहनमा संलग्न व्यक्तिहरूको मिलेमतोमा आफूमाथि मुद्दा लगाइएको उहाँको आरोप छ। तनहुँको ब्यास नगरपालिकाले कडा कानूनी कार्यवाही गर्दै डोजर चलाउने चेतावनी दिएपछि सड़क अतिक्रमण गरी बनाएको अनाधिकृत संरचना घर धनी आफैले भत्काउन थालेका छन्। नगरपालिकाको ताकेदार र डोजर चल्ने डरले धेरैजसो घरधनीले सार्वजनिक सड़क पेटी मिचेर बनाइएका पक्की संरचनाहरू ऱ्याप सिडी बरण्डा तथा टिनका छाना हटाउन थालेका छन्। नगरपालिकाले पटक पटक पत्रचार सूचना गर्दा जारी गर्दा पनि अटेरी गर्दै आएको घरधनीले डोजर प्रयोग गरी संरचना भत्काउने र लाग्ने खर्च समेत आफैले बेहोर्नु पर्ने भएपछि अनाधिकृत संरचनाहरू हटाउन थालेका छन्। कार्यवाहीको डरले धेरैजसोले आफै संरचना हटाए पनि केही अटेरी घरधनी अझै सार्वजनिक आवास आवागमनमा अवरोध पुर्याइरहेका छन्। नगरपालिकाले त्यस्तो बाँकी संरचना हटाउन पछिल्लो पटक 7 दिनको अन्तिम म्याद दिएको छ। शुक्ला गण्डकी नगरपालिकाको आर्थिक वर्ष 2082-83 सञ्चालित नीति कार्यक्रम र योजनाको वार्षिक समीक्षा बुधबार दुलेगौडामा सम्पन्न भएको छ। सो अवसरमा शाखा प्रमुख वडा सचिवले आफ्नो शाखा र वडामा भएको प्रगति विवरण प्रस्तुत गरेका छन्। नगर प्रमुख सराज पण्डितले गत वर्षको समीक्षाले चालू आर्थिक वर्षको योजना कार्यान्वयनमा थपरकारी हुन सहयोग हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले नगरले ल्याएका योजना नतिजा दिने गरी कार्यान्वयनमा लाग्न निर्देशन दिनुभयो। नगर उपप्रमुख खुम्बहादुर विगर राजुले आफूहरूको कार्यकालमा सकिन लागेको बताउँदै चालू आर्थिक वर्षलाई राम्रो सन्देश दिने गरी लाग्न सबैलाई आग्रह गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत शेर पौडेलले योजना कार्यान्वयनका लागि अन्तिम समय नकुरी अहिलेदेखि नै थालनी गर्न आग्रह गर्नुभयो। पूर्वाधार शाखा प्रमुख तारापति भट्टराईले गएको आर्थिक वर्षमा उपभोक्ता र ठेकेदार मार्फत कुल 527 योजनाहरू रहेकोमा 427 योजना सम्पन्न भई 81% भौतिक प्रगति भएको जानकारी दिनुभयो। डिभिजन वन कार्यालय तनहुँले गत आर्थिक वर्ष 2082-83 जिल्लाका विभिन्न स्थानबाट कुल 47 वन्यजन्तुको उद्धार गरिएको छ। मानव वन्यजन्तु द्वन्द न्यूनीकरण तथा जैविक विविधता संरक्षण अभियान अन्तर्गत बस्तीमा छिरेका घाइते भएका तथा अप्ठ्यारोमा परेका वन्यजन्तुहरूको उद्धार गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज राणा भाटले जानकारी दिनुभयो। डिभिजन प्रमुख राणा भाटका अनुसार उद्धार गरिएका कुल 47 वन्यजन्तु मध्ये 42 जिउँदो र 1 घाइते र 4 मृत अवस्थामा फेला परेका थिए। गरिएका जिउँदा वन्यजन्तुहरूलाई प्राथमिकको स्वास्थ्य परीक्षण पश्चात सुरक्षित प्राकृतिक वासस्थानमा छाडेको र वर्षभरि उद्धार गरिएका वन्यजन्तुमा 100+ 27 विभिन्न प्रजातिको सर्प र 4 अजिङ्ग रहेका छन्। त्यसैगरी 4 चितुवा, 2 जिउँदो र 1 घाइते र 1 मृत, 6 मृग, 5 जिउँदो र 1 मृत, 3 भार्से, 1 चरी पाक तथा 1 गिद्धको जिउँदै उद्धार गरिएको डिभिजन प्रमुख राणा भाटले बताउनुभयो। सोही अवधिमा 1 स्याल भने मृत अवस्थामा भेटिएको थियो। गाउँघर तथा शहरी क्षेत्रमा वन्यजन्तु देखा पर्दा स्थानीयले कार्यालयमा खबर गर्ने क्रम परेकाले उद्धार कार्य थपरकारी भएको डिभिजन वन कार्यालयले जनाएको छ। स्याङ्जाको चापाको नगरपालिका एकको वडा कार्यालयमा तालाबन्दी गरिएको छ। आर्थिक वर्ष 2083-84 लागि वडा अध्यक्षले अपारदर्शी ढंगबाट योजना छनौट गरेको आरोप लगाउँदै स्थानीय युवाहरूले वडा कार्यालयमा तालाबन्दी गरेका हुन्। तालाबन्दीमा उत्रिएका युवाहरूले वडा अध्यक्ष भूपराज बोस्तीले योजना छनौटमा चरम लापरवाही गरेको आरोप लगाएका छन्। स्थानीय आवश्यकता तथा वडाका अन्य जनप्रतिनिधिहरूसँग पर्याप्त छलफल नगरी एकरौटी ढंगबाट बजेट विनियोजन गरिएको भन्दै युवाहरूले बुधबार दिउँसोदेखि नै वडा कार्यालयमा तालाबन्दी गरेका हुन्। युवाहरूले योजना छनौटका क्रममा टोल तथा वडा स्तरीय भेला नगरिएको र बजेट विनियोजनमा लापरवाही गरिएको भन्दै असन्तुष्टि जनाएका छन्। स्थानीय युवा गोपी रेग्मीले योजना तथा बजेट निर्माण गर्दा स्थानीय नागरिकहरूको प्रत्यक्ष सहभागिता सुनिश्चित गरी आवश्यकता आधारमा प्राथमिकता निर्धारित गर्न माग गरिएको बताउनुभयो। स्थानीय युवाहरूले वडा तथा टोल स्तरमा आवश्यक छलफल गरी आवश्यकताका आधारमा बजेट विनियोजन गर्ने सुनिश्चित नभएसम्म तालाबन्दी जारी रहने रेग्मीले बताउनुभयो। अन्तर्राष्ट्रिय समाचार अमेरिकाको फ्लोरिडामा रहेको क्यान्सर अनुसन्धान केन्द्रमा गरिएको व्यक्तिगत क्यान्सर खोपको प्रारम्भिक परीक्षणले उत्साहजनक परिणाम देखाएको छ। औषधि निर्माता कम्पनी मोडर्नाले विकास गरेको यो खोपलाई किटुडा नामक औषधिसँग समायोजन गरेर प्रयोग गरेको बीबीसीले जनाएको छ। 1000 भन्दा बढी उच्च जोखिमयुक्त छालाको क्यान्सर भएका बिरामी सहभागी चरण 3 को परीक्षणमा खोप र किटुगाको यो संयोजनले बिरामीलाई लामो समयसम्म क्यान्सर मुक्त राख्न सफल भएको कम्पनीले जनाएको छ। साथै क्यान्सर शरीरका अन्य अंगमा फैलिने जोखिम समेत घटेको दावी गरिएको छ। इन्टिस्मेरान नामक दिएको यो खोप हरेक बिरामीको ट्युमर अनुसार व्यक्तिगत रूपमा तयार गरिन्छ। खोपले शरीरको प्रतिरक्षा प्रणालीलाई बाँकी रहेका क्यान्सरको सपहिचान गरी त्यसमाथि आक्रमण गर्न निर्देशन दिने उद्देश्य राख्छ। यस्तामा कोविड 19 विरूद्धको केही खोपमा प्रयोग गरिएको एमआर एनए प्रविधिको प्रयोग गरिएको छ। कम्पनीहरूले प्रारम्भिक परिणामलाई महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे पनि यसको पूर्ण विवरण अझै सार्वजनिक भएको छैन र स्वतन्त्र विज्ञहरूबाट समेत पूर्ण समीक्षा हुन बाँकी छ। त्यसैले यो खोपले दीर्घकालमा कति प्रभावकारी रूपमा काम गर्छ र बिरामी कति समयसम्म क्यान्सर मुक्त हुन्छन् भन्ने विषयमा पनि थप तथ्य आवश्यक रहेको विज्ञहरूले बताएका छन्। खेल समाचार फ्रान्सका स्टार मिडफिल्डर पल पोग्बाले मोनोकोसँगको सम्झौता समय गवै अन्त्य गर्दै क्लब छाडेका छन्। सन् 2027 सम्झौता भए पनि दुवै पक्षले तय गरेका लक्ष्य पूरा हुन नसकेपछि मोनाको र पोग्बा बीच सम्झौता टुङ्गिएको हो। सन् 2018 फ्रान्सलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका 33 वर्षीय पोग्बाले मोनाकोमा बिताएको एक सिजनमा जम्मा 6 खेल मात्र खेले। तीमध्ये 5 खेलमा उनी बेन्चबाट मैदान प्रवेश गरेका थिए। क्लब छोड्ने क्रममा पोग्बाले मोनाकोमा बिताएको समय आफ्नो लागि अविस्मरणीय रहेको बताएका छन्। यसअघि युभेन्टसमा रहँदा डोपिङ प्रतिबन्धमा परेपछि पोग्बो लामो समय फुटबलबाट बाहिरिएका थिए। मोनाको छाडेपछि पोग्बो अर्को गन्तव्य मेजर लीग सकर अर्थात एमएलएस हुन सक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। हवस् सामलाटिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0654143778 इमेल newsshukla@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: राम्रो नहुने त कुरै भएन नि फतौडी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
4: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
3: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, टन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
6: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 बीपी चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0765702625, मोबाइल 98 5 60 33 800 78, 98 4 61 56 58।
2: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
7: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
2: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा,
2: फोन नम्बर 0614510000,
7: 0614510002, मोबाइल नम्बर 9856084466।
2: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
8: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
9: तर महँगो होला नि?
8: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
10: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
11: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा।
10: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
11: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0765414111, मोबाइल 98 5 60 22 938 र 98 028 22 938।
12: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
13: ज्ञान प्रसाद भण्डारी दुलेगौडा रु 1,00,000,
12: किसान खत्री ढोरफिर्दी हिमाली टोल रु 51,000,
13: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी रु 10,511,
12: परशुराम शर्मा भण्डारी कवासी रु 31,005,
13: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल रु 10,100,
12: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा रु 51,111,
13: अम्बिका प्रसाद लामिछाने दुलेगौडा रु 10,511,
12: तुलसी शाह दुलेगौडा रु 10,505,
13: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रु 10,155,
12: वैदिक सनातन कर्मकाण्डी शुक्ला गण्डकी 8 रु 15,005,
13: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल रु 50,231,
12: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल रु 21,151।
14: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
15: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई, साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
14: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
15: छुटको दायराहरू: कक्षा बाह्रको परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
14: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
15: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
14: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062265, 9468064145।
9: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा एनआईएमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840694530।
14: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
15: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
14: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
15: हाम्रा विशेषताहरू: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
14: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
15: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
14: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
15: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
14: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 9856080385।
16: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोप्राइटर कुलबहादुर लम्साल। मोबाइल नम्बर 9856086925, 9560334881 र 9460745580।
15: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
17: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
15: धार्मिक महोत्सवका आकर्षणहरू:
17: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
18: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
15: कथा सहितको झाँकी, गीति नाटक,
17: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
15: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
17: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
15: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ.
19: कता हिँडेको आइफोन हातमा लिएर?
20: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ. पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन.
19: लौ तँलाई थाहा छैन, दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि. पैसा र गुणस्तरमा कुनै फरक पर्दैन. आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ. आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ.
20: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त.
19: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ. सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ. यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला. सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलीगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा. प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल. सम्पर्क 0635414050, मोबाइल 98463-23811.
21: यस तलाउ सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 6 गते शनिबार
22: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर रमेश शर्मा
21: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ. थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु. फोन 0654143777, मोबाइल 98564443.
23: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गण्डकी FM को पारीपट्टी मोबाइल नंबर 98560309982

0: हेलो हाई नमस्ते गुड मर्निङ एभ्री वान प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर उपस्थित भइसकेको छु म रिमा. हाम्रो यस कार्यक्रममा आउने गर्दछ तपाईँको माझमा हरेक दिन बिहान 10 बजेको नेपाल खबर पछि लगभग तपाईँको माझमा रहने गर्दछौ 12 बजेसम्म. आज पनि हामी रहेका छौ बिहिबारको एपिसोडमा तपाईँहरूको माझमा रहन्छौ होइन. फोन गर्नु होला 9842 9911 9663 3611 को माध्यमबाट चाहिँ कार्यक्रममा जोडिन सक्नुहुनेछ. विशेष आज बिहिबारको पक्षमा हामी के गर्छौ त भन्दा चाहिँ तपाईँलाई थाहा छँदैछ आज चाहिँ अन्ताक्षरी खेल्ने दिन भएको छ. फोन गर्न सक्नुहुन्छ. बाहिर त मजाले आज घाम लागेको छ बिहानैबाट घमाइलो रमाइलो भइसकेको छ हाम्रोतिर. तपाईँहरूकोतिर पनि घाम लागिसकेको छ होला भन्ने विश्वास पनि रहेको छ. सबैजना आफ्नो आफ्नो काममा व्यस्त हुनुहुन्छ होला. खाना पनि खाइसक्नु भयो होला पके पनि होइन एकदमै र सञ्चय आरामै पनि हुनुहुन्छ होला भन्ने विश्वास पनि रहेको छ. र हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजनालाई चाहिँ रुसहेको रिचार्जको व्यवस्था गरिदिनु भएको हो पोखरेल मोबाइल पसलले हेल्पोस्ट चोकमा रहेको छ. र तपाईँहरू चाहिँ त्यहाँ गएर मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरूको समाधान गर्न सक्नुहुनेछ र नयाँ मोबाइलहरू खरिद गर्न सक्नुहुनेछ भने इलेक्ट्रोनिकसँग सम्बन्धित होइन सामानहरू पनि खरिद गर्न सक्नुहुनेछ. र जसको प्रोप्राइटर हुनुहुन्छ विनोद पोखरेल तपाईँहरू आउनुहोला एकचोटि सेवा सुविधाको बारेमा चाहिँ बुझ्न सक्नुहुनेछ होइन भिजिट पनि गर्नुहोला भन्न चाहन्छु. र म पनि एकदमै सन्चै आरामै छु भन्नुपर्छ. हजुर पनि सबैजना एकदमै सन्चै आरामै हुनुहुन्छ होला भन्ने विश्वास पनि रहेको छ. के कस्तो छ तपाईँहरूकोतिर होइन नयाँ नौलोहरू बताउन सक्नुहुनेछ. बिस्तारै बिस्तारै कामहरूमा पनि व्यस्त हुनुहुन्छ होला र कतिपय साथीहरू त्यतिखेर खाना खाने तर्खमा हुनुहुन्छ होला भने कतिपय साथीहरू मेलापाततिर हुनुहुन्छ होला जे गर्दै हुनुहुन्छ विशेष रूपमा अलिकति आफ्नो स्वास्थ्यको ख्याल राख्दै कामहरूमा पनि अगाडि बढ्नुहोला चाहिँ भन्न चाहन्छु. सबैभन्दा ठूलो कुरो स्वास्थ्य हो है. स्वास्थ्य राम्रो भयो भने सबै कुरा हुन्छ. त्यही भएर स्वास्थ्यलाई चाहिँ बढी प्राथमिकता दिनुहोला पनि भन्न चाहन्छु. अन्ताक्षरी खेल्ने दिन हो यति बेलाको क्रममा भने कोही साथी हुनुहुन्छ म कार्यक्रममा स्वागत गर्छु. कहाँदेखिको हुनुहुन्छ? हेलो नमस्कार हजुर. हजुर नमस्ते छ्याजालो. खाना खानुभयो? हजुर मेरो पनि भइसक्यो. ल ठिक छ. अनि के कस्तो छ हो हाम्रो के कस्तो हुँदैछ हाम्रो यता स्याङ्जातिर बिरुवातिर?
1: भइराखेछ
0: है.
1: ठिकै ठिकै एकदम बढिरहेछ. त्यति खासै केही छैन अहिले त.
0: हजुर
1: केही छैन भन्नाले अलिकति त छ नै है. 20-25%
0: त छ नि. हजुर ल ठिक छ. अहिले त अन्ताक्षरी खेल्ने दिन हो के रे है?
1: होइन अन्ताक्षरी खेल्ने दिन रहेछ. म त शुक्रबार जस्तो पनि लागिरहेको थियो. झुक्किए झुकी कुन्ने. ल ठिक छ. एउटै गा आयो भने आयो फेरि नआए नआउला.
0: ल एउटा गीत गाएर छोड्नु नि रहेछ त्यसो भए साथीलाई पालो दिएर.
1: ल म भनिहाल्छु
0: है. हुन्छ.
1: ए कुथैमा गाई मेरो गाई मेरो घुमी घुमी आउनु है चौबारी रेलै घुमेर रेलै घुमेर गयो बहिनीको आमा घुमेर रेलै घुमेर गयो बहिनीको आमा घुमेर. ल रबर
0: हेलो रबर मैले गाउने
1: रबर भन्नु न.

0: कान्छीलाई घुमाउने काठमाडौँ सहर रबाटा ल
1: हजुर
0: हजुर रबाट तर नि नबाट

0: 你吗？莫把的。नबड़े परे नबिर्से तिमीलाई नपाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई
1: ईबाट
0: अर्का साथीलाई छोडेर अब साथीहरू सम्झिनु सक्नुहुन्छ म जस्तै हो क्या हजुर पनि नमस्कार सुबदी हुनुहुन्छ हामीलाई फोन गर्नुभएको थियो नरेन्द्र रिमानजी हुनुहुन्थ्यो स्याङ्जा बिरुवादेखि पालो तपाईँहरूको रहेको छ साथीलाई त यीबाट पालो छोडेर जानु भएको छ आउन सक्नुहुनेछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ विशेष आज तपाईँहरूसँग अन्ताक्षरी खेल्ने दिन हो रमाइलो गर्ने दिन हो त्यही भएर आउन सक्नुहुनेछ भनिराखेको राखेको छु म चाहिँ र यति बेलाको क्रममा भने एकजना साथी फेरि पनि आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु हेलो नमस्कार हजुर
2: हेलो नमस्कार हजुर
0: नमस्कार हजुर के छ हालखबर सन्चै आरामै हुनुहुन्छ खाना खानुभयो
2: हजुर
0: मेरो नि खाना भइसक्यो त्यही त नि कहिले छिटो कहिले ढिलो यस्तै यस्तै नै छ ल अरू त अब सबै ठिकठाक छ होला किन हाम्रो अब कसरीतिर पनि ल ठिक छ त्यसो भए अब कामहरू बिस्तारै बिस्तारै हुँदैछन् है सकिँदै पनि छ हुँदै पनि छ ल ठिक छ हजुरलाई त यीबाट पालो छोडेर जानुभएको छ हाम्रो नरेन्द्रजीले हजुर नरेन्द्रजी आएर यीबाट हजुरलाई पालो छोडेर गइसक्नु भयो हजुर हजुर
2: यिनीहरूको पानी रमिलो पानी तिरुखालायो
0: नबाट पार्नु भयो है
2: हजुर
0: हजुर ल नबाट अब के गीत गाउने होला ल नभन

0: हामी छि छुचो बन्न हुँदैन नबाट
1: कालो पानी
0: नबाटै पऱ्यो है
1: हजुर हजुर

0: र
1: र
0: भात हजुर नभए मलाई लाग्छ नबाट नछोड्ने हो क्या हो न किन नबाट के गीत हौ मन पेटमा आहा मुखमा आहा भन्छ जस्तो भयो मैले यो गीत गिराएको गीता नै थाहै भएन क्या फेरि त्यो नबिर्से तिमीलाई नपाए तिमीलाई मैले गिराएको गीता नै गिराएँ यहीबाट परेको थियो उहाँलाई परेको हो अनि त्यसपछि के छ त नवटा गीतहरू त्यो मैले के नजाऊ है सानो पदेरीमा गाएको गाएन अरे अघि नै हजुर सुन्नुभयो रेडियो गएको छैन है नजाऊ है सानो पदेरीमा भने नगाए जस्तो लाग्छ के अरे त्यही नै गाउँछु।

0: रुन्छानी मान किन रुँदैन रुख बोलिन भुल निर्माया वचनको गाउ निको हुँदैन तबाट गीत छ लौ नानी, मलाई त गाह्रो भयो पहिले त तबाट त गीतै आउँदैन त हो तबाट के गीत छ त टल्की यो झाल झाल झाल्की हो कि त्यस्तै थियो के रे अब आउँदै आउँदैन टाढाको बाटो मधाउँदै आएको मायालाई देखेर रबाट गाउनु ल हजुर
1: पालो साया मने साइने

0: छम नासिरु न्युरेर हातमा रुमाल कानमा फुल सिउरेर केबाट पर्यो भबाट भबाट भबाट के गीत छ अरे पेटमा आछ मुखमा आथेन भने जस्तै भएको छ आज त मलाई के भएको यस्तो हजुर खोल्ने भने जति भइन्छ के अरे तर मलाई चाहिँ पेटमा आएछ मुखमै आएन भने जस्तो भयो क्या त्यही त नि के कस्तो भरिया दाइले बिसाउने भारी सुन माया डाँडैको चौतारी होइन होइन पेटमा आएछ मुखमा आउँदै आएन मलाई गीतहरू ल रबाट गाइदिनु भएन गाउनु भएन
1: रामको भाइ पाको भाइ नमायाको
0: रबाटै पऱ्यो फेरि रबाट रबाट रबाट रुमाल धोको छु यो खोलीको पानी कोही नखानु मैले छोको छु छबाट सबाट

0: 吗？
1: 妈呀，如果丢了他把你看我买的妈我一个人把你那把他
0: ल नबाट चाहिँ साथीलाई पालो दिउँ है क्यारे है हस् ल साथीहरूलाई सम्झन सक्नुहुन्छ
1: हस्
0: हुन्छ धन्यवाद
1: हस्
0: नमस्कार शुभ दिन उहाँ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो ऋषिरामका हाजी हुनुहुन्थ्यो अब कसरीदेखि एकदमै मिठो अन्ताक्षरी खेलेर गइसक्नु भएको छ पालो भने तपाईँहरूको रहेको छ म भने अब छोटो व्यवसाय विश्राममा जान्छु विश्राम लगत्तै फेरि तपाईँहरूको 11 बजेको टाइम चेकपछि चाहिँ म उपस्थित हुनेछु तपाईँहरू भने सुन्दै गर्नुहोला यति बेलाको क्रममा भने तृष्णा गुरूङको माया मनभरि भन्ने मिठो गीतलाई स्थान दिन्छु तपाईँहरू भने सुन्दै गर्नुहोला

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगडामा पनि छ। पीटी, आईएलटीएस, प्रोफाइलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफीढुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ल, माथिको वर्तमानको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
2: माथिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, सेन्टोल, प्रोपाइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846607645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: सुन, होमवर्क देखाउ त।
6: हस् टीचर।
5: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
6: टीचर, मेरो मामीले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
5: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
4: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्यालट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौंडा, फोन 0635414484, मोबाइल 9856703384 र 9856607988।
7: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
8: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
1: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी। प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707744।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856707987।
10: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
11: तिमी पो बसिगर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
10: यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। होइन हतार छ, पछि आउँदै गरौलाई।
12: दीर्घायु फर्निचर शोरूम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
12: साथै पुरासँग साफी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
13: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर शोरूम, दुलेगौडा त नहीं,
12: प्रोपाइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0575 मोबाइल नम्बर 9856607268
10: 9856607268।
14: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारिपट्टी मोबाइल नंबर 98560309 र 97065220209
15: TVS साथ छ हाम्रो
16: घर मात्र बनाए पनि नहुने रहेछ कहिले के बनाउनु पर्ने कहिले के चाहिने ढिक्कै भइसके
17: ए घर त बनाइसक्नु भएछ नि अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न हामी पनि भर्खर त्यतै पुगेर आएको
16: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे
15: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ
17: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ
15: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
17: पोखरा जाने बाटोतिर विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62827 र 98644530031

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9855-14175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 11 बज्यो।

हजुर मिठो गीत सँगसँगै छोरो व्यावसायिक विश्राम विश्रामपछि 11 बजेको टाइम चेक पछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ कार्यक्रम हेलो शुक्ला गण्डकीमा। आज भने मिलेका छौ बिहिबारको बसाईमा तपाईँहरूसँग अन्ताक्षरी खेलिराखेको छु। फोन गर्न सक्नुहुनेछ 9942911 9993636611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। र तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। हाम्रो 97.6 MHz रेडियो ध्वनि तरंगबाट पनि सुनिराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। फोन गर्नु होला तपाईँहरूलाई पालो परेको छ नबाट आउने साथीलाई चाहिँ नबाट पालो परेको छ र कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ होइन र मजाले अन्ताक्षरी चाहिँ खेल्न सक्नुहुनेछ। आउनु होला कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहन्छु। तपाईँहरू भने फोन गर्दै गर्नु होला यति बेलाको क्रममा भने तपाईँको माझमा अर्को एउटा मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि तपाईँको माझमा आउनेछु मायाको डोली चढाई भनिरहेको छ। स्वीकार्नुहोस् यसो मधुर गीत।

0: हजुर, यसो मधुर गीत मायाको डोरी चढाई भनिरहेको थियो। यसो मधुर गीतलाई पनि तपाईँको माझमा स्थान दिइसके पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेला तपाईँ साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर।
1: नमस्कार,
0: हजुर एकदमै सञ्चारमै छु। अनि हजुर सञ्चारमै हुनुहुन्छ? अनि के छ नयाँ नौलो हालखबर पाथरीतिरको?
1: नौलो नयाँ नौलो भन्दा अब त अब हिँड्दा फल लायो, रमाइलो हो। अब त्यही अब बुङ्गुर काट्ने खाने
0: हजुर,
1: अब बेला बेलामा अस्ति त काटे एक गते फेरि अस्तिमा काट्छ फेरि
0: हजुर,
1: गोडमेल गर्ने त्यही हो। अहिले खुर्सानी गोडिरहेको छु।
0: ल, अब कोदो रोपेर सकियो, खुर्सानी गोड्नेतिर लाग्नु भएको छ?
1: हजुर, खुर्सानी 200-300 बिरुवा खुर्सानी लाग्थ्यो
0: हजुर,
1: खुर्सानी गोडेको।
0: ल, सबै त छ होला नि, मरेको छैन होला नि बिरुवा? ल, त्यसो भए अब 200-300 बिरुवाले पैसा चाहिँ कमाउने भयो टन्नै। त्यही पनि घरैसी खर्च त आउँछ नि त,
1: जति कमाए पनि नपुग्दैछ। अब भैरवमा मेरो खरबको जग्गा लिए त केही पनि पुगेको छैन, अझै कमाउने
0: ल, जति कमायो उति धेरै पैसा चाहिन्छ नि त, त्यही भएर हो।
1: कमायो उति कमाउनु जस्तो हुन्छ मान्छेले।
0: ल ठिक छ, रेडियो सुन्नु भएको छ कि छैन हजुरले?
1: रेडियो सुन्न त मैले थाहा छैन, त्यही माथि फोन हालेको
0: ल हजुरले नबाट गिराउनु पर्छ नि आज त। हजुर,
1: ल हजुरले चाहिँ म पर्ने हिसाबले नत्र नबाट अरू पनि थियो कि
0: हो र
1: हजुर, हजुरले पनि फेरि घाम गाएर फेरि म पनि फर्किन्छ।
0: ठ्याक्कै पार्नु भएछ त। ल त्यसो भए सुन्नु, मैलो रिवाना तिम्रो मेरो दुबईको हे सानो बिग्रियो जीवना नबाट हजुर होला होला
1: न्याउने करे खाना बन्दरी रातिर पो
0: लाग्छ त। ल, र नले त आज त छोडेकै छैन किन
1: हो?
0: अनि रुन्छ नि मन किन रुँदैन, रुख बोली न बोला निर्माया वचनको गाउनीको हुँदैन। फेरि पनि नबाटै पर्यो,
1: हस्
0: हुन्छ
1: हस्।
0: यो गइसक्यो है? हजुर,
1: त्यसो भए नबाट अरू नबाट चाहिँ मलाई त्यति धेरै गीत आउँदैन, गीत मलाई धेरै चाहिँ म र रबाट मात्रै आउँछ। त्यति धेरै गीत छ र त थुप्रै होला,
0: गीतहरू छैन गाउने बेलामा आउँदै आउँदैन। हजुर,
1: धेरै धेरै गीत भनेको सबाट र मबाट
0: हजुर,
1: सबाट रबाट गीतहरूबाट धेरै आउँछ। यो न छहरू यो यस्तोबाट त मलाई त्यति आउँदैन।
0: ल त्यसो भए साथीलाई बाल्न दिनु त हजुर, आउँदैन भने
1: हजुर
0: ल साथीहरू सम्झिनुहोस्।
1: साथीहरू सम्झिने मात्रै हो, सम्झाउने अरू त केही पनि छैन। म सर्वप्रथम हजुरलाई
0: सिकाइदिन्छु है, धन्यवाद।
1: अनि हजुरको दिदी मम्मीहरू सबै परिवारलाई
0: हजुर,
1: अनि नानी चाहिँ अचेलभरि कता हो?
0: उहाँ अचेलभरि स्कुलतिर हुनुहुन्छ,
1: स्कुलमा त गर्नुहुन्छ
0: हजुर।
1: अचेल एक्लै हो त हजुर?
0: अनि
1: दुईजना तिनजना चारजनाले गरेको एक्लै गरेर त कहाँ भन्छ है, अब कति हजुरलाई तपाईँले प्रशस्तै हेरे होला नि त अब शुक्ल गर्दाखेरि।
0: होइन बेलुकामा चाहिँ आउनुहुन्छ उहाँ, दिउँसोमा चाहिँ नमिल्ने भएर हो कि।
1: अब हजुर बिहान अनि न्युजमा पनि अब पहिला पनि फेरि पहिला चाहिँ सावित्रजी होइन हजुर कतिजना थियो भन्दाखेरि होइन सबै जानुभयो हजुरले मात्रै हो त शुक्ल गर्दाखेरि धन्यवाद। ठिकै छ अब हजुरलाई अब अनि यता हाम्रो सपनाजी
0: हजुर
1: सावित्रजी त्यता मेम्बर आउनु भएको जुन हाम्रो हुँदैन अनि लाग्दैन होला अनि चाहिँ हाम्रो आयुक्त र राजा उपदेश शुक्ल गण्डकी होल युनिट अनि हाम्रो मित्र उता भानुबाट आउनुहुन्छ हाम्रो केपी छेत्रीजी
0: हजुर,
1: त्यहीँ कता कताबाट नम्बर खोजेर मलाई फोन गर्नुहुन्छ उहाँहरू भयो अमृत शुक्लजी भयो यिनीहरू चाहिँ साथीहरूको ऋणी भयो के गर्ने ऋणी दिनजी अब म नसकेको त होला साथीहरूले कति माया गर्नुहुन्छ मायामा अन्याय भयो जस्तो भयो हाम्रो अमृतजीले अब अमृत शुक्लजीले चाहिँ फोन गरिराख्नुहुन्थ्यो हजुरसित नम्बर पनि छोड्थ्यो तर यस्तो सोद्धाखेरि सर्व पनि लाग्छ अब के गर्नु र
0: हजुर
1: अब सर्व चाहिँ होइन मर्दाको ग्रहण होइन भन्दाखेरि सर्व लाग्छ भन्न पनि कसो कसो
0: लाग्छ
1: अनि अब हाम्रो यता दुई तिन मित्रहरू लगायत अनि हाम्रो नरेन्द्र जिमलजीलाई झर्ने नमस्कार चाहिँ उतै हाम्रो दादा राईजी उत्तो चिन्ताएर आउनुहुन्छ
0: हजुर
1: गीता राई कुबेर राई अनि शान्ति साईरा मोहम्मद मिना दुई मधु बहिनीहरू अनि हाम्रो चेतना बहिनी लक्ष्मी बहिनी रसिका बहिनी अनि जलमाया बहिनी प्रतिमा बहिनी अनि हाम्रो खलिमाया बहिनीलाई धेरै धेरै सम्झना छ बहिनी भन्न चाह्यो अनि यता हाम्रो ऋषिजी आउनुहुन्छ अब कसरीबाट होइन मिठो गीत गाएर हुन्ना शर्माजी चोपजी अनि हाम्रो चन्द्रजी र सन्तोषजी आशिष भाइ लगायत अनि यता पाइनीतिर हाम्रो सबिलाल थापा काजु थापा अनि मिनबहादुर थापा सर सर अनि धेरै त पाइनीमा चाहिँ पासो राख्ने धेरैले माया गर्नुहुन्छ धेरैले सुनिराख्नुहुन्छ सबै दिदी बहिनी दाजुभाइहरू सबैले सम्पूर्णलाई अनि हाम्रो विशेष गरी हाम्रो खानीबाट बुवाहरू पनि भेट्यो भने बाबु हजुरले अचेल गिताउनु भएको छ भन्छ कहिले गिता गीत सुनेन भने बाबुले गिताउँदै छोडे हामी सुनिरहेछ भन्छ त्यही भएर अनि सम्पूर्ण जति पनि सुनिराख्ने सुनिराख्ने हाम्रो बुवा आमा दाजुभाइ दिदी बहिनीहरू सम्पूर्णलाई हजुरहरू पछि म आभारी छु भन्न चाहे सबैलाई भनेर बिदा चाहे हस्त भाइ भाइ नमस्कार।
0: हस् नमस्कार, शुभ दिन। उहाँ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो तारा थापाजी हुनुहुन्थ्यो पाथारेदेखि, नबाट पालो छोडेर जानुभएको छ, तपाईँको पालो चाहिँ नबाट छ, आउन सक्नुहुनेछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ, नबाट चाहिँ अब अन्ताक्षरी चाहिँ गाउन सक्नुहुनेछ। हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्, एनडीसी एनसीएल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरू कार्यक्रममा जोडिनु होला पनि भन्न चाहन्छु। आउँदै गर्नुहोस्, फोन गर्दै गर्नुहोस्, दुवै नम्बरहरू खुल्ला रहेका छन्। र यति बेलाको क्रममा भने तपाईँको माझमा अर्को मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि म फेरि आउनेछु। जेरी अन्टप मुभीबाट रहेको छ यो गीत, सुनौ कि होइन साथीलाई नै लिन्छु, साथी आइसक्नु भएको छ, कहाँदेखि हुनुहुन्छ मलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर। नमस्कार दिदी, संसारमै हुनुहुन्छ अनि खाना खानुभयो दिदी? ल हुन्छ, खानु होला, पकाएर राख्नु भएको छ, चिसो चिसो भएको छ है तातो तातोमा। हजुर ल नबाट गीत आउने मबाट है मलाई फुल्न देऊ तिम्रो छाती भरि मलाई भुल्न देऊ तिम्रो वरिपरि रबाट हजुर नबाट पर जीवन नबोली नबोली तिमीसँग नबोली दिनै ढल्दैन है मेरो तिमीलाई नहेरी रबाट
1: राम

0: ल हस् हुन्छ, एकदम धेरै धेरै धन्यवाद छ दिदी. साथीहरूलाई सम्झिन सक्नुहुन्छ?
1: हजुरको लागि
0: धन्यवाद.
1: अनि अमृताको लागि, रामनाथ दाईको लागि, नरेन्द्र दाईको लागि, ताराबहादुर दाईको लागि, डोम दाईको लागि, अनि खजुमाया साथीको लागि, रोसिका चेतना सम्पूर्णको लागि भन्दैछु.
0: नमस्ते, नमस्ते शुभ दिन. हुनुहुन्थ्यो मलाई फोन गर्नुभएको थियो हाम्रो हादल माया दिदी हुनुहुन्थ्यो फुलचोकदेखि. पालो तपाईँको रहेको छ, आउन सक्नुहुन्छ. दिदीले कबाट पालो छोडेर जानुभएको छ है, आउनुहोला, फोन गर्नुहोला, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ. जेरी अन्टा मुहीबाट रहेको छ, यो मिठो गीत सुनाऊ, गीतपछि फेरि म तपाईँको माझमा आउनेछु. तपाईँहरू भने फोन गर्दै गर्नुहोला.

हजुर, मिठो गीत मैले तपाईँको माझमा राखिसके जेरी अन्टबाट रहेको थियो। कुराउने भन्ने पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँहरू फोन गर्न सक्नुहुन्छ 9942 9911 9066611 को माध्यमबाट हामीसँग जोडिन सक्नुहुनेछ। आज अन्ताक्षरी खेल्ने दिन रहेको छ र कबाट पालो छोडेर जानुभएको छ हाम्रो दिदीले, तपाईँहरू आउन सक्नुहुनेछ है, आउनुहोला भन्ने भन्न चाहन्छु। र यति बेलाको क्रममा भने अर्को मिठो गीतलाई स्थान दिँदै छोटो व्यवसाय विश्राममा जान्छु। तपाईँहरू भने आउँदै गर्नुहोला, फोन पनि गर्दै गर्नुहोला।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
4: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
3: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
3: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261 5067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
1: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
7: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
3: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक।
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
10: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
11: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
10: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडि पट्टि।
11: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
10: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9841616878, 9825527763।
13: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
14: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
13: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
14: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
13: ल हेर्नुहोस् न त, जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
13: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
15: चिकन ससेज, बफ ससेज
13: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
16: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0635705052, मोबाइल 9856288587।
17: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
18: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
17: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
13: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
17: पुराना गरगहना सँग नयाँ सात फेर,
13: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
17: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौं रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
9: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
19: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
10: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
9: सन्देश ट्रेडर्स शीतला गण्डकी तुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0565706676, मोबाइल 9855602676।
10: कता हिँडेको हो आइफोन हातमा लिएर?
20: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
10: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
20: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
10: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0654140050, मोबाइल 9843823811।
13: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
21: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

हजुर, विश्रामपछि फेरि स्वागत छ तपाईँहरू सम्पूर्णलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा। आज भने हामी रहेका छौँ बिहिबारको बसाईमा, र बिहिबारको बसाईमा भने तपाईँहरूसँग अन्ताक्षरी खेल्ने गर्छौँ। फोन गर्न सक्नुहुनेछ 9842211 98 0 66 66 को माध्यमबाट जोडिन सक्नुहुनेछ। र हप्ता गरी फोन गर्ने श्रोताहरू मध्येबाट एकजना साथीलाई होइन विजेता घोषणा गर्छौ, र उहाँ साथीलाई चाहिँ रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको छ पोखरेल मोबाइल पसलले, यही हेल्प पुस्तकमा रहेको छ। मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरू छन् भने पनि त्यहाँ गएर समाधान गर्न सक्नुहुनेछ, र नयाँ मोबाइलहरू पनि खरिद गर्नु परेको छ भने तपाईँ चाहिँ पोखरेल मोबाइल पसलमा जान सक्नुहुनेछ। र इलेक्ट्रोनिकहरू पनि इलेक्ट्रोनिक सामानहरू पनि तपाईँलाई चाहिएको छ भने पोखरेल मोबाइल पसलमा जानुहोला, एकचोटि भिजिट गर्नुहोला पनि भन्न चाहन्छु। र तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.suklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथीराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। हाम्रो 97.6 MHz फ्रिक्वेन्सीबाट त तपाईँले पक्कै पनि सुनिराख्नु भएको छ होला आफ्नो घर घरमा रहेको रेडियोको माध्यमबाट भन्ने पनि विश्वास रहेको छ। आज अन्ताक्षरी खेल्ने दिन रहेको छ। हाम्रो दलमारीले कबाट पालो छोडेर जानुभएको छ, आउने साथीहरूलाई चाहिँ कबाट पालो रहेको छ, आउनुहोला, फोन गर्न सक्नुहुनेछ, के कस्तो हुँदैछ तपाईँको तिरको होइन बताउन सक्नुहुनेछ, नयाँ नौलो हाल खबरहरू के कस्ता छन् के हुँदैछन् त्यसको बारेमा पनि बताउन सक्नुहुनेछ। विशेष आज हामी तपाईँहरूसँग अन्ताक्षरी खेल्ने दिन भएको कारणले गर्दाखेरि पनि तपाईँहरूको माझमा छौ, फोन गर्नुहोला र कार्यक्रममा चाहिँ सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँहरूको फोनको प्रतीक्षामा चाहिँ म रहेको छु, फोन गर्दै गर्नुहोस्। यति बेलाको क्रममा तपाईँहरूको माझमा बेनीको बजार भन्ने मिठो गीतलाई स्थान दिन्छु, अनि त्यसपछि तपाईँहरूको माझमा आउनेछु, तपाईँहरू भने फोन गर्दै गर्नुहोला।

हजुर मिठो गीत मैले तपाईँहरूको माझमा राखिसके ढल्क्यो ढल्क्यो भनिरहेको थिएँ, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। अब भने म पनि तपाईँको माझबाट अविदा मागे जानुपर्ने बेला भइसकेको छ, 11:47 भइसकेको छ। यतिजेलसम्म सुनेर साथ दिनुहुने, फोन गरेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हप्ताभरि फोन गरेर साथ दिनुहुने मध्येबाट एकजना साथीलाई रुसएको रिसर्चको व्यवस्था गरिदिनु भएकोमा पोखरेल मुहारपस्तलाई पनि एकदमै मनैदेखि आभार प्रकट गर्दछु। र स्वदेश र विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो अनुवादराम नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै राजामलाई फोन गर्नुभएको थियो। नरेन्द्र निमालजी हुनुहुन्छ स्याङ्जा बिरुवादेखि, ऋषि रामगाजी हुनुहुन्छ अब कसरीदेखि, तारा थापा हुनुहुन्थ्यो पाथरदीदेखि, र अन्तिममा हुनुहुन्थ्यो हाम्रो दलबाई दिदी फुलचोकदेखि, उहाँहरू सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदै भने तपाईँहरूको माझमा

यो सुमधुर गीतलाई सन्जु सिलसिला भन्ने रहेको छ सागर छोरी चोखो माया सिलसिला मुभीबाट यो सुमधुर गीतलाई छोड्दै आजको यस बसाईबाट पनि म कार्यक्रम बिताउँछु। तपाईँको बाँकी रहेको दिनहरू समयहरू सुभन्ने सुफल बितो स्मरण सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज। बाइ बाइ, हैव अ ग्रेट डे।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
3: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
2: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
4: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
5: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
6: ए तिमी पो बसिगर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका।
6: दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ।
5: अहिले हतार छ, पछि आउँदै गरौला है।
7: दीर्घायु फर्निचर शोरूम,
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: साथै पुरानसँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
5: दीर्घायु फर्निचर शोरूम, दुलेगौडा त नहुँ,
7: प्रोपाइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0265709 सार, मोबाइल नम्बर 9847061268
5: 9857062068।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टिचर, मेरो मानीले त साधै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अरे म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0965714484, मोबाइल 9560633384 र 9560067988।
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:00 देखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
0: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
13: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
14: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
15: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
16: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864957056।
15: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
17: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा, TVS कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM को पारिपट्टि। मोबाइल नम्बर 9856309982 र 9705620209।
18: TVS साथ छ हाम्रो।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला मध्याहको ठिक 12 बज्यो.

0: यान प्रक्षेपणको अन्तिम तयारीमा आउँदो महिना प्रक्षेपण गर्ने तयारी र बार्सिलोनाको प्री सिजनमा सुखद अन्त्य। नेपाल खबरमा अब पूरा खबर। सुन चाँदीको भाव आज एकै दिन धेरैले बढ़ेको छ। सुन 9,300 रूपियाँले बढ़ेर तोलाको 3,13,400 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन 2,700 रूपियाँले घटेको थियो, त्यस्तै आज चाँदीको भाव पनि एकै दिन तोलामा 260 रूपियाँले बढ़ेको छ। हिजो 160 रूपियाँले घटेको चाँदी आज बढ़ेर 4,855 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी हिजो 4,595 रूपियाँमा कारोबार भएको थियो। आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गोर्खा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, रोल्पा, सल्यान, रूकुम पश्चिम, जाजरकोट, दैलेख र सुर्खेत आसपासका जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले यी जिल्ला भएर बग्ने साना तथा खोलामा नदी तथा खोलामा पानीको बहाव अचानक बढ़न सक्ने भएकोले तटीय तथा नदी किनारका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। पहाड़ी भूभागमा वर्षाको पानी छिटो समयमै खोला तथा नदीमा जम्मा हुने भएकोले पानीको बहाव अचानक बढ़न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षाको समयमा नदी तथा खोला पार गर्ने, माछा मार्ने, बालबालिकालाई खोला नजिक जान दिने वा बाढ़ीको अवस्थामा जोखिमपूर्ण ठाउँमा नबस्न महाशाखाको सुझाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। यस्तै कोशी प्रदेशको तराई र मध्य प्रदेशका केही ठाउँमा हावाहुरीको सम्भावना छ। कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद प्रभावितलाई सहयोग गर्न आह्वान गरेको छ। राहत र पुनर्स्थापनाका लागि गाउँपालिकाले विपद व्यवस्थापनको सञ्चालनमा ल्याएको छ। गएको असार र साउन महिनामा गाउँपालिका क्षेत्रमा आएको बाढ़ी पहिरो तथा अन्य विपदजन्य घटनाबाट प्रभावित क्षेत्रको पुनर्निर्माण, पीड़ित परिवारको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि विपद व्यवस्थापनको सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले बताउनुभयो। गाउँपालिकाले विपद प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनामा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहेका सहयोगी मनका व्यक्ति, विभिन्न संघ संस्था, सामाजिक तथा व्यावसायिक प्रतिष्ठानलाई विपद व्यवस्थापन कोषमा सहयोग गर्न आग्रह गरेको छ। विश्व लामखुट्टे दिवस नेपालमा सानो टोकाई ठूलो चुनौती भन्ने नाराका साथ चेतावनीमूलक कार्यक्रम गर्दै मनाइँदैछ। लामखुट्टेको टोकाईबाट उत्पन्न हुने रोगबाट बस्न तथा यसबारे जनचेतना फैलाउन यो दिवस मनाइन्छ। लामखुट्टेको टोकाईबाट औलो, डेंगी, चिकनगुनिया, कालाजार, स्कब टाइफस, हात्तीपाइले, जापानिज इन्सेफ्लाइटिस जस्ता रोगहरू लाग्दछ। नेपालमा अहिलेसम्म 168 प्रजातिका लामखुट्टे भेटिएको पुष्टि भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा गएको आर्थिक वर्षमा लामखुट्टेको टोकाईबाट लाग्ने रोगबाट झण्डै 18,710 प्रभावित भएका थिए। पछिल्लो समय जलवायु परिवर्तनका असरका कारण उच्च हिमाली भेगमा समेत लामखुट्टेको टोकाईबाट हुने रोगको जोखिम उच्च हुँदै गएका छन्। विभागले सातवटै प्रदेशमा कीटजन्य रोग नियन्त्रणका लागि प्रयोगशाला स्थापना गरेर विभिन्न काम गरिरहेको जनाएको छ। पछिल्लो समय कीटजन्य रोग 56 जिल्लामा देखा परिसकेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा 7,000 कुखुराको पोस्टमार्टम गर्दा 10 रोग पहिचान, धौवादी फलाम खानीबाट 9,60,00,000 रूपियाँ बराबरको धाउ उत्खननको योजना लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98-578-3590, 98-578-3184। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एमएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सुनको भाव आज एकै दिन 9,300 रूपियाँले बढ़्यो। आज 18 जिल्लामा बाढ़ीको जोखिम, नेपालमा 168 प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिममा बढ़दो लगायतका खबर प्रस्तुत गर्यो। खबरमा अब थप खबरहरू। चितवनको राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालाले 1 वर्षमा 7,000 कुखुराको शरीरभित्रको रोग पत्ता लगाउन पोस्टमार्टम गरेको छ। चितवन सहित 16 जिल्लाका कुखुरा पालक किसानका कुखुराहरूको पोस्टमार्टम गरी रोग पहिचान गरिएको हो। प्रयोगशालाका प्रमुख डाक्टर विजय कुमार श्रेष्ठका अनुसार पोस्टमार्टम गरिएका कुखुरामा विभिन्न प्रकारका रोग देखिएको थियो। प्रयोगशालाले पोस्टमार्टम बाहेक रोग पहिचानको काम गरेको छ। 1,500 कुखुराको नमूना परीक्षणका क्रममा कुखुरामा 10 रोग देखिएको उहाँले जानकारी दिनुभयो। परीक्षणका क्रममा 22% कुखुरामा इकोलाई, 13% गम्बारो, 9% कुखुरामा घ्यारघ्यारको रोग सीआरडी देखिएको उहाँले बताउनुभयो। ढुसीजन्य रोगका 9%, सीसीआरडी 4%, साल्सोमोनोलोसिस 3.5% देखिएको छ। धवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका 5 धवादीमा रहेको फलाम खानी उत्खनन सम्बन्धी योजना तयार गरेको छ। कम्पनीले झण्डै 41 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको फलाम खानीबाट 9,60,00,000 धाउ फलाम उत्खनन गर्न सकिने योजना सहितको प्रतिवेदन खानी तथा भूगर्भ विभागमा बुझाएको हो। खानी क्षेत्रलाई धवादी पोखरी ब्लक र दुर्लुङ ब्लक गरी दुई भागमा विभाजन गरिएको छ। धवादी पोखरी ब्लक 25 वर्ग किलोमिटर तथा दुर्लुङ ब्लक 16 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। योजना स्वीकृत भएपछि कम्पनीले फलामको भण्डारण सम्बन्धी थप अनुसन्धान तथा उत्खनन कार्य अघि बढ़ाउने जनाएको छ। नेपालमा फलामको व्यावसायिक उत्पादन गर्ने उद्देश्यले धवादी फलाम कम्पनी लिमिटेड स्थापना गरिएको हो। कम्पनीका निर्देशक शैलेश कुमार थापाले जमीन मुनिको फलामको नमूना परीक्षणका लागि विभिन्न 12 ठाउँमा गरी 1,500 मिटर ड्रिलिङ कार्य सम्पन्न गरिएको जानकारी दिनुभयो। हाल वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको र विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्ने काम समेत छिटै शुरू गरिने कम्पनीले जनाएको छ। नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकका लागि डिजिटल भुक्तानी प्रक्रियालाई सहज र सुरक्षित बनाउने उद्देश्यले मास्टर कार्डले नेपालमा आफ्नो पे लोकल सेवा शुरू गरेको छ। यसका लागि मास्टर कार्डले नेपालको अग्रणी डिजिटल वालेट तथा एकीकृत क्यूआर भुक्तानी प्लेटफर्म मोकोसँग सहकार्य गरेको छ। नयाँ सेवा अन्तर्गत विदेशी पर्यटकले आफ्नो मास्टर कार्डलाई मोको ट्राभल एपमा लिंक गरी नेपालभर रहेका नेपाल पे र फोन पे का क्यूआर मर्चेन्टमा सहजै भुक्तानी गर्न सक्नेछन्। यसबाट पर्यटकले ठूलो मात्रामा नगद बोक्नुपर्ने, मुद्रा साट्नुपर्ने वा प्रिपेड खातामा रकम जम्मा गरिरहनुपर्ने झन्झटबाट मुक्ति पाउने अपेक्षा गरिएको छ। होटल रेस्टुरेन्ट खुद्रा पसल स्थानीय बजार तथा अन्य पर्यटकीय व्यवसायमा समेत यो सेवा प्रयोग गर्न सकिनेछ। अब विदेशको खबर। चीनले आफ्नो महत्वाकांक्षी चन्द्र अन्वेषण अभियान चाङ ई सात प्रक्षेपणका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्याएको छ। चीनको म्याड स्पेस एजेन्सी सीएमएसए का अनुसार मिशनका लागि प्रयोग हुने चाङ ई सात चन्द्रयान र लङ मार्च पाँच वाई चौध वाहक रकेटलाई हिजो दक्षिण चीनको हेनान प्रान्तको वेन चाङ स्पेस क्राफ्ट लन्च साइटको प्रक्षेपण क्षेत्रमा ठाडो अवस्थामा स्थानान्तरण गरिएको छ। चाङ ई सात चन्द्रयान र लङ मार्च पाँच वाई चौध रकेटलाई क्रमशः गएको अप्रेल र जुलाईमा प्रक्षेपण स्थलमा पुर्याइएको हो। प्रक्षेपण स्थलका भौतिक पूर्वाधार तथा उपकरणहरू पनि सञ्चालनका लागि तयारी अवस्थामा रहेका चिनिया समाचार संस्था सिनहाउले जनाएको छ। प्रक्षेपण अघि गरिने प्राविधिक जाँच, संयुक्त परीक्षण तथा इन्धन भर्ने लगायतका काम निर्धारित कार्यतालिका अनुसार अघि बढ़ाइने जनाइएको छ। चाङ ई सात मिशनको मुख्य उद्देश्य चन्द्रमाको दक्षिणी ध्रुव क्षेत्रमा उच्च सटीकताका साथ सफ्ट ल्याण्डिङ गर्ने तथा चन्द्र सतहमा हिँड्ने र उफ्रिने जस्ता अत्याधुनिक प्रविधिको परीक्षण गर्नु हो। मिशनले चन्द्रमाको स्थायी रूपमा छायामा रहने क्रेटरहरूको समेत विस्तृत अन्वेषण गर्नेछ। अब खेल खबर। बार्सिलोनाले प्री सिजनको अन्तिम खेलमा अल अहलीलाई 2-1 पराजित गर्दै नयाँ सिजनको तयारी पूरा गरेको छ। जोआन गाम्फर ट्रफी अन्तर्गत बुधबार स्पोटिफाई क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाका लागि हम्जा अब्दुल करीम र राफिनाले गोल गरे। 18 वर्षीय अब्दुल करीमले 30 मिनटमा गोल गर्दै प्री सिजनमा आफ्नो गोल संख्या 4 पुर्याएका छन्। राफिनाले पहिलो हाफको अन्तिम मिनटमा पेनाल्टी मार्फत बार्सिलोनाको अग्रता दोब्बर बनाए। 51 मिनटमा जिजोले अल हलिलका लागि गोल फर्काउँदै खेलमा पुनरागमन को सम्भावना कायम राखे, तर बार्सिलोनाले अग्रता जोगाउँदै जीत निकाल्यो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुनको भाव आज एकै दिन 9,300 रूपियाँले बढ़्यो। तोलाको 3,13,000 रूपियाँमा कारोबार। आज 18 जिल्लामा बाढ़ीको जोखिम। नदी तथा खोला आसपासका नागरिकलाई सतर्क रहन आग्रह। नेपालमा 168 प्रजातिका लामखुट्टे किटजन्य रोगको जोखिम बढ़्दो। चीनको चाङ ई सात चन्द्र अभियान प्रक्षेपणको अन्तिम तयारीमा, आउँदो महिना प्रक्षेपण गर्ने तयारी। र बार्सिलोनाको प्री सिजनमा सुखद अन्त्य। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज, उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
3: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न,
1: बरु भन न किचनको सामान किन्न कहाँ जाने।
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न, किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
6: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, डराजेरो त्यस्तै, लोबेडेरो त्यस्तै, सोफा, पर्दा, कार्पेटेरो सबै त्यस्तै।
7: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले, तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
6: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
7: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, टन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
8: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702225, मोबाइल 98563388, 98461656।
9: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
10: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौँ।
9: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेक, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
10: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
9: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
10: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98459011120 र 98162656187।
11: मेरिया मैनी, कस्तो राम्रो गहना होइन दिदी, निकै बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
12: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
13: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल,
14: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
13: शुद्ध सुन तथा चाँदीका गर गहना,
14: छापावाला सुन चाँदीका गर गहना,
13: राशि अनुसारका पत्थर,
14: कम्प्युटर तौल प्रविधि,
13: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
14: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
13: सञ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
14: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171660069, 98067725229।
13: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141033222, 98087769142।
15: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परेमा त।
16: होइन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
15: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन, आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने।
16: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन,
15: तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
17: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला।
15: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मि फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811396902।
18: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सबै ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्लागण्डकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्लागण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9855309982 र 9705625209।
15: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
2: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739849।
4: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
5: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
4: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडिपट्टि।
5: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
7: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9841616878 9825527763।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
8: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड एल्युमिनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141042, मोबाइल 9850623128 र 9462614726।
9: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840904543।
4: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
4: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
4: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
10: चलिरहेको देखेन भन्यो।
11: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
3: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
10: चेस्का बाजे चाँचो पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
12: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहुँ। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560303024।
8: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 96.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब युपिभीसी को साथमा।
7: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028222938।
9: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
10: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स, यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
11: सम्पर्क 0564142121, मोबाइल 98560935921।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
2: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर,
13: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उनासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
14: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारिपट्टी, मोबाइल नंबर 98560309 र 97065020209।
15: TVS को साथ था हमरो।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको।
3: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
4: कहाँ छ पुन मोबाइल?
3: यही दुईवटामा तरकारी पसलको आधैमा छ।
4: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
3: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
5: शाखा कार्यालय शुक्ला गण्डकी 4, दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0658 590 511।
6: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि। जाउँ हिँड्ती त।
3: स्मृति फेन्सी, दुलेगौडा, भीमसेन मन्दिरसँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658 570 744।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98 5 60 77 987।
10: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
11: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृपुष्प हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
12: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
10: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
12: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
13: हजुर, हामी कहाँ शुभ विवाह, सप्ताह एकाह, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, हेल्थ पोस्ट चोक।
14: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739839।
15: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, के सुसारै छैन हजुरको त? हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
16: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
17: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
16: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
17: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
16: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
17: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
16: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
13: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
18: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
13: मोबाइल नम्बर 9821552067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
19: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
13: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
20: शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गंडकी एफएम 97.6
1: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवा सँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 98564343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
0: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्पन्न दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
2: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा इन्स्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी तिलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0625706676, मोबाइल 98560262676।
5: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल पीजी क्याफे को भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफे को भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
7: आइफोन हो कि माइफोन, के बनाऊ? साह्रै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
7: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा।
4: प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-2811।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुपसी पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घरमाथि,
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864435031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनसानी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहना सँग नयाँ साथ फेर,
6: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602609।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
8: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौलाई।
9: दीर्घायु फर्निचर शोरूम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर शोरूम, दुलेगौडा त नहुँ,
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0265 7490 4, मोबाइल नम्बर 9847061268,
10: 9857602068।
11: कता हिँडेको हो आइफोन हातमा लिएर?
12: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
11: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
12: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
11: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843638011।
13: ए नानीको बुवा, आज त नयाँ सन्धी सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
14: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याई त हाल्छु नि।
13: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि 3 सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
15: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह
16: बाँच्ने र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
17: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9560077078।
18: टीवीएस कंपनी का विभिन्न मॉडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारिपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
19: TVS को साथ छ हाम्रो।
20: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
21: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
20: बीबीए बीएससी एसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
21: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
20: फोन नम्बर 0614510000
21: 0614510002 मोबाइल नम्बर 9856084666
20: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।

0: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी।
1: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार।
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्नु होला
2: ओमकार।
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार।
1: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
1: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
4: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्वस्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै हर उत्पन्न दिनुहोस्। श्री स्टील टीएमटी शुद्ध प्रविधिको शक्ति आठको दमको साथमा।
1: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
5: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
1: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, पन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
8: विगत लामो समयदेखि धुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
9: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856620630।
6: विगत लामो समयदेखि तपाईँहरूको मनसितमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
10: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
11: सम्पर्क 0564142121, मोबाइल 9856035921।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परेम त। होइन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ? सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने। ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि। त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9846694378, 9111796902।
13: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो।
14: द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
15: हजुर, दान गरौं।
16: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
17: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
16: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
18: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
19: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनाऊ, सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौं। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560268727 र 98644530031।
6: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चन्द्रिकालिका सुन चाँदी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
6: पुराना गरगहना सँग नयाँ साथ फेर,
7: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
6: चन्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560268099।
8: कता हिँडेको हो आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
8: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसेसरीज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
10: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
11: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याई त हाल्छु नि।
10: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
12: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
10: होम डेलिभरीको पनि व्यवस्था छ।
13: सम्पर्क तिनसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिनसेना, मोबाइल 98141111178, 98560078।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9840-26617 र 9811-38981।
4: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ। भोलि पोखरा जाउँ न है।
5: ल, यतिका लागि पनि किन पोखरा जानु?
4: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
5: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
0: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
4: मोबाइल 9850-55577।
2: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
6: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
2: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
6: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सोमाथि 60% छुटको व्यवस्था।
6: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
2: थप जानकारीको लागि 0635-71479, मोबाइल 9560-62265, 9468-64145।

0: को इंटरनेट गेट कनेक्टेड से कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9058-14-175 तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz
2: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला दिउँसोको ठिक 3 बज्यो
3: साउन्ड लागे यता मात्रै 5 औं पटक वृद्धि बर्ड फ्लूका कारण ठूलो संख्यामा कुखुरा नष्ट हुँदा उत्पादन घटेकाले माग धान्न कठिन नवलप्रासी बर्दघाट सुस्ता पूर्वमा 2 वर्षीय बालक हराएको तेस्रो दिनमा जंगलबाट सकुशल उद्धार हजुरआमालाई पछ्याउँदै जंगल पस्दा हराएको आशंका अमेरिकाको ऋण पहिलो पटक 450 खर्ब नजिक एक दशकमा दोब्बर भन्दा धेरैको वृद्धि र श्रीलंका कुशल मेन्डिस र दिनेश चण्डीमाल भारतसँगको निर्णायक टेस्टबाट बाहिरिए नेपाल खबरमा अब पूरा खबर नेपाल सहित 4 वटा दक्षिण एसियाली देशहरू बीच भन्सारमा मालवस्तु आइपुग्नु अघि नै त्यसको अग्रिम सूचना आदान प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ दक्षिण एसिया उप क्षेत्रीय आर्थिक सहयोग सासेक अन्तर्गत सदस्य राष्ट्रहरूबीच व्यापार सहजीकरण र भन्सार नियन्त्रणलाई थप प्रभावकारी बनाउन हिजो यो सम्झौता भएको भन्सार विभागले विज्ञप्ति मार्फत जानकारी दिएको छ मालदिवसमा आयोजित भन्सार निकायहरूको 14 बैठकका क्रममा नेपाल भूटान बंगलादेश र मालदिवसले सम्झौतामा हस्ताक्षर गरेका हुन् नेपालका तर्फबाट भन्सार विभागका महानिर्देशक एमलाल भूषालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ सम्झौता अनुसार अब सीमा पारीबाट सामान भन्सार कार्यालयमा आइपुग्नु अगाडि नै त्यसको विस्तृत विवरण प्राप्त हुनेछ यसले गर्दा भन्सार अधिकारीहरूलाई जोखिमको विश्लेषण गर्न अवैध वस्तुको ओसार पसार नियन्त्रण गर्न र सही कारोबार गर्ने व्यापारीहरूको सामान छिटो जाँचपास गराउन सहज हुनेछ यस व्यवस्थाले वैदेशिक व्यापारमा लाग्ने समय र खर्च घटाउनुको साथै व्यापारिक प्रक्रियालाई पारदर्शी र अनुमान योग्य बनाउने विश्वास लिएको छ अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक अनुदान र सहुलियतपूर्ण ऋण घट्दै गएकाले वैकल्पिक रूपमा निजी पूँजी परिचालन गर्नुपर्ने अवस्था आएको बताउनु भएको छ सार्वजनिक लेखा समितिको आज बसेको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेटको आकार अनुसार अनुदानको हिस्सा घट्दै गएको र सहुलियतपूर्ण ऋणको बाटो पनि बन्द हुँदै गएको बताउनुभयो विगतमा प्राप्त सहुलियतपूर्ण ऋण स्रोतको कमजोर खर्च क्षमताका कारण नेपालले प्रभावकारी उपयोग गर्न नसकेको उहाँको जिकिर छ परम्परागत वैदेशिक सहायताका स्रोतहरू सुक्दै गएपछि सरकारले हाइब्रिड एन्युटी मोडल अफसोर बन्ड डायस्पोरा लगानी जस्ता निजी तथा वैकल्पिक पूँजी परिचालनका उपकरणहरू अघि बढ़ाएको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो साथै गैर आवश्यक नेपालीको लगानी सहज बनाउन कानूनी अवरोधहरू हटाएको र वैकल्पिक विकास वित्त सम्बन्धी कानून संसदबाट पारित भइसकेको उहाँले जानकारी दिनुभयो अण्डाको भाउ फेरि बढ़ेको छ नेपाल लियर्स कुखुरा पालक संघले आजदेखि लागू हुने गरी अण्डाको नयाँ फार्म समर्थन बिक्री मूल्य तोकेको हो चितवनलाई आधार मानेर तय गरेको नयाँ दर रेट अनुसार सबै प्रकारका अण्डामा प्रति क्रेट 15 रूपियाँसम्म भाउ बढ़ेको छ नयाँ मूल्य अनुसार अब सबैभन्दा ठूलो अण्डा प्रति क्रेट 590 रूपियाँ ठूलो अण्डा 575 रूपियाँ र मध्यम अण्डा 535 रूपियाँ पुगेको छ यस्तै सानो अण्डाको मूल्य प्रतिपेटी 3,200 रूपियाँ कायम गरेको संघले जनाएको छ संघले एक हप्ता नबित्दै अण्डाको भाउ पुनः बढ़ाएको हो यसअघि गएको साउन महिनामा अण्डाको मूल्य 4 पटक बढ़ेको थियो अण्डाको उत्पादन घट्दै गएकाले मूल्य लगातार उकालो लागेको व्यवसायीहरूको भनाई छ बर्ड फ्लूका कारण ठूलो संख्यामा कुखुरा नष्ट गर्नु परेकाले उत्पादनमा अत्यधिक गिरावट आएको र माग धान्न धौधौ परेपछि मूल्य बढ़ाउनु परेको नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो नवलप्रासी बर्दघाट सुस्ता पूर्वमा अस्ति मंगलबारदेखि हराएका 2.5 वर्षीय बालक आज वन क्षेत्रमा फेला परेका छन् गैंडाकोट नगरपालिका वडा नम्बर 14 भागराबाट हराएका बालक शिवान तामाङ तेस्रो दिन जंगलमा फेला परेका हुन् बालक हराएपछि परिवार स्थानीयवासी र सुरक्षाकर्मीले खोजतलाश गर्दा 3 दिनपछि घरबाट झण्डै 4 किलोमिटर टाढा रहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। झण्डै 50 घण्टाको निरन्तर खोजीपछि बालक रुँदै गरेको अवस्थामा भेटिएको हो। उद्धार गरेका बालकको अनुहारमा चोटपटक लागेको छ। रोजगारीका क्रममा आमा बाबु भारतमा रहेकाले बालक मामा घरमा हजुरआमासँग बस्दै आएका थिए। अस्ति मंगलबार बिहान 7 बजेतिर हजुरआमा जंगलतर्फ च्याउ टिप्न गएको समयमा बालक हराएका हुन्। बालक पनि हजुरआमालाई पछ्याउँदै वनतर्फ गएको छिमेकीले देखेको बताएपछि वन क्षेत्रमा खोजी गरेकोमा आज बिहान 10 बजे भेटिएको हो। आवश्यक प्रक्रिया पूरा गरी बालकलाई सम्बन्धित आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। बाजुराको गौमूल गाउँपालिका वडा नम्बर 2 मालीवनमा 10 शैयाको नवनिर्मित आधारभूत अस्पताल सञ्चालनमा आए पनि डाक्टर नपाउँदा समस्या भएको छ। 13,85,00,000 रूपियाँ लागतमा 2081 सालको माघमै निर्माण सम्पन्न भएको भवनको आज गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकाले एक कार्यक्रमका बीच औपचारिक शुभारम्भ गर्नुभयो। तर अस्पतालमा आवश्यक औषधि उपकरण र अन्य जनशक्तिको व्यवस्था भइसके पनि मेडिकल अधिकृत अर्थात चिकित्सक पाउन नसक्दा पूर्ण सेवा दिन कठिनाई भइरहेको छ। 2 जना एमबीबीएस डाक्टर सहित 22 जनाको दरबन्दी रहेको अस्पतालका लागि चिकित्सकको व्यवस्था गरी सहज र गुणस्तरीय सेवा पुर्याउने तयारी भइरहेको अध्यक्ष रोकाले बताउनुभयो। गाउँपालिकामा अस्पताल सञ्चालनमा आएपछि अब सामान्य उपचारका लागि सदरमुकाम मार्तदी वा धनगढ़ी धाउनुपर्ने बाध्यता हट्नेमा स्थानीय बासिन्दा आशावादी छन्। अब विदेशको खबर। अमेरिकाको सार्वजनिक ऋण इतिहासमै पहिलो पटक 450 खर्ब नजिक पुगेको छ। अमेरिकी अर्थ मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार संघीय सरकारको कुल ऋण 400,47,000,000,000 पुगेको छ। यसमध्ये 322,66,000,000,000 सरकारी ऋण पत्र मार्फत सर्वसाधारण तथा लगानीकर्ताबाट उठाएको छ भने बाँकी 77,82,00,000,000 विभिन्न सरकारी निकायहरू बीचको आन्तरिक ऋण हो। पछिल्लो एक दशकमा अमेरिकाको ऋण दोब्बरभन्दा बढ़ीले बढ़ेको छ। सन् 2017 जनवरीमा डोनाल्ड ट्रम्पले पहिलो पटक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दा यो ऋण 199,05,00,000,000 मात्र थियो। विज्ञका अनुसार पूर्व राष्ट्रपति ट्रम्प त्यसै गरी राष्ट्रपति जो बाइडेन दुवैको कार्यकालमा भएको अत्यधिक खर्च, कर असन्तुलन तथा ब्याज भुक्तानीमा भएको वृद्धिले ऋण यस स्तरमा पुर्याएको हो। खास गरी सन् 2020 कोविड-19 महामारीका बेला महामारी नियन्त्रण र आर्थिक राहतका लागि दुवै प्रशासनले ठूलो मात्रामा ऋण लिएका थिए, जसका कारण महामारीपछिका 2 वर्षमै झण्डै 1/3 ऋण थपिएको थियो। यसै गरी मध्यपूर्वमा चलिरहेको युद्धका कारण परेको थप आर्थिक दबाव र झण्डै 3,75,00,000,000,000 सैनिक खर्चले पनि अमेरिकी अर्थतन्त्रमा चुनौती थपेको छ। आमदानीभन्दा खर्च निरन्तर उच्च हुँदा अमेरिकाले आउँदा दिनमा गम्भीर वित्तीय संकटको सामना गर्नुपर्ने चिन्ता बढ़ाएको छ। अब खेल खबर। श्रीलंका 2 जना ब्याटर कुशल मेन्डिस र दिनेश चण्डीमाल भारतसँगको दोस्रो तथा अन्तिम टेस्टबाट बाहिरिएका छन्। आउँदो आइतबारदेखि कोलम्बोमा शुरू हुने खेलका लागि 2 जना ब्याटर बाहिरिएका हुन्। यस्तै यस खेलका लागि अर्का ब्याटर पाथुम निशान्तका फिट हुने सम्भावना पनि निकै कम छ। लंका प्रिमियर लीगको शुरूआती चरणमा ह्यामस्ट्रिङको चोटपछि मेन्डिसले कुनै पनि प्रतिस्पर्धात्मक क्रिकेट खेलेका छैनन्। आईसीसीको नियमअनुसार कन्कसन सब्स्टिच्युट अर्थात टाउकोमा चोट लागेका खेलाड़ीको सट्टामा आउने खेलाड़ीद्वारा प्रतिस्थापन गरेका खेलाड़ी 7 दिनसम्म खेल्न नपाउने भएकाले चण्डीमाल दोस्रो टेस्टबाट बाहिरिएका छन्। यस्तै निशानका गएको जून महिनामा भएको नार्डीको शल्यक्रियापछि अझै पनि निको हुने क्रममा छन्। 2 खेलको श्रृंखलामा भारत 1-0 अघि छ। गालेमा भएको पहिलो टेस्टमा भारतले घरेलु टोली श्रीलंकालाई 165 रनले हराएको थियो। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भन्सारमा सामान आइपुग्नु अघि नै विवरण प्राप्त हुने नेपाल भूटान बंगलादेश र मालदिव्सको सम्झौतामा उल्लेख, सीमावर्ती व्यापारमा लाग्ने समय र खर्च घटाउन सहयोग पुग्ने, अण्डाको भाउ फेरि बढ़्यो, साउन लागे यता पाँचौं पटकको वृद्धि, बर्ड फ्लूका कारण ठूलो संख्यामा कुखुरा नष्ट हुँदा उत्पादन घटेकाले माग धान्न कठिन, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा दुई वर्षे बालक हराएको तेस्रो दिनमा जंगलबाट सकुशल उद्धार, हजुरआमालाई पछ्याउँदै जंगल पस्दा हराएको आशंका, अमेरिकाको ऋण पहिलो पटक 450 खर्ब नजिक एक दशकमा दोब्बर भन्दा धेरैको वृद्धि, र श्रीलंका कुशल मोन्डिस र दिनेश चण्डीमाल भारतसँगको निर्णायक टेस्टबाट बाहिरिए।

0: शुक्ला गंडकी एफएम 97.6।
1: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98570065119 र 98694570056।
4: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
6: किन आमा, के भएर?
5: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि ताकत आउँथ्यो कि।
6: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
4: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
6: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
4: मोबाइल 98560043952 र 98066656586।
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ, तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231811।
7: टीवीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीवीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीवीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065020209।
8: TVS साथ छ हाम्रो।
0: शुक्ला गण्डकी एफएम 97.6।

0: 97.6
1: शुक्ला गण्डक एफएम 97.6
2: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
3: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
2: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेशदाईको होटल टाइटेनिक छ गोमगोगु बसबार पछाडिपट्टि
3: हजुर काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
4: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
2: होटल टाइटेनिक गोमगोगु बसबार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235 5773
5: सुन होमवर्क देखाउ त
6: टिचर
5: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
6: टिचर मेरो मामीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
5: ए हो र त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिम फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्लागण्डकी 4 दुलेगौडा फोन 0965414484 मोबाइल 98560633484 र 98560667988
8: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
2: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलिए
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
2: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एचडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
7: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
4: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
9: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड एल्युमिनियम सिलट चरेस स्टिल आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्र तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
4: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी 4 दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0965414142 मोबाइल 98560223128 र 98462014726
10: तपाई सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6 मेगाहर्ज

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
1: माथिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
7: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
6: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
8: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल, मोबाइल 98460-26-617 र 98-161-38-981।
9: यस्तो पङ्खा चलिरहेको देखेनु भन्यो?
10: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
11: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
9: चेस्का बाजे चाँचा पङ्खा, एलइडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
12: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560-30-324।

0: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
2: पण्डित वा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित वा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: विस्तृत जानकारीको लागि फोन नम्बर 98560 5834
5: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
6: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
7: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
5: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0565706676 मोबाइल 98560262676
8: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ
9: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ
8: टनेल प्लास्टिक टनेल त्रिपाल तरकारी लगाउने इन्डियन सिल पोलिङ तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिपट इन्डियन तथा नेपाली त्रिपाल ग्रिनेड जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
9: गुणस्तरीय पानीका पाइप जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्
8: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि
9: प्रोप्राइटर राजु सापकोटा रूपा सापकोटा मोबाइल 98459011120 र 98162656187
10: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल परेमा त
11: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
10: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
11: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
10: त्यसो भए सँगै जाउ न त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98461694378 98171996902
12: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुचारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
13: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
14: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि
15: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
13: हजुर हाम्रा गुणस्तरहरू कम्प्युटरद्वारा नापतोल गरिने,
14: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
13: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
14: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
13: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
14: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। मोबाइल नम्बर 9821552077। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
16: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
14: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
17: TVS कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को तारीपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
18: TVS साथ छ हाम्रो।
19: शुक्ला गण्डकी FM 97.6।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफीढुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दोलेगौंडा प्रस्तुत गर्दछ
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565935921।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु, बिहेको दिन त आइसक्यो त, छुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर सुन्दा हुँदै केको चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्थे हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानुपर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स दुलेगौंडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
10: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
11: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
10: ओम एम आभूषण सुन चाँदी दोकान।
8: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460769246, 98058-0008।
12: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौंडा, यानै एमबी ब्याङ्क र दुलेगौंडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 40।
13: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
14: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
13: हो त नि, अब चाहिँ राम्रो भयो।
15: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
13: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
16: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
17: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
18: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
19: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
16: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
20: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
21: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
20: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
21: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
20: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
21: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
22: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
20: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461168, 98235527763।

0: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: दान गरौं, सकेको गरौं, सबैले गरौं। अनुरोधक शुक्ला हिलेटार।

0: भनके कुरा
1: सुन न, म हजुर बिना बाँच्नै सक्दिन, प्लिज हामी बिहे गरौँ न।
0: बिहे त्यो पनि तिमीसँग? मलाई अहिले नै बिहे गर्नु छैन, यदि तिमीलाई बिहे नै गर्नु छ अरू कसैसँग गर।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
2: किन आमा, के भएर?
1: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो जी।
2: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
1: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
2: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
1: मोबाइल 98563943952 र 98076।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9058-14-175
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक
1: यति बेला साँझको ठिक 5 बज्यो घटना दुर्घटना
3: कला संस्कृति
1: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार
4: शुक्ला गण्डकी समाचार
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9056-60555

0: नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandaki.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। तनहुँको शुक्ला गण्डकी नगरपालिका नम्बर 11 र 12 सञ्चालन भएको सामुदायिक जीविकोपार्जन प्रवर्धन परियोजनामा पहिलो वर्ष 500 परिवार लाभान्वित हुने भएका छन्। अन्तर्राष्ट्रिय रेडक्रस आईसीआरसीको साझेदारी र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहयोगमा सञ्चालित परियोजना तेस्रो चरण कार्यक्रम समीक्षा तथा सिकाई आदान प्रदान प्रथम कार्यशालामा सो जानकारी दिएको हो। दुलीगढ़मा आज आयोजित कार्यक्रममा जिल्ला कार्यक्रम संयोजक देवनारायण पौडेले प्रति परिवार 29,000 रूपियाँ पाउने जानकारी दिनुभयो। सो रकमले जलवायु अनुकूलन खेती प्रवर्धन गर्दै जीविकोपार्जनमा सहयोग पुग्ने विश्वास गरिएको छ। दोस्रो वर्ष थप 150 परिवारलाई सो कार्यक्रममा समावेश गराइने कार्यक्रम व्यवस्थापक अनुपमा कोइरालाई जानकारी दिनुभयो। परियोजना मार्फत सुन्तला, कागती, अदुवा, केरा खेती, बाख्रा, भैंसी, मौरी पालन, कुखुरा पालन, टनेलमा खेती प्रविधि लगायत आर्थिक प्राविधिक सहयोग गरिने जनाइएको छ। सो अवसरमा बोल्दै नगर प्रमुख कृष्णराज पण्डितले नगरले उत्पादनमा आधारित अनुदान दिँदै आएको जानकारी दिँदै बजारीकरणमा पनि सहयोग गर्दै आएको बताउनुभयो। नगर उपप्रमुख खुम्बहादुर विक राजुले परियोजना सम्पन्न पश्चात पनि दिगो हुने गरी सहजीकरण गर्ने आग्रह गर्नुभयो। रेडक्रस तनहुँ शाखा अध्यक्ष प्राध्यापक डाक्टर कृष्ण प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रसका निर्देशक पूजा कोइराला, रेडक्रस गण्डकी महासचिव राम दत्त पोखरेल, वार्ड नम्बर 11 का शालिकराम भट्टराई, नेपाल रेडक्रस सोसाइटी ढोरफेरी उपशाखा सभापति जेजुराम पोखरेल लगायतले बोल्नु भएको थियो। नवल परासी बर्दाघाट सुस्त पूर्वको गैंडाकोट नगरपालिका 14 भागरबाट हराएका 2.5 वर्षीय बालक शिवान तामाङ 2 दिनपछि सामुदायिक वनमा सकुशल फेला पर्नु भएको छ। भदौ 2 गतेदेखि हराएका उहाँलाई खोजतलाश गर्ने क्रममा बिहान करिब 10 बजे शंकरदेवी सामुदायिक वनभित्र फेला पारिएको हो। भागर निवासी हेम कुमारी आले भदौ 2 गते बिहान करिब 7 बजेतिर घर नजिकैको शंकरदेवी सामुदायिक वनमा च्याउ टिप्न जानुभएको थियो। उहाँ वनबाट घर फर्किँदा नाति शिवान घरमा हुनुहुन्थेन। घरमा रहेका 2.5 वर्षीय बालक नभएपछि परिवार र आफन्तले तत्कालै खोजी शुरू गरेका थिए। शुरूमा स्थानीय बासिन्दा र छर छिमेकी मिलेर वन क्षेत्रमा बालकको खोजतलाश गरेको जनाइएको छ। धेरै समय खोज्दा पनि बालक फेला नपरेपछि परिवारले इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए। बालक हराएको सूचना पाए लगत्तै प्रहरीले विशेष टोली परिचालन गरी खोजी कार्यलाई तीव्रता दिएको थियो। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका 4 नेचुङ भन्सार कार्यालयमा चालू आर्थिक वर्ष 83-84 साउन महिनामा 29,69,00,000 रूपियाँ राजस्व संकलन भएको छ। एक महिनाको अवधिमा चीनको स्वायत्त प्रदेश तिब्बतको झुङ वासेन जिल्लाबाट लिजी नेचुङ कोरलाबाट 100 बीवाईडी कम्पनीका विद्युतीय सवारी साधनसहित अन्य 56 सामान बोकेका कन्टेनरबाट उक्त राजस्व उठाउन सफल भएको कार्यालय प्रमुख विदुर चुडाले बताउनुभयो। काली प्रमुख चुडाले भन्नुभयो, आर्थिक वर्षको पहिलो महिनाको राजस्व संकलन सन्तोषजनक हो। पहिलो 2 साता व्यापारी समेत सामान मगाउन अलमलमा परेको देखिन्थ्यो। अन्तिम साता भित्रिएको सामानले राजस्व संकलनमा योगदान दिएको छ। कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधन भन्सार कार्यालयबाट जाँचपाछ भइसकेको छ। गत 82-83 भदौ महिनाको 30 गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको भन्सार कार्यालयले 9,92,05,06,420 रूपियाँ राजस्व संकलन गरेको थियो। चालू आर्थिक वर्षमा म्याग्दीमा कृषि क्षेत्रको विकासका लागि 4,78,00,000 रूपियाँ बजेट तर्जुमा गरिएको छ। जिल्लामा कृषि क्षेत्रको कार्यक्रम तथा योजनाहरू सञ्चालन गर्न गण्डकी प्रदेश सरकार र संघीय सरकारबाट गरेर उक्त बजेट खर्च हुने भएको छ। कृषि विकास कार्यालय म्याग्दीले बिहिबार चालू आर्थिक वर्षको कार्यक्रम योजना र बजेट सार्वजनिक गर्दै कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जीव बास्तोलाले कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धितर्फ प्राथमिकतामा राखेर योजना तथा कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। कृषि विकास कार्यालयका अनुसार कृषि प्रसारतर्फ 12 कार्यक्रम सञ्चालनका लागि 36,60,000 नीतिगत तथा संस्थागत सुधारतर्फ 8 कार्यक्रम सञ्चालनका लागि 22,40,000 समुदायमा लक्षित खाद्य सुरक्षा कार्यक्रमका लागि 30,75,000 कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धितर्फ 14,59,000 जलवायु मैत्री प्रविधि प्रवर्धनतर्फ 25,00,000 र कृषि उद्यम प्रवर्धनतर्फ 20,00,000 रूपियाँ खर्च हुने भएको छ। यसै गरी संघीय सशक्त बजेटतर्फ जिल्लाको प्राथमिकता प्राप्त कृषि बाली वस्तुमा नयाँ ब्लक विकास कार्यक्रम सञ्चालनका लागि 25,00,000, प्रांगरिक कृषि प्रवर्धन कार्यक्रमका लागि 15,00,000 रूपियाँ बजेट खर्च हुने कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत वास्तोलाले जानकारी दिनुभयो। पर्वतको ठाँटी गाउँका धेरैजना वैदेशिक रोजगारीका लागि विदेश जाँदा युवा भूषालाई पनि विदेश जान मन आएको थियो। स्वदेशमा भने जस्तो रोजगारी नहुनु र यातायात व्यवसायबाट नोक्सानी बिहोर्नु परेपछि युवा ज्ञान प्रसाद भूषालको मनमा विदेश जाने विचार पलाएको थियो। आफ्नो वृद्ध बुबा आमा र जहान परिवारलाई छाडेर खाडी मुलुक गइहाल्ने भन्ने युवा भूषालको मनमा थिएन। आर्थिक रूपमा व्यवहारिक कठिन भएपछि बाध्य हुनु परेको थियो। भूषाल पासपोर्ट बोकेर काठमाडौँ छिरेको केही दिनमा भिसा लाग्ने र यता घरमा आमाको मृगौलामा गम्भीर समस्या देखा पर्नु एकै समय भयो। आमाको सेवाका लागि विदेश जान बोकेको कुम्लो फाल्ने निर्णय गरी भूषालले घर परिवारको बाँचो जग्गामा अकबरे खुर्सानी खेती गर्ने सपना बुन्नुभयो। सपना मात्रै नभएर अकबरेको व्यवसाय खेती शुरू गर्नुभयो। अहिले कृषक भूषाल अकबरे खुर्सानीबाट सोचे जस्तो उत्पादन आमदानी भएपछि हर्षित हुनुहुन्छ। घरमा बसेर पनि गुजारा धान्न कसरी भन्ने चिन्ताले पिरुलिँदै गर्दा जिल्लाको बिहारी गाउँपालिका चार वहाँ कि ठाँटी लिङसिङ लामा खर्काका 34 वर्षीय युवा कृषक भूषालले थालेको अकबरे खुर्सानीको व्यवसाय खेतीले राम्रै आमदानी दिएको छ। घर वरिपरि बाँझो छोडिएको करिब 5 रोपनी क्षेत्रफलको जग्गामा लगाएको 3,000 खुर्सानीको बोटबाट कृषक भूषालले टिप्न थालेको पहिलो हप्तामै 1,00,000 बढी आमदानी गर्नु भएको छ। खुर्सानीले आमदानी दिन थालेपछि कृषक भूषाललाई प्रदेश अस्पताल कुस्मामा डायलिसिस गराउँदै आउनुभएकी 61 वर्षीय आमा ओमकला शर्माको उपचार खर्च जुटाउन समस्या छैन। विकास कार्यालयका वरिष्ठ कृषि विकास समस्या छैन। अवस्था हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने चाहन्छु। तपाईँ यसपछि कार्यक्रम लोकचौतारी सुन्न सक्नुहुन्छ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz फोन 0564143778 इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुईवटामा तरकारी पसलको आधैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848480000।
5: घर मात्र बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौंडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9560628727 र 9964453031।
8: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है। ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
9: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
10: रसु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
11: मोबाइल 9850655770।
12: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
13: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त आज नि।
12: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तीन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
13: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
12: होम डेलिभरीको पनि व्यवस्था छ।
10: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी चार, पञ्चमुनि चोक, तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9855600778।
14: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
15: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
14: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
15: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
10: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ, खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100160 र 9840708022।
2: शुक्ला गण्डकी एफएम 97.6।
16: मिलन बिछोड, गाउँ अनि सहर, मौलिक संस्कृतिको धरोहर,
17: सुख दुःखका बिताउँदै भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाई समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz को ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in लगइन गरेर सुनेर बस्नुहुने सबैलाई कार्यक्रम लोकसौतारीमा हार्दिक स्वागत गर्छु। कार्यक्रम लोकसौतारी लिएर आजको यस बृहदारीय श्रृंखलामा तपाईँको लागि मैले मिठा मिठा बाका लिएर उपस्थित भएको त छु नै। विशेष त अब नयाँ नयाँ भाकाहरूलाई कार्यक्रममा राख्ने दिन त हो, तर तपाईँको लागि नयाँ नयाँ भन्दा पनि मिठा मिठा भाकाहरूलाई नै मैले कार्यक्रममा चाहिँ लिएर उपस्थित भएको छु। सुन्न सक्नुहुन्छ अनि भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुन्छ। समय त छ साँझको, के गर्दै हुनुहुन्छ पक्कै पनि आफ्नो काममा व्यस्त त हुनुहुन्छ होला नि, कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा त सधैँ नै छ। यदि सुन्दै हुनुहुन्छ भने चाहिँ कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला। कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम सुन शान्ति पसलले। यदि तपाईँ घर गहना बनाउन चाहनुहुन्छ, पुराना घर गहना साफेर गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका घर गहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामधाम सुन शान्ति पसललाई। यो पसल रहेको छ खैरेनी टार वडा कार्यालयको अगाडि। त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। यति बेला भने तपाईँ सम्पन्नको लागि कार्यक्रमको सुरु बाका राख्दैछु। म गोर्खाली लाउरे बोलको भाका चाहिँ रहेको छ, जसमा आवाज रहेको छ शान्तिश्री परियार, त्यस्तै गरी शान्तारानी परियार, कल्पना पौडेल, त्यस्तै गरी सुरज लामिछानेको लय रहेको छ। सुरज लामिछानेको भने शब्द रहेको छ जीवन सिग्देलको। यति बेला भने यो भाका स्वीकार्नुहोस्

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि गोर्खाली लाउरे बोलको यो भाका मैले राखिसके। यति बेला भने अर्को भाकालाई कार्यक्रममा राख्दैछु। विष्णुमाझी त्यस्तै गरी केशव बस्नेतको आवाजमा सजिएको लय र शब्द ऋषि खड्का त्यस्तै गरी छेत्री हरिको रहेको स्वार्थी माया बोलको यो भाकामा राख्दैछु। भाका पछि आउने नै छु, सुन्दै गर्नुहोला है त।

हजुर श्रोता मित्र यति बेला भने स्वार्थी माया बोलको यो भाका मैले राखिसके सुनिसक्नु भएको छ। यति बेला अर्को भाकालाई म कार्यक्रममा राख्दैछु। निष्ठुरे बोलको भाका रहेको छ सरोज लामी छाने, त्यस्तै गरी स्मृति गौतमको लय र शब्द रहेको छ सरोज लामी छानेको। यो भाकासँगै जान्छु म छोटो व्यापारिक विश्राममा। विश्रामपछि तपाईँको माझमा पुनः उपस्थित हुने नै छु। सुन्दै गर्नुहोला।

0: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चन्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
3: यो पोखरेल नाटिकोमा चिनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
9: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
10: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
9: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
10: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडि पट्टि।
10: हजुर काठमाडौँ दुलेगौंडा ढोरफ्रिदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
11: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
9: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: शासिनेमा शासिना यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने मरी म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 98563338, 98461568।
4: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560309982 र 97065020209।
5: TVS साथ छ हाम्रो।
6: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
7: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
6: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
7: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
6: रामदाम सुनसादी पसल, शुक्ला गण्डकी 6 खैरनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0564124121060 र 98460728022।
8: शुक्ला गण्डकी एफएम 97.6।

हजुर श्रोता मित्र एकैछिनको यो छोटो व्यवसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोकसौतारीमा। कार्यक्रम लोकसौतारी लिएर आजको यस श्रृंखलामा तपाईँको माझमा म सुविना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा भाकाहरू त कार्यक्रममा राखिराखेको नै छु, सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ है। सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधि वर्षसम्म सुनेर साथ पनि दिनुहोला र समय त छ साँझको है। सबैजना आफ्नो काममा व्यस्त हुनुहुन्छ होला नि, कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ। र यदि सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधि वर्षमा सुनेर साथ पनि दिनुहोला। कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा प्रायोजन गरेको छ रामधाम सुनसारी पसलले। तपाईँ घर गहना बनाउन चाहनुहुन्छ, पुराना घर गहना साथ फेरि गर्न चाहनुहुन्छ, त्यसै गरी नयाँ तथा आकर्षक डिजाइन घर गहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामधाम सुनसारी पसललाई। यो पसल रहेको छ वडा कार्यालयको घाडी, त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा लिनुहोला, जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला है, कार्यक्रममा पनि जोडिनुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि पोखरेली नानी बोलको यो भाकामा राख्दैछु जसमा आवाज रहेको छ मिलिना राई अनि त्यस्तै गरी मौसम गुरूङको लय रहेको छ रमेश बिजीको भन्ने शब्द पनि उहाँकै रहेको छ। यति बेला भने यो भाका स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र यति बेला भने तपाईँ सम्पूर्णको लागि पोखरेली नानी बोलको यो भाका मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ र आजको श्रृंखलामा रहेर तपाईँको लागि नै भाका राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइ नै सकेको छ। यति जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा आज तपाईँले दिन सक्नुहुन्छ भन्दै हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामधाम सुनसाथी पसलका प्रोभाइडर भक्त कुमार रामधाम सरप्रति हार्दिक आभार व्यक्त गर्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि आकाश किन गर्जियो भोलको यो भाका राख्दै आजको श्रृंखलाबाट म सुबिना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: 96.6 Shukla Gandaki FM 97.6
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: साथै पुरानसँग साथफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
2: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ,
3: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0265709 मोबाइल नम्बर 98 60 61 268
2: 98 60 60 268।
5: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
6: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
5: नातिको व्रतबन्ध गरेर उम्काइदेऊ कि भनेर जुटेको।
6: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन रोड, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98 460 66 645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका ब्रोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98 660 86 925, 98 560 34 881 र 98 460 47 580।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 6 बज्यो।
3: आफ्नो स्वास्थ्य बिमा फारम भर्ने प्रक्रिया हामीले शुरूआत गरेका छौँ। दुर्भएका विषयहरू त्यस्ता सम्बन्धकामा यसले कन्ट्रोल गर्न सकिने हामीले बुझेका छौँ र त्यसरी अगाडि लग्न खोजेका छौँ।
4: युरोपमा परेको खडेरीका कारण ड्यान्युब नदीको जलस्तर घटेपछि दोस्रो विश्वयुद्धकालीन बम भेटियो। 700 किलो तौलको बम सुरक्षित ठाउँमा लगेर विस्फोट गराउन सफल।
5: र चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556-94-333, 4-93-555।
10: Better appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को पानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटर को पानी लाग्छ।
11: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
12: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
11: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
12: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
11: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
12: फोन 0556-421-261, 596-617, मोबाइल 9855-607-68, 9855-62-594, 9855-104-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठक निकै पेचिलो बनेको छ। भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई उपस्थित बैठकमा सांसदहरूले आयोगको निष्पक्षता, मर्यादा र स्वायत्ततामाथि गम्भीर प्रश्न उठाएका छन्। बैठकमा सांसदहरूले साना कर्मचारी र टुक्रिए भ्रष्टाचारमा तदारुकता देखाउने अख्तियार ठूला राजनीतिक काण्ड र नीतिगत निर्णयहरूमा किन पछि हट्छ भन्दै चासो व्यक्त गरे। विशेष गरी राहदानी, पासपोर्ट ठेक्का प्रकरणमा मुद्दा अघि बढ़ाउन दबाव दिने नियतले आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्रीको सचिवालयमा घण्टौं राखिएको भन्ने संचार माध्यमका समाचारप्रति सांसदहरूले आक्रोश गरेका थिए। संवैधानिक निकाय कार्यकारीको इशारामा चल्न नहुने र कार्यपालिकाको शाखा जस्तो बन्न नहुने उनीहरूको भनाई थियो। जवाफमा प्रमुख आयुक्त राईले आफूहरूमाथि कुनै अनुचित दबाव नपरेको दावी गर्नुभयो। राहदानी प्रकरणमा मुद्दा लैजानु अघि प्रधानमन्त्रीसँग नियम अनुसार नै छलफल भएको बताउँदै उहाँले आयोगले कुनै कैफियत बिना प्रमाणका आधारमा मात्रै अभियोग पत्र दर्ता गरेको स्पष्ट पार्नुभयो। साथै जीवित रहेका पूर्व प्रधानमन्त्रीहरू विरूद्ध परेका उजुरीमाथि पनि आयोगले अनुसन्धान जारी रहेको उहाँको भनाई छ। सांसदहरूले भने राजनीतिक प्रभाव र दबाव भन्दा माथि उठेर काम नगरी संवैधानिक निकायहरूप्रति नागरिकको विश्वास गुम्ने भन्दै अख्तियारलाई गम्भीर र निष्पक्ष बन्न आग्रह गरेका छन्।
5: बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त हुनुभएको छ। उहाँलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा 186 दुई बमोजी मुख्यमन्त्रीमा नियुक्त गर्दै आज शपथ ग्रहण गराउनुभयो। उहाँले एमाले नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रदेश सभा सदस्य सहित 63 जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएको थियो। आजै एमाले नेकपा र राप्रपाका गरी 6 मन्त्रीले पनि शपथ लिएका छन्। बागमतीमा राप्रपाले समर्थन जनाएपछि एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि बहुमत जुटेको हो। यसअघि कांग्रेसका इन्द्रबहादुर बानिया मुख्यमन्त्री हुनुहुन्थ्यो। उहाँले राजीनामा दिएपछि प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई सांसदबाट पदमुक्त गर्न सिफारिश गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले एमाले नेकपा गठबन्धनबाट मुख्यमन्त्री किरण थापा मगरलाई समर्थन गरेको भन्दै कार्यवाही गरेको हो। प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले उद्धव थापालाई सांसदबाट पदमुक्त गर्न लेखी पठाउने र साधारण सदस्यता नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो। थापा 2079 प्रदेशसभा चुनावमा काठमाडौँ क्षेत्र नम्बर 8 प्रदेशसभा 2 विजयी हुनुभएको हो। सांसद थापाले बागमती प्रदेश सरकार निर्माणमा गठबन्धनलाई समर्थन गरेपछि राप्रपाभित्र विवाद उत्पन्न भएको छ। उद्धव थापाले भने दलको नेताको हैसियतले आफूले एमाले नेकपा गठबन्धन सरकारलाई समर्थन गरेको र यो समर्थन कायम रहने बताउनु भएको छ। राप्रपाको कमल थापा समूहले भने थापालाई समर्थन गर्दै कार्यवाही गर्न नहुने बताएको छ।
4: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्ने भएको छ। समितिले भोलि बिहान 11 लागि बैठक बोलाएको हो। केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने र बैठकका एजेण्डाहरू भने खुलाएको छैन। यस्तै नेपाली कांग्रेसको संस्थापन इतरपक्ष अर्थात पूर्व सभापति शेरबहादुर देउवा समूहले 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ। डाक्टर शशांक कोइरालाको निवास महाराजगंजमा आज बसेको शीर्ष नेताहरूको बैठकले अदालत जाने निर्णय गरेको संस्थापन इतर समूहका प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिनुभयो। अदालतमा पार्टीको आधिकारिकता सम्बन्धी विवादको मुद्दा पुनः सुनवाई हुने भएपछि महाधिवेशन प्रक्रिया अघि बढ़ाउन नहुने इतर समूहको भनाइ छ। तर नेपाली कांग्रेसले महाधिवेशन प्रक्रिया अघि बढ़ाइसकेको छ। कांग्रेसले असोज 16 गतेदेखि 19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने पूर्व निर्णयलाई यथावत राख्दै तल्लो तहका अधिवेशनको कार्यतालिका भनी हेरफेर गरेको छ।
5: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाई बहुमत मात्र पर्याप्त नहुने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले संविधान संशोधनको कानूनी र संवैधानिक प्रक्रियाका जटिलतातर्फ ध्यानकर्षण गराउनु भएको हो। लामिछानेले राप्रपा लगायत दलहरूले संविधान संशोधनका लागि आवश्यक संख्या पुर्याउन सरकारलाई सहयोग गर्ने भने पनि संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाई संख्या मात्र अन्तिम आधार नभएको उल्लेख गर्नुभयो। सभापति लामिछानेले संविधान संशोधन जस्तो संवेदनशील विषयमा भावना भन्दा पनि कानूनी र संवैधानिक प्रक्रियालाई प्राथमिकता राख्नुपर्ने बताउनुभयो।
4: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकार बजेट कार्यान्वयन र अर्थतन्त्रको संरचनागत सुधारमा सक्रियताका साथ लागि परेको दावी गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री वाग्लेले लगानी मैत्री वातावरण बनाउन ऐन परिमार्जन र असान्दर्भिक ऐन खारेजीको प्रक्रिया शुरू भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार यसै वर्ष 27 ऐन पारित गर्ने र 15 असान्दर्भिक ऐन खारेज गर्ने सरकारको लक्ष्य छ। डिजिटल अर्थतन्त्रलाई प्रवर्धन गर्न पियर टू पियर लेण्डिङलाई कानूनी मान्यता दिने र पूर्वाधारमा नीति वित्त परिचालनका लागि अल्टरनेटिभ डेभलपमेन्ट फाइनान्स ऐन कार्यान्वयनमा ल्याउने उहाँले बताउनुभयो। बजेटका 421 कार्ययोजना प्रभावकारी रूपमा अघि बढ़ाउन प्रधानमन्त्रीसँग कार्य सम्पादन सम्झौता भइसकेको छ। यसैबीच चालू आर्थिक वर्ष शुरू भए यता 1 रूपियाँ भन्दा बढ़ी राजस्व संकलन भएको छ। गएको वर्ष 12 अर्ब राजस्व संकलन भएकामा यस वर्ष 15 अर्ब रूपियाँको महत्वाकांक्षी लक्ष्य राखिएको विभागले करको दायरा विस्तार र चुहावट नियन्त्रणमा जोड़ दिएको अर्थमन्त्रीले बताउनुभयो। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक अनुदान र सहुलियतपूर्ण ऋण घट्दै गएकाले वैकल्पिक रूपमा निजी पूँजी परिचालन गर्नुपर्ने अवस्था आएको पनि बताउनुभयो। यसैबीच सार्वजनिक लेखा समितिले वैदेशिक विकास सहायता राष्ट्रिय प्राथमिकता बजेट प्रणाली र सरकारी कोष मार्फत परिचालन हुने व्यवस्था मिलाउन सरकारलाई निर्देश दिएको छ। राष्ट्रिय आवश्यकता र प्राथमिकता र स्वीकृत योजना तथा कार्यक्रमसँग प्रत्यक्ष सम्बन्धित वैदेशिक सहायता मात्र स्वीकार तथा परिचालन गर्नुपर्ने समितिको निर्देशन छ।
5: नवलपरासी बर्दघाट सुस्ता पूर्वमा अस्ति मंगलबारदेखि हराइरहेका 2.5 वर्षे बालक आज वन क्षेत्रमा फेला परेका छन्। गैंडाकोट नगरपालिका वडा नम्बर 14 भगराबाट हराएका बालक सिवान तामाङ तेस्रो दिन जंगलमा फेला परेका हुन्। बालक हराएपछि परिवार, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले खोजी गर्दा 3 दिनपछि घरबाट झण्डै 4 किलोमिटर टाढा रोइरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरीकारले नवलपुरले जनाएको छ। झण्डै 50 घण्टाको निरन्तर खोजीपछि बालक रुँदै गरेको अवस्थामा भेटिएका हुन्। उद्धार गरिएका बालकको अनुहारमा चोट लागेको छ। रोजगारीको क्रममा आमा बुवा भारतमा रहेकोले बालक मामा घरमा हजुरआमासँग बस्दै आएका थिए। अस्ति मंगलबार बिहान 7 बजेतिर हजुरआमा जंगलतर्फ च्याउ टिप्न गएको समयमा बालक हराएका थिए। बालक पनि हजुरआमालाई पछ्याउँदै वनतर्फ गएको छिमेकीले देखेको बताएपछि वन क्षेत्रमा खोजी गरेकोमा आज बिहान 10 बजेतिर भेटिएका हुन्। आवश्यक प्रक्रिया पूरा गरी बालकलाई सम्बन्धित आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ।
4: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। स्वास्थ्य बीमामा नयाँ आबद्धता र नवीकरणका लागि शुरू गरेको अनलाइन प्रणाली बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
13: पैसामा छ शक्ति, पैसामा छ सहारा।
9: धोती, पटुका र इजारको गाँठो हुँदै गाढ धनसम्म,
13: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
9: यो प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
13: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
9: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
13: इतिहास, गाथा र कथा, गाँठका कुरा।
9: गाँठका कुरा
13: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा। एनबीएल अटो लोन,
14: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
13: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
14: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
13: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
14: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
13: शर्तहरू लागू हुनेछन्।
15: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
13: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
13: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख राईलाई सांसदहरूको प्रश्न, पासपोर्ट ठेक्का प्रकरणमा मुद्दा चलाउनु अघि सिंहदरबारमा भएको छलफल स्वाभाविक भएको राईको दावी, विदेशी सहायता घटिरहेकाले निजी क्षेत्रका स्रोत परिचालनमा जोड़ दिएको अर्थमन्त्री वाग्लेको भनाई, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा अस्ति मंगलबारदेखि हराएका 2.5 वर्षीय बालक आज वन क्षेत्रमा सकुशल फेला लगायत खबर प्रस्तुत गर्यो।
5: स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत नयाँ आबद्धता, बीमालेख नवीकरण तथा बीमितको विवरण अध्यावधिक गर्ने काम अब अनलाइनबाटै भइरहेको छ। स्वास्थ्य बीमा बोर्डले गएको साउन 29 गतेदेखि ई पोर्टल मार्फत स्वास्थ्य बीमा सम्बन्धी विभिन्न सेवा लिन सकिने व्यवस्था लागू गरेको हो। नयाँ आबद्धता र नवीकरणसँगै प्रिमियम रकम ई सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्न सकिनेछ। यसै विषयमा साथी हृदय रिमालले स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी एवं जनस्वास्थ्य अधिकृत विकेश मल्लसँग कुराकानी गर्नुभएको छ।
3: 2083-2024 यो जुन कार्यक्रम छ यसलाई सम्पूर्ण रूपमा हामीले अनलाइन मार्फतै सञ्चालन गर्ने भनेर हामी अगाडि बढाएको छौँ। त्यो भन्नुको अर्थ के हो भने शुरूआतको वार्ता पनि स्वयं व्यक्तिले घरमै बसेर आफैले अनलाइन मार्फत आवेदन गर्न सक्ने र त्यसँगसँगै त्यहाँ केवाईसी अपडेट गर्नुपर्ने हुन्छ, फ्यामिलीको विवरणहरू अपडेट गर्नुपर्ने हुन्छ, होइन नवीकरण पनि अनलाइन मार्फत गर्न सक्ने, त्यो सबै प्रक्रियाहरूलाई चाहिँ हामीले घरमै बसेर अनलाइन मार्फत चाहिँ व्यक्ति स्वयंले अथवा परिवारको सदस्यले आफ्नो को सम्पूर्ण विवरण हालेर चाहिँ आफ्नो स्वास्थ्य बीमा फारम भर्ने प्रक्रिया हामीले शुरूआत गरेका छौँ।
16: भनेपछि नेपालको जुनसुकै कुनामा बसेको व्यक्तिले पनि आफ्नो जुनसुकै ठाउँको लागि पनि त्यो गर्न सक्यो।
3: नेपालको जुनसुकै क्षेत्र, नेपाल मात्रै पनि भएन, विदेशमा रहेका नेपाली नागरिकले समेत आफ्नो नेपालमा रहेका, आफ्नो सहित नेपालमा रहेका आफ्ना घर परिवार, आफ्नो सदस्यहरूलाई चाहिँ स्वास्थ्य बीमा कार्यक्रममा सजिलै अनलाइन मार्फत आवेदन गर्न सक्ने प्रक्रिया रह्यो। यो हुँदै गर्दाखेरि हामीले यो प्रक्रियालाई एनआईडीसँग, राष्ट्रिय परिचय पत्र जुन छ नेपाल सरकारको, त्यो परिचय पत्रसँग भएका तथ्याङ्कहरूसँग हामीले यो अन्तराबद्धता गरेर सक्दो कम फारममा पनि सक्दो कम भर्ने गरी अधिकांश विवरण चाहिँ एनआईडी मार्फत नै आउँछ। त्यो हिसाबले चाहिँ व्यक्तिले आफूले सक्दो कम भर्ने गरी सम्पूर्ण विवरण एनआईडीबाट नै यो इन्टरलिङ्क गरिएको छ। अनलाइन माध्यमका खास गरी खल्ती सेवा कनेक्ट आईपीएसबाट चाहिँ आफ्नो प्रिमियम तिरेर यो कार्यक्रममा आबद्ध सक्ने कुरा र त्यसै गरी चाहिँ फेरि नवीकरण पनि गर्ने प्रक्रिया हामीले चाहिँ शुरूआत गरी अगाडि बढेको छ। केही औषधिहरूको हकमा चाहिँ स्वास्थ्य बीमा बोर्डले आफ्नो सुविधा थैली प्रत्येक वर्ष अथवा 2-3 वर्षको अवधिमा संशोधन गर्ने गरेको छ। त्यसै अन्तर्गत केही औषधिहरू प्रयोगमा नआउने औषधिहरू, आधारभूत स्वास्थ्य सेवासँग डुप्लिकेसन भएका औषधिहरू र सेवाहरू चाहिँ अहिले स्वास्थ्य बीमा बोर्डले हाम्रो सुविधा थैलीबाट हटाएको छ।
16: आर्थिक व्यवस्थापन अथवा आर्थिक अभावले गर्दा बेला बेला कार्यक्रम नै अलिकति आलोचित बन्ने गर्यो। सरकारी कमी कमजोरी अथवा त्यो चुस्त व्यवस्थापनको पनि प्रश्न उठ्ने गर्छ। यसलाई समाधान गर्नका लागि के कस्ता पहलहरू भइरहेका छन् पछिल्लो समय?
3: व्यक्तिको दोहोरो कार्डहरू, होइन कार्डको दुरूपयोगका विषयहरू, होइन केवाईसी अपडेट गर्नुपर्ने विषयहरू, त्यो हामीले अधिकतम प्रयोग गरेर खास गरी ई गभर्नेन्स भनौँ अथवा अनलाइन मार्फत चाहिँ यी कार्यहरूलाई कसरी ट्र्याकिङ गर्न सकिन्छ भन्ने एउटा महत्वपूर्ण आधारमा हामीले अनलाइन निर्णय लिएको छौँ। त्यो हुँदै गर्दाखेरि कार्डमा हुने दुरूपयोगका विषयहरू, त्यस्ता सम्बन्धकामा यसले कन्ट्रोल गर्न सकिने हामीले बुझेका छौँ र त्यसरी अगाडि लग्न खोजेका छौँ। अर्को विषय खास गरी यो स्वास्थ्य बीमासँग आबद्ध भएका सेवा प्रदायक स्वास्थ्य संस्था जसले सेवा प्रदान गर्नुपर्ने स्वास्थ्य बीमा बोर्डसँग सम्बन्ध गरेको हुन्छ, उहाँहरूसँगको नियमित छलफल अनुगमन स्वास्थ्य बीमा सेवा प्रदान गर्ने सम्बन्धमा हामी अनुगमन सँगसँगै छलफल, उहाँहरूको क्यापासिटी बिल्डिङ गर्ने काममा हामी सँगसँगै हेरिरहेका छौँ। सुशासन गठनबन्दमा हामी चाहिँ काम गर्दै अघि बढिरहेका छौँ।
16: आबद्ध हुने तर नवीकरण नगर्ने संख्या पनि ठूलो छ भनिन्छ बिमितहरूको, होइन? यसका लागि बोर्डको तर्फबाट आम बिमितहरूलाई के सुझाव, के आग्रह गर्न चाहनुहुन्छ?
3: जस्तै स्वास्थ्य सेवा प्रदान भइ नसक्दा सेवाग्राहीलाई अलिकति मर्का परेको अवस्था स्वाभाविक हो, त्यो परेको छ, होइन? यसका सन्दर्भमा स्वास्थ्य बिमा बोर्डले हालसम्मको भुक्तानीका विषयमा नेपाल सरकारबाट आएको बजेटलाई निरन्तर रूपमा बजेट सर्वाह गरेर चाहिँ अगाडि बढाइरहेको छ। त्यसो हुँदै गर्दाखेरि रोकिएका, अवरुद्ध भएका स्वास्थ्य सेवा प्रदायक पनि निरन्तर सेवा प्रवाह दिइरहेको अवस्था छ र नागरिकको तर्फबाट स्वास्थ्य सेवामा अप्ठ्यारो भएको, औषधिहरू नपाएको, सेवा चाहिँ सेवामा सेवा प्रवाहमा असहजता भएको सन्दर्भमा बोर्डले निरन्तर छलफल गरेर अगाडि बढिरहेको छ र बिमितहरूलाई पनि यो सामाजिक स्वास्थ्य सुरक्षामा आधारित प्रक्रिया भएको हुँदा हामीले आवश्यक परेको मात्रै स्वास्थ्य सेवा लिने, अनावश्यक स्वास्थ्य सेवाको लागि सेवा प्रदायकमा अनावश्यक प्रेसर नदिन पनि हामी स्वास्थ्य बीमा बोर्डको तर्फबाट हामीले अनुरोध गर्दछौँ।
4: उहाँहरू स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्ल, नेपाल दर्पणमा खबरकै सिलसिला। नेपाल, भूटान, बंगलादेश र मालदिव्स बीच सीमापार व्यापार थप सुरक्षित र सहज बनाउने उद्देश्यले नयाँ सम्झौता भएको छ। दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग शास्त्रिक अन्तर्गत मालदिव्समा आयोजित भन्सार निकायहरूको 14 बैठकका क्रममा हिजो यो सम्झौता पत्रमा हस्ताक्षर भएको हो। नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक एम लाल भूषालले हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार अब सामान भन्सार कार्यालयमा आइपुग्नु अगावै त्यसको विस्तृत विवरण प्राप्त हुनेछ। यसले जोखिम विश्लेषण गर्न, अवैध वस्तुको कारोबार ओसार पसार नियन्त्रण गर्न र वैध व्यापारीहरूको सामान छिटो जाँचपास गराउन मदत पुग्नेछ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
18: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
17: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
18: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, वाट्सएप 98-65-44-24-96।

0: एकमात्र डीटीएच सेवा
1: डिश होम खुशीको कनेक्शन
2: थोरै बचत धेरै कायदा बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामशाह पथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। अहिले देशका केही जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौँ सहित दोलखा, मकवानपुर, सिन्धुली, नवलपरासी, दाङ, सुर्खेत लगायतका जिल्लामा पानी परेको हो। पछिल्लो एक घण्टामा काठमाडौँको सुन्दरीजल आसपासका क्षेत्रमा सबैभन्दा धेरै 20 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी, बागमती गण्डकी प्रदेशको हिमाली भागका केही ठाउँ, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका थोरै ठाउँमा मेघ गर्जनसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यस्तै पहाड़ी क्षेत्रका केही ठाउँ अनि कोशी प्रदेशको तराई भागका केही ठाउँ तथा मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाड़ी र हिमाली भागका एक दुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने महाशाखाको अनुमान छ।
3: नेपाल लियर्स कुखुरा पालक संघले आजदेखि लागू हुने गरी अण्डाको नयाँ फार्म समर्थन बिक्री मूल्य तोकेको छ। चितवनलाई आधार मान्दै संघले सबै प्रकारका अण्डामा प्रति क्रेट 15 रूपियाँसम्म भाव बढ़ाएको हो। नयाँ मूल्य अनुसार अब सबैभन्दा ठूलो अण्डा प्रति क्रेट 590 रूपियाँ, ठूलो अण्डा 575 र मध्यम अण्डा 535 रूपियाँ तोकेको छ। यस्तै सानो अण्डाको मूल्य प्रति पेटी 3200 रूपियाँ तोकेको छ। एक हप्ता नपुग्दै पुनः बढ़ेको यो मूल्यको पछाडि उत्पादन घट्नु मुख्य कारण रहेको व्यवसायीहरूले बताएका छन्। बर्ड फ्लूका कारण ठूलो संख्यामा कुखुरा नष्ट गर्नु परेकोले बजारमा माग धान्न गाह्रो भए मूल्य बढ़ाउनु परेको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो।
4: लगातार चार कारोबार दिन घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 7.17 अंकले बढ़ेर 2629.40 बिन्दुमा पुगेको छ। आज विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, माइक्रो फाइनान्स, म्यूचल फण्ड, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक सामान्य बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़्यो। हिजो 3.29 अर्ब कारोबार भएकोमा आज 345 कम्पनीका 95 लाख किता शेयर 4.40 अर्ब रूपियाँमा किनबेच भएका छन्।
3: चालू आर्थिक वर्षको पहिलो महिना साउनमा कोरला नाकाबाट 100 वटा विद्युतीय गाड़ी भित्रिएका छन्। मुस्ताङ भन्सार कार्यालयका अनुसार एक महिनामा कोरला नाकाबाट आयात भएका विद्युतीय गाड़ी र अन्य सामग्रीबाट राज्य कोषमा 29 करोड़ रूपियाँ राजस्व संकलन भएको छ। यो नाकाबाट दैनिक 10 वटा कन्टेनरको भन्सार जाँचपास भइरहेको भन्सार प्रमुख विद्रोह चुडालले जानकारी दिनुभयो। गएको आर्थिक वर्ष कोरला नाकाबाट 3000 वटा विद्युतीय गाड़ी आयात भएका थिए। गएको आर्थिक वर्षमा 6.92 अर्ब राजस्व संकलन भएको थियो। यो नाका विद्युतीय गाड़ी आयातको नयाँ मार्गको रूपमा विकसित भएको छ।
4: प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल तथा फोहोर पानीको विसर्जन तत्काल नियन्त्रण गर्दै नदी संरक्षण र पुनर्जीवनका लागि एकीकृत योजना बनाउन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकका निर्णय सुनाउँदै समितिका सभापति आशिष गजुरेलले बागमती नदीको अधिकार क्षेत्र स्पष्ट निर्धारण गरी अतिक्रमण नियन्त्रण, नदी क्षेत्र संरक्षण तथा बाढ़ी जोखिम व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढ़ाउन समेत पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको जानकारी गराउनुभयो। उहाँले बागमतीको सौन्दर्यकरणलाई संरचना निर्माण मात्र सीमित नगरी हरित, खुल्ला, पैदल मैत्री तथा नागरिक मैत्री नदी करिडोरका रूपमा विकास गर्न समेत निर्देशन दिनुभएको छ।
3: नेपाल दर्पणमा अब विदेशका खबर। युरोपमा परेको भीषण खडेरीका कारण ड्यान्युब नदीको जलस्तर निकै घटेपछि दोस्रो विश्वयुद्धकालीन एक विशाल बम फेला परेको छ। स्लोभाकियामा रहेको नदीको सतह सुकेर ऐतिहासिक रूपमा घटेपछि फेला परेको ब्रिटिस माइन्स बमलाई प्रहरी र सेनाको टोलीले सफलतापूर्वक निष्क्रिय पारेको बीबीसीले जनाएको छ। विज्ञहरूको अनुसार फेला परेको बम सन् 1944 दोस्रो विश्वयुद्धका क्रममा ब्रिटिस रोयल एयरफोर्सले बिछ्याएको थियो। 700 किलो तौल भएको पानी जहाज विरोधी बम नदीको पानीको सतह घटेपछि स्थानीय बासिन्दाले देखेका हुन्। बम निष्क्रिय पार्ने क्रममा सम्भावित दुर्घटनाबाट बस्न नदी आसपासको जल यातायात पूर्ण रूपमा बन्द गरिएको थियो। सुरक्षा टोलीले विशाल बमलाई 5 मिटर गहिरो खाल्डोभित्र लगेर सुरक्षित रूपमा विस्फोट गराई निष्क्रिय बनाएको छ। जलवायु परिवर्तनका कारण पछिल्लो समय युरोपका प्रमुख नदीहरूमा जलस्तर घट्दा दोस्रो विश्वयुद्धकालीन यस्ता खतरनाक बम, पुराना जहाज र ऐतिहासिक अवशेषहरू निरन्तर फेला परिरहेका छन्।
4: विदेशकै अर्को खबरमा चीनको सेन्जेन मध्यवर्ती जनअदालतले घर जग्गा क्षेत्रको विशाल कम्पनी एभर ग्रान्डे समूहका संस्थापक जु जियाइनलाई आजीवन कारावासको सजाय सुनाएको छ। अदालतले जु जियाइनको सबै व्यक्तिगत सम्पत्ति जफत गर्दै वहाँको राजनैतिक अधिकार समेत आजीवन खोस्ने निर्णय गरेको हो। साथै एभर ग्रान्डे समूह र यसको अचल सम्पत्ति शाखालाई झण्डै 2 अर्ब 40 करोड़ अमेरिकी डलर जरिवाना गराएको छ। अदालतका अनुसार जू र वहाँको समूहले सन् 2016 21 कम्पनीको दायित्व लुकाएर वित्तीय धोखाखड़ी गर्नुका साथै वित्तीय संस्थामाथि प्रभाव जमाउन घुसखोरी समेत गरेका थिए। अत्यधिक ऋणका कारण संकटमा परेको एभर ग्रान्डे सन् 2021 ऋण तिर्न नसक्ने अवस्थामा पुगेको थियो। यसै प्रकरणमा अदालतले कम्पनीका अन्य 5 जना वरिष्ठ कार्यकारीहरूलाई पनि दोषी ठहर गर्दै 6 देखि 18 वर्षसम्मको जेल सजाय सुनाएको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। अन्तर्राष्ट्रिय आमन्त्रण चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक भएको छ। खेलसँगै पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिताको तालिका फक्ताङलुङ गाउँपालिकाको लोदेन क्षेत्रमा पुगेर सार्वजनिक गरिएको हो, जहाँ सिङ्जेमा ताल, सामदो पोखरी, दिकिछोलिङ गुम्बा तथा मिकिया खोलाको पापुङमा रहेका छन्। आयोजक लाखे जात्रा संचालक समितिका अध्यक्ष सागर मादेनका अनुसार यही भदौ 12 गते ताप्लेजुङ 11 र भारतको जर्जियन युनाइटेड फुटबल क्लब बीच उद्घाटन खेल हुनेछ। यस्तै भदौ 13 गते चितलाङ फुटबल क्लब मकवानपुर र फिदिम स्पोर्टिङ क्लब 5 थर बीच खेल हुनेछ। भदौ 14 गते सातोबाटो फुटबल क्लब ललितपुर र सलहेस युवा क्लब सिराहा, भदौ 15 गते झापा 11 र नेपाल पुलिस क्लब बीच खेल हुनेछ। सलहेस युवा क्लब गएको वर्षको विजेता टोली हो। प्रतियोगिताको सेमी फाइनल खेल भदौ 16 र 17 गते तथा फाइनल खेल भदौ 19 गते सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले 752,083 रूपियाँ र उपविजेताले 352,083 रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। यस वर्ष प्रतियोगितामा क्वार्टर फाइनलका लागि 200, सेमी फाइनलका लागि 300 र फाइनलका लागि 500 रूपियाँ टिकट दर निर्धारण गरिएको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख राईलाई सांसदहरूको प्रश्न। पासपोर्ट ठेक्का प्रकरणमा मुद्दा चलाउनु अघि सिंहदरबारमा भएको छलफल स्वाभाविक भएको राईको दावी।
3: बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता। साउनपछि मात्रै 1 खर्ब राजस्व संकलन। विदेशी सहायता घटिरहेकोले निजी क्षेत्रका स्रोत परिचालनमा जोड़ दिएको अर्थमन्त्री वाग्लेको भनाई।
4: स्वास्थ्य बीमामा नयाँ आबद्धता र नवीकरण अनलाइन मार्फत गर्न सकिने। सहज सेवा प्रवाहसँगै बीमामा हुने दुरूपयोग रोकिने बोर्डको अपेक्षा।
3: युरोपमा परेको खडेरीका कारण ड्यान्युब नदीको जलस्तर घटेपछि दोस्रो विश्वयुद्धकालीन बम भेटियो। 700 किलो तौलको बम सुरक्षित ठाउँमा लगेर विस्फोट गराउन सफल।
4: र चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउ जाउ अलमल्ल परे म त
3: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
2: सपिङका लागि भनेर दुलेगौंडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
3: ल तिमी ढुक्क हौ न दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
2: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौंडा प्रोपाइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9846394378 9811996902
4: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
5: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
4: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
5: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
6: दुलेगौंडा सपिङ सेन्टर शुक्लागण्डकी चार दुलेगौंडा तीन तारा केबलको चार घरमाथि आफ्नै भवनमा
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
8: चिकन ससेज बब ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
10: प्रोपाइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0656705052 मोबाइल 9856288587
11: भदौ 1 गते देखि 8 गते सम्म छिवन धाम जाऊ सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ
12: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ
11: धार्मिक महोत्सवका आकर्षणहरू
12: चर्चित कथावाचक सुश्री आचल बचेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन
13: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो
11: कथा सहितको झाँकी गीती नाटक
12: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
11: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती
12: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्ध तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू
11: आयोजक मुक्तिनाथ शुक्लागण्डकी चिवन धाम शुक्लागण्डकी दुई गाछे पानी तनहुँ
14: ए बुढा गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
15: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
14: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
15: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
14: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
15: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गहना पाइने
14: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
15: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
14: विवाहको लागि गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्लागण्डकी छ खैरेनी चार तनहुँ
3: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
6: मोबाइल नम्बर 9821652067 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा
16: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
6: है ब्रिजेस ज्वेलर्स

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
6: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
6: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज बाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडि पट्टि।
7: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक गङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235-5773।
9: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने, समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
6: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको BBS, BE र BED भर्ना सम्बन्धी सूचना।
10: UGC नेपालद्वारा QAA को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि BBS, BE र BED नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
6: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
10: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
6: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
10: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
6: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
10: हाम्रा प्रस्तावित कार्यक्रमहरू BIT, BBA र BHM।
6: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98560-80385।
11: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। TVS कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM को पारिपट्टि। मोबाइल नम्बर 98560-30982 र 97065-20209।
12: TVS साथ छ हाम्रो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
1: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स

0: प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
1: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
2: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा। साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
1: दुलैगौड़ा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98570065119 र 98694-5756।
2: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
3: कता हिँडेको आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलैगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 065414050, मोबाइल 98463-23811।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 7 बज्यो।
3: घटना दुर्घटना,
4: कला संस्कृति,
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद,
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चौक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9056607554।

0: नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाई हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। संविधान संशोधनका लागि प्रतिनिधि सभाको 2/3 बहुमत मात्र पर्याप्त नहुने राष्ट्रपति सभापति लामी छानीको भनाई। बागमतीका मुख्यमन्त्रीमा थापा नियुक्त, 6 नवनियुक्त मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ। एमालेलाई समर्थन गरेको भन्दै बागमती प्रदेशसभाका सदस्य उद्धव थापालाई राप्रपाद्वारा पार्टीबाट निष्कासन। नीतिगत निर्णयको कानूनी जटिलता नफुकाएसम्म मन्त्री परिषदले गरेका निर्णयहरूमाथि अनुसन्धान गर्न नसकिने अख्तियार प्रमुख आयुक्त राईको भनाई। 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने काँग्रेसितरको निर्णय। शुक्ला गण्डकी 1 र 11 नम्बर वडामा सामुदायिक जीविकोपार्जन प्रवर्धन परियोजना सञ्चालन। पहिलो वर्ष 500 परिवार लाभान्वित हुँदै पोखरा नेपालगंज रूटमा फेरि उडान हुने। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले संविधान संशोधनका लागि प्रतिनिधि सभाको 2/3 बहुमत मात्र पर्याप्त नहुने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा बोल्दै सभापति लामिछानेले संविधान संशोधनको कानूनी र संवैधानिक प्रक्रियाका जटिलतातर्फ ध्यानाकर्षण गराउनु भएको हो। लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लगायत दलहरूले संविधान संशोधनका लागि आवश्यक संख्या पुर्याउन सरकारलाई सहयोग गर्ने भनी दिएको अभिव्यक्तिको स्वागत गर्नुभयो। तर संशोधनका लागि प्रतिनिधि सभाको 2/3 संख्या मात्र अन्तिम आधार नभएको भन्दै उहाँले यसका अन्य प्रक्रियागत पक्षहरूलाई पनि उत्तिकै ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो। सरकारलाई सहयोग गर्ने भावना र तत्परता देखाउने दलहरूप्रति आभार व्यक्त गर्दै सभापति लामिछानेले संविधान र कानूनको पूर्ण पालना गर्दै अघि बढ्नुपर्नेमा जोड़ दिनुभयो। बागमती प्रदेशमा किरण थापा मगर नेतृत्वको नयाँ सरकारमा 6 नवनियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। नयाँ मन्त्री परिषदमा सरल सहयात्री पौडेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। बागमती प्रदेश संसदीय दलका उपनेता गिर बहादुर तामाङको नेतृत्वमा राप्रपा प्रदेश सरकारमा सहभागी भएको हो। गिरबहादुर स्वास्थ्य तथा सामाजिक विकास मन्त्री, राजेन्द्र प्रजापति उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री, राजु विष्ट खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री नियुक्त हुनुभएको छ। यस्तै भरत केसी भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त हुनुभएको छ। यता ज्ञानबहादुर तामाङले बिना विभागीय मन्त्रीको शपथ लिनुभएको छ। बागमतीमा नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा नयाँ सरकार गठन भएको हो। प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत जुटाउने आधार प्रस्तुत गरेपछि प्रदेश प्रमुखले थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी ले बागमती प्रदेशसभाका सदस्य उद्धव थापालाई पार्टीबाट निष्कासन गरेको छ। आज बसेको पार्टीको कार्य सम्पादन बैठकले प्रदेशसभा सदस्य थापालाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो। अध्यक्ष राजेन्द्र लिङ्गदेनले प्रदेशसभा सदस्य थापाले पार्टीको निर्देशन उल्लंघन गरेकाले कार्यवाही गरेको बताउनुभयो। बागमती प्रदेशसभामा एमालेलाई समर्थन गर्ने पार्टीको निर्णय नरहेको उहाँले बताउनुभयो। तर त्यस विपरीत थापाले समर्थन पत्र बुझाएको र स्पष्टीकरण समेत नदिएको अध्यक्ष लिङ्गदेनले बताउनुभयो। बागमती प्रदेशसभामा पार्टीको निर्देशन विपरीत प्रदेशसभा सदस्य उद्धव थापाले एमालेलाई समर्थन पत्र बुझाएकोले अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले नीतिगत निर्णयको कानूनी जटिलता नपुकाएसम्म मन्त्री परिषदले गरेका निर्णयहरूमाथि अनुसन्धान गर्न नसकिने बताउनु भएको छ। आज सिंहदरबारमा बसेको राज्य व्यवस्था समिति बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै प्रमुख आयुक्त राईले मन्त्री परिषदले गर्ने नीतिगत निर्णयको दायरा र स्पष्ट परिभाषा कानूनमा तय नभएसम्म मन्त्री परिषदले गरेका निर्णयहरूमाथि अनुसन्धान गर्न वा मुद्दा चलाउन आयोगलाई कानूनी बाधा रहेको बताउनुभयो। उहाँले राहदानी प्रकरणमा प्रधानमन्त्रीले अनुसन्धानको प्रगति बुझ्न वा छलफल गर्न बोलाएपछि जानु स्वाभाविक प्रक्रिया भएको बताउनुभयो। राहदानी सम्बन्धी विषयमा छलफलपछि प्रक्रियालाई छिटो गरी तथ्य र कैफियतका आधारमा अभियोग पत्र तयार पारेर अदालतमा मुद्दा दायर गरिएको उहाँले बताउनुभयो। राईले अख्तियार दुर्योग अनुसन्धान आयोग ऐन संशोधन विधेयक मन्त्री परिषदमा पठाइसकेकाले त्यसलाई छिटो पारित गर्न आग्रह गर्नुभयो। अनुसन्धान चलिएको बेला कर्मचारी तथा अनुसन्धान अधिकृतहरूलाई बीचमै सरुवा गर्दा मुद्दा अल्पत्र पर्ने र दोहोरो मेहनत लाग्ने समस्या देखिएको उहाँले बताउनुभयो। उहाँले आयोगमा निश्चित अवधिका लागि कर्मचारी नचलाउने वा सरुवा गर्दा आयोगको परामर्श लिने व्यवस्था गर्नुपर्ने समेत बताउनुभयो। नेपाली कांग्रेसको संस्थापन इतर समूहले 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ। डाक्टर शशांक कोइरलाको महाराजगंज स्थित निवासमा आज बसेको शीर्ष नेताहरूको बैठकले अदालत जाने सहमति गरेको प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिनुभयो। उहाँले 15 महाधिवेशन रोक्न माग गर्दै अदालतमा निवेदन दिने सहमति भएको बताउनुभयो। हामीले कानूनका ज्ञातालाई यसको जिम्मा दिएका छौं। शुक्रबारसम्म निवेदन दर्ता हुन्छ। अदालतमा पार्टीको आधिकारिकता सम्बन्धी विवादको मुद्दा पुनः सुनवाई हुने भएपछि महाधिवेशन प्रक्रिया अगाडि बढ़ाउन नहुने इतर समूहको भनाई छ। तर पार्टीले भने महाधिवेशन प्रक्रिया अगाडि बढ़ाइसकेको छ। नेपाली कांग्रेसले अनुशासन समितिको बैठक आह्वान गरेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरिएको समिति सचिव दिनेश थापा मगरले बताउनुभयो। बैठक भोलि बिहान 11 बजे बस्नेछ। संस्थापन इतर पक्षले 15 महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेसँगै बोलाइएको अनुशासन समितिको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यसैबीच नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार संसद अदालत वा संवैधानिक निकायले गरेका निर्णयहरू जनताको नजरमा प्रमाणित र स्वीकार्य हुनुपर्ने बताउनु भएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा सभापति थापाले सरकार संसद अदालत वा संवैधानिक निकायले गरेका निर्णयहरू केवल कानून सम्मत भएर मात्र नपुग्ने भन्दै तिनको औचित्य जनताको नजरमा प्रमाणित र स्वीकार्य हुनुपर्ने बताउनुभयो। उहाँले अहिले चुनाव जितेर संसदमा पुगेका सांसदमा दम्ब देखिएकाले चुनाव जितेर संसद छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्ब त्याग्नुपर्ने बताउनुभयो। संसदमा प्राप्त 1 मिनटको शून्य समयमा बोल्दा समेत सांसदहरूले गम्भीर तयारी सचेतता र पूर्ण जिम्मेवारीका साथ शब्द चयन गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले विगतमा कांग्रेस एमाले वा तत्कालीन नेकपासँग भएको दुई तिहाईको शक्ति जनताको असन्तुष्टि कारण कसरी समाप्त भयो भनी इतिहासबाट पाठ सिक्नुपर्ने बताउनुभयो। मेडिकल व्यवसायी दुर्गा प्रसाईको घरमा प्रहरीले खानतलासी गरेको छ। आज उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले भक्तपुर स्थित निको सेरामा रहेको प्रसाई घरमा खानतलासी गरेको हो। प्रसाईले लघुवित्त पीड़ितहरूलाई आन्दोलनका लागि प्रेरित गरेको भन्दै उहाँको घरमा खानतलासी गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एक अधिकृतले बताएका छन्। लघुवित्त पीड़ितहरू पुलचोक स्थित राष्ट्रिय मानवाधिकार आयोगको कार्यालयमा धरनामा छन्। खानतलासीको नेतृत्व उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरद थापाले गर्नुभएको छ। तनहुको शुक्ला गण्डकी नगरपालिका नम्बर 1 र 11 सञ्चालन भएको सामुदायिक जीविकोपार्जन प्रवर्धन परियोजनामा पहिलो वर्ष 500 परिवार लाभान्वित हुने भएका छन्। अन्तर्राष्ट्रिय रेडक्रसको साझेदारी, आइरिस रेडक्रसको सहयोग र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहयोगमा संचालित परियोजना तेस्रो चरण कार्यक्रम समीक्षा तथा सिकाई आदान प्रदान प्रथम कार्यशालामा सो जानकारी दिएको हो। दुलीगढ़ामा आज आयोजित कार्यक्रममा जिल्ला कार्यक्रम संयोजक देवनारायण पौडेलले प्रति परिवार 29,000 रूपियाँ पाउने जानकारी दिनुभयो। सो रकमले जलवायु अनुकूलन खेती प्रवर्धन गर्दै जीविकोपार्जनमा सहयोग पुग्ने विश्वास गरिएको छ। दोस्रो वर्ष थप 150 परिवारलाई सो कार्यक्रममा समावेश गराइने कार्यक्रम व्यवस्थापक अनुपमा कोइरालाले बताउनुभयो। परियोजना मार्फत सुन्तला, कागती, अदुवा, केरा खेती, बाख्रा, भैंसी मौरी पालन, कुखुरा मौरी पालन, यसैगरी टनेलमा खेती प्रविधिको लागि आर्थिक प्राविधिक सहयोग गरिनेछ। सो अवसरमा बोल्दै नगर प्रमुख कृष्णराज पण्डितले नगरले उत्पादनमा आधारित अनुदान दिँदै आएको जानकारी दिँदै बजारीकरणमा पनि सहयोग गर्दै आएको उल्लेख गर्नुभयो। नगर उपप्रमुख कुम्बार दुबीका राजुले परियोजना सम्पन्न पश्चात पनि दिगो हुने गरी सहजीकरण गर्न आग्रह गर्नुभयो। रेडक्रस तनहु शाखा अध्यक्ष प्राध्यापक डाक्टर कृष्ण प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रसका निर्देशक पूजा कोइराला, रेडक्रस गण्डकी महासचिव रामदत्त पोखरेल, वार्ड नम्बर 11 का अध्यक्ष शालिगराम भट्टाई, नेपाल रेडक्रस सोसाइटी ढोरफेटी उपशाखा सभापति जेजुराम पोखरेल लगायतले बोल्नु भएको थियो। नलप्रासी बर्दघाट सुस्तापूर्वको गैंडाकोट नगरपालिका 14 भागरबाट हराएका 2.5 वर्षीय बालक शिवान तामाङ 2 दिनपछि सामुदायिक वनमा सकुशल फेला पर्नु भएको छ। भदौ 2 गतेदेखि हराउनु भएका उहाँलाई खोजतलाश गर्ने क्रममा आज बिहान करिब 10 बजे शंकरदेवी सामुदायिक वनभित्र फेला पारिएको हो। भागा निवासी हेमकुमारी आले भदौ 2 गते बिहान करिब 7 बजेतिर घर नजिकैको शंकरदेवी सामुदायिक वनमा च्याउ टिप्न जानु भएको थियो। उहाँ वनबाट फर्किने घर फर्किँदा नाति सिवान घरमा हुनुहुन्थेन। घरमा रहेका साढे 2 वर्षीय बालक नभएपछि परिवार आफन्तले तत्कालै खोजी शुरू गरेका थिए। शुरूमा स्थानीय बासिन्दा र छरछिमेकी मिलेर वन क्षेत्रमा बालकको तलाश गरेका थिए। धेरै समय खोज्दा पनि बालक फेला नपरेपछि परिवारले इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए। बालक हराएको सूचना पाए लगत्तै प्रहरीले विशेष टोली परिचालन गरी खोजी कार्यलाई तीव्रता बनाएको थियो। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका 4 नेचुङ भन्सार कार्यमा चालू आर्थिक वर्ष 83-84 को साउन महिनामा 29,69,00,000 रूपियाँ राजस्व संकलन भएको छ। एक महिनाको अवधिमा चीनको स्वायत्त प्रदेश तिब्बतको जोङ वासेन जिल्लाबाट लिजी नेचुङ कोरलाबाट 100 बीवाईडी कम्पनीका विद्युतीय सवारी साधन सहित अन्य 56 सामान बोकेका कन्टेनरबाट उक्त राजस्व उठाउन सफल भएको कार्य प्रमुख विदुर चुडाले बताउनुभयो। कार्य प्रमुख चुडाले भन्नुभयो, आर्थिक वर्षको पहिलो महिनाको राजस्व संकलन सन्तोषजनक हो। पहिलो 2 साता व्यापारी समेत सामान मगाउन अलमलमा परेको देखिन्थ्यो। अन्तिम साता भित्रेको सामानले राजस्व संकलनमा योगदान दिएको छ। कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधन भन्सार कार्यालयबाट जाँचमाच भइसकेको छ। गत 82-83 को भदौ महिनाको 30 गतेदेखि व्यावसायिक रूपमा संचालनमा आएको भन्सार कार्यालयले 9,92,05,06,420 रूपियाँ राजस्व संकलन गरेको थियो। चालू आर्थिक वर्षमा नेगदीमा कृषि क्षेत्रको विकासका लागि 4,78,00,000 रूपियाँ बजेट तर्जुमा गरिएको छ। जिल्लामा कृषि क्षेत्रको कार्यक्रम तथा योजनाहरू सञ्चालन गर्न गण्डकी प्रदेश सरकार र संघीय सरकारबाट गरेर उक्त बजेट खर्च हुने भएको छ। कृषि विकास कार्यालय म्याग्दीले बिहिबार चालू आर्थिक वर्षको कार्यक्रम योजना र बजेट सार्वजनिक गर्दै कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकारी सञ्जीव बास्तोलाले कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धितर्फ प्राथमिकतामा राखेर योजना तथा कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। कृषि विकास कार्यालयका अनुसार कृषि प्रसारतर्फ 12 कार्यक्रम सञ्चालनका लागि 36,60,000 नीतिगत तथा संस्थागत सुधारतर्फ 8 कार्यक्रम सञ्चालनका लागि 22,40,000 समुदायमा लक्षित खाद्य सुरक्षा कार्यक्रमका लागि 30,75,000 कृषि उत्पादन र उत्पादकत्व वृद्धितर्फ 14,59,000 जलवायु मैत्री प्रविधि प्रबन्धनतर्फ 25,00,000 र कृषि उद्यम प्रबन्धनतर्फ 20,00,000 रूपियाँ खर्च हुने भएको छ। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनोर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
4: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
9: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
11: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
12: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
11: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
9: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
12: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौं।
13: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
12: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
13: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
12: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
13: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98459011120 र 98162656187।
12: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
14: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
15: सम्पर्क 0654142121, मोबाइल 98560535921।
14: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
16: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
17: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
18: किन आमा, के भएर?
17: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
18: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
17: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
12: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
17: मोबाइल 98563493952 र 98066656586।
19: हजुर, दान गरौं।
20: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
21: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
19: त्यसैले दान गरौ, सकेको गरौ सबैले गरौ।
20: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आस्थान हो।
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: बाँकी समाचार। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ शुक्लागण्डकी चिवनधाममा शिव महिमा बोलबम धार्मिक महोत्सव जारी छ। अघिल्ला वर्षहरूमा साउन महिनामै महोत्सव हुँदै आएकोमा यसपटक धार्मिक दृष्टिले उपयुक्त नभएकाले साउनको सट्टा भदौमा गरिएको धामका अध्यक्ष होमनाथ लम्साल अर्जुनले जानकारी दिनुभयो। महोत्सव 8 गतेसम्म सञ्चालन हुनेछ। धार्मिक महोत्सवमा प्रसिद्ध कथावाचक विदुषी आँचल बसेले दैनिक धार्मिक प्रवचन गरिरहनु भएको छ। 10 वर्षको उमेरमा संस्कृत श्लोक पुराण वाचन र गायनमा चर्चा कमाएकी उहाँको उपस्थितिले यसपटक थप आकर्षण थपिएको छ। धार्मिक महोत्सवमा दैनिक हवन रुद्रीपाठ परायण सहित संगीतमय कथा प्रवचन पितृ संकल्प ग्रह शान्ति तुलादान लगायतका विभिन्न कार्य समावेश गरिएको छ। साधना दैनिक महाआरती भइरहेको छ। महोत्सवबाट बचेको रकमले धामको विकास सँगै धामले सञ्चालन गरेको गुरूकुल शिक्षालय र वार्डमा 9 स्थित गौ संरक्षण केन्द्रको एकीकृत विकासको लागि खर्चिने अध्यक्ष लम्सालले जानकारी दिनुभयो। पर्वतको ठाँटी गाउँका धेरैजना वैदेशिक रोजगारीको लागि विदेश जाँदा युवा भूषाललाई पनि विदेश जान मन आएको थियो। स्वदेशमा भने जस्तो रोजगारी नहुनु र यातायात व्यवसायबाट नोक्सानी बेहोर्नु परेपछि युवा ज्ञान प्रसाद भूषालको मनमा विदेश जाने विचार पलाएको थियो। आफ्नो वृद्ध बुबा आमा र जहान परिवारलाई छाडेर खाडी मुलुक गइहाल्ने भन्ने युवा भूषालको मनमा थिएन। आर्थिक रूपमा विवाहले कठिन भएपछि बाध्य हुनु परेको थियो। भूषाल पासपोर्ट बोकेर काठमाडौँ छिरेको केही दिनमा भिसा लाग्ने र यता घरमा आमाको मेरगौलामा गम्भीर समस्या देखा पर्नु एकै समय भयो। आमाको सेवाको लागि विदेश जान बोकेको कुम्लो फाल्ने निर्णय गरी भूषालले घर वरिपरिको बाँझो जग्गामा अकबरे खुर्सानीको खेती गर्ने सपना बोल्नुभयो। सपना मात्रै नभएर अकबरेको व्यवसाय खेती शुरू गर्नुभयो। अहिले कृषक भूषाल अकबरे खुर्सानीबाट सोचे जस्तो उत्पादन र आमदानी आएपछि हर्षित हुनुहुन्छ। घरमा बसेर पनि गुजारा धान्ने कसरी भन्ने चिन्ताले पिरुनिँदै गर्दा जिल्लाको बिहादी गाउँपालिका 4 ठाँटी लिङसिङ लामा खर्कका 34 वर्ष युवा कृषक भूषालले थालेको अकबरे खुर्सानीको व्यवसाय खेतीले राम्रै आमदानी दिएको छ। घर वरिपरि बाँझो छोडिएको करिब 5 रोपनी क्षेत्रफलको जग्गामा लगाइएको 3,000 खुर्सानीको बोटबाट कृषक भूषालले टिप्न थालेको पहिलो हप्तामै 1,00,000 बढी आमदानी गर्न सफल भएको बताउनुभयो। खुर्सानीले आमदानी दिन थालेपछि कृषक भूषाललाई प्रदेश अस्पताल कुसमामा डायलिसिस गराउँदै आउनुभएकी 61 वर्षीय आमा ओमकला शर्माको उपचार खर्च जुटाउन पनि सहज भएको छ। निजी हवाई कम्पनी बुद्ध एयरले पोखरा नेपालगंज रूटमा पुनः उड़ान शुरू गर्ने भएको छ। यात्रु संख्या कम हुँदा यो रूटमा यसअघि उड़ान रोकिएको थियो। सातामा 3 दिन उड़ान सञ्चालन गर्ने तयारी एयरलाइन्सको रहेको छ। भदौ 31 गतेदेखि यो रूटमा उड़ान सञ्चालन गर्ने एयरलाइन्सले बताएको छ। बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णका अनुसार भारतीय पर्यटकको सीजन शुरू हुन थालेको र चाडबाड पनि नजिकिन थालेकाले यो रूटमा पुनः उड़ान सञ्चालन थालिएको हो। उहाँका अनुसार शुरूआती चरणमा हरेक आइतबार बुधबार र शुक्रबार यो रूटमा उड़ान सञ्चालन हुनेछ। यो रूटमा गत जेठ पहिलो सातादेखि उडान रोकिएको थियो। लामो समयदेखि पोखरा नेपालगंज उडान चलिएको थियो तर यात्रु अभावले जेठ पहिलो सातादेखि उडान रोकिएको थियो। अब भने यात्रुको माग पनि थपिएको छ। उहाँले भन्नुभयो भारतीय पर्यटकको सिजन पनि हो, घुमघामको लागि आन्तरिक पाहुना पनि यात्रामा थपिन्छन्। त्यसैले भदौ अन्तिमदेखि पुनः उडान गर्न थालिएको हो। मुक्तिनाथ दर्शन गर्न आउने भारतीय पर्यटकको सिजन पनि भएकोले पनि उडान सुचारू गर्न थालिएको उहाँले बताउनुभयो। पोखरा हुँदै मुस्ताङको मुक्तिनाथसम्म जाने पर्यटकको संख्या पर्याप्त हुन्छन्। धार्मिक पर्यटकको संख्या थपिन्छ। त्यसबाहेक आन्तरिक पर्यटक पनि घुमघाममा निस्कन्छन्। उहाँले भन्नुभयो दशैं तिहार लगायतका चाडबाड पनि शुरू हुने बेला भएकोले उडान पुनः सुचारू गर्न थालेको उहाँले सुनाउनुभयो। अहिले बुद्धले पोखराबाट काठमाडौँ बाहेक पोखराबाट भैरवा भने नियमित उडान गरिएको छ। यसअघि पोखराबाट भरतपुर पनि उडान भएको थियो तर पोखरा मुगलिन सड़क विस्तार सकेपछि पोखरा भरतपुर उडान भने रोकिएको थियो। पृथ्वी राजमार्गको सहजता भएसँगै पोखरा भरतपुर उडान रोकिएको थियो। नेपाल राष्ट्र बैंकका गवर्नर र संचालक समितिका सदस्य कार्यकाल 3 वर्ष कायम गरिने भएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा राष्ट्र बैंकका गवर्नर र संचालक समितिका सदस्य कार्यकाल 3 वर्ष कायम गरिने सहमति भएको हो। बैठकमा गवर्नर र संचालकको 5 वर्षको कार्यकाललाई 3 वर्षमा सीमित गर्न सहमति भएको समिति सभापति कृष्णहरि बुढाथोकीले जानकारी दिनुभयो। सरकारको आर्थिक नीति तथा योजनाहरूसँग मौद्रिक क्षेत्रबीच सामाजिक व्यवस्था कायम रहोस् भन्ने उद्देश्यले कार्य सम्पादनका आधारमा पदावधि थप गर्न सकिने व्यवस्थामाथि छलफल भएको उहाँले बताउनुभयो। डेपुटी गभर्नर र संचालकको प्रारम्भिक पदावधि 3 वर्षको हुने र कार्य सम्पादन मूल्याङ्कनको आधारमा सन्तोषजनक देखिएमा नेपाल सरकारले पुनः 2 वर्ष पदावधि थप गर्न सक्ने व्यवस्था विधेयकको दफा 18 दफा 1 र 2 कायम गर्ने निर्णय गरिएको सभापति बुढा थोकीले बताउनुभयो। लगातार 4 कारोबार दिन घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी 7.17 अंकले बढ़ेर 2629.40 बिन्दुमा पुगेको छ। आज विकास बैंक, फाइनेन्स, होटल तथा पर्यटन, माइक्रो फाइनेन्स, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक सामान्य बढ़ेको छ। आज 132 कम्पनी शेयर बढ़दा 3 कम्पनी शेयर घटेको छ। यस्तै 13 कम्पनी शेयर भने घटबढ़ भएको छैन। आज माउन्ट एनर्जी पावर र सर्वोत्तम पेन्सको शेयर 15% बढ़ेको छ। बजार सामान्य बढ़ेको दिन कुमारी धन विद्यार्थी योजनाको शेयर झण्डै 10% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.29 अर्ब कारोबार भएकोमा आज 345 कम्पनीका 95 लाख किता शेयर 4.40 अर्ब रूपियाँमा किनबेच भएको छ। युरोपमा परेको भीषण खडेरीका कारण ड्यान्युब नदीको जलस्तर निकै घटेपछि दोस्रो विश्वयुद्धकालीन एक विशाल बम फेला परेको छ। स्लोभाकियामा रहेको नदीको सतह सुकेर ऐतिहासिक रूपमा घटेपछि फेला परेको ब्रिटिस माइन्स बमलाई प्रहरी र सेनाको टोलीले सफलतापूर्वक निष्क्रिय पारेको बीबीसीले जनाएको छ। विज्ञहरूका अनुसार फेला परेको बम सन् 1944 दोस्रो विश्वयुद्धका क्रममा ब्रिटिस रोयल एयरफोर्सले बिछ्याएको थियो। 700 किलो तौल भएको पानी जहाज विरोधी बम नदीको पानीको सतह घटेपछि स्थानीय बासिन्दाले देखेका हुन्। बम निष्क्रिय पार्ने क्रममा सम्भावित दुर्घटनाबाट बच्न नदी आसपासको जल यातायात पूर्ण रूपमा बन्द गरिएको थियो। सुरक्षा टोलीले विशाल बमलाई 5 मिटर गहिरो खाल्डोभित्र लगेर सुरक्षित रूपमा विस्फोट गराई निष्क्रिय बनाएको छ। जलवायु परिवर्तन कारण पछिल्लो समय युरोपका प्रमुख नदीहरूमा जलस्तर घट्दा दोस्रो विश्वयुद्धकालीन यस्ता खतरनाक बम, पुराना जहाज र ऐतिहासिक अवशेषहरू निरन्तर फेला परिएका छन्। क्यानाडाको पुरूष क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले आफ्नो पद छाड्नु भएको छ। उहाँ बाहिरसँगै क्रिकेट क्यानाडाले नयाँ प्रशिक्षकको लागि आवेदन आह्वान गरेको छ। मोन्टी देसाई गत मे महिनामा क्यानाडाको प्रशिक्षक नियुक्त हुनुभएको थियो। आफ्नो करिब 4 महिनाको छोटो कार्यकालमा उहाँले घरेलु मैदान र स्कटल्याण्डमा सम्पन्न 2 विश्वकप लिग 2 त्रिकोणात्मक सिरिजमा टोलीको नेतृत्व गरेपछि उहाँले गत साता राजीनामा दिनुभएको थियो। क्रिकेट क्यानाडाले आगामी अगस्त 28 नयाँ प्रशिक्षकका लागि आवेदन दिन सकिने बताएको छ। क्यानाडाले आफ्नो अर्को श्रृंखला अक्टोबर 9 ओमानमा खेल्ने तालिका छ, जहाँ उसले ओमान र नेपालको सामना गर्नेछ। यिनी खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। संविधान संशोधनका लागि प्रतिनिधि सभाको 2/3 बहुमत मात्र प्राप्त नहुने राष्ट्रपति सभापति लामिछानेको भनाई। बागमतीका मुख्यमन्त्रीमा थापा नियुक्त, 6 नवनियुक्त मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ। एमालेलाई समर्थन गरेको हुँदै बागमती प्रदेशसभाका सदस्य उद्धव थापालाई राप्रपद्वारा पार्टीबाट निष्कासन। नीतिगत निर्णयको कानूनी जटिलता नपुकाएसम्म मन्त्री परिषदले गरेका निर्णयहरूमाथि अनुसन्धान गर्न नसकिने अख्तियार प्रमुख आयुक्त राईको भनाई। 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने कांग्रेस इतरको निर्णय। गाछेपानीमा बोलबम धार्मिक महोत्सव जारी। शुक्लागण्डकी 1 र 11 नम्बर ओडामा सामुदायिक जीविकोपार्जन प्रवर्धन परियोजना सञ्चालन। पहिलो वर्ष 500 परिवार लाभान्वित हुँदै पोखरा नेपालगंज रूटमा फेरि उडान हुने। हवस् त, हामीलाई तिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल, छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
22: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
6: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
6: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0635905511।
7: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
23: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदै छ नि, जाउँ त्यतै।
5: स्मृति फेन्सी दुलेगौंडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
24: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707044।
25: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
26: भदौ 1 गते देखि 8 गते सम्म चिवन धाम जाऊ, सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
27: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
26: धार्मिक महोत्सवका आकर्षणहरू
27: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
28: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
26: कथा सहितको झाँकी, गीति नाटक,
27: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
26: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
27: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
26: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
29: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
30: तर महँगो होला नि?
29: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
31: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
32: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा।
31: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
32: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0654414411, मोबाइल 9552938 र 9908222938।
33: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
34: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
33: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
34: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
33: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
31: सम्पर्क राजु टायर ट्यूब पंचर मरमत केन्द्र शुक्लागण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य बैंकको आडैमा प्रोपाइटर राजु गुरुङ मोबाइल नम्बर 9855062452 ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ भोलि पोखरा जाउन है ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
4: रसु बेबी ल्यान्ड शुक्ला गण्डकी सार दुलेगौडा
31: मोबाइल 9855052577
8: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफे को भवनमा आइपुगेका छौं भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशुपन्छीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादि पाइन्छ त्यति मात्र होइन कृषि तथा पशुपन्छी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस् सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर दुलेगौडा भीमसेन टोल डीजी क्याफे को भवन प्रोपाइटर कुल बहादुर लम्साल मोबाइल नम्बर 9860686925 9560634881 र 9860647580
9: या आज पनि खाना काँच्छै होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउन आउँदैन भने
10: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रै छ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
9: ए मेरी तिते गरेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन्न कहाँ जाने
10: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
9: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
31: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्लागण्डकी 4 बन्केवा चोक

0: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
1: ए भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने?
0: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
1: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
0: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
2: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्लागण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
3: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 9841809029। दमौली शाखाको लागि सम्पर्क 9807613425।
4: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
5: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
4: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडि पट्टि।
5: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
6: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
4: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: सूचना यस तरह सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही भदौ 6 गते शनिबार
1: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर रमेश शर्मा
0: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हार जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहु फोन 065414377 मोबाइल 98560443
2: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
3: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा संचालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
2: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ
3: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
2: फोन नम्बर
3: 0614510002 मोबाइल नम्बर 9856084466
2: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर
4: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौड़ामा TVS कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 9856309982 र 9705620209
5: TVS साथ छ हाम्रो।

0: 96.6 शुक्ला गंडकी FM 97.6 शुक्ला गंडकी टाइम चेक
1: यति बेला रातिको ठिक 8 बज्यो
2: बाबुहरूले पनि नाबर्के चाहिँ मनाएर त्यो दिन अब खोला किनारमा जाल नुहाइ धुवाइ गरेर अनि आफ्नो पितृहरूको सम्झनामा
3: यो थर्के चाहिँ बदले के पहिनी होक्तु यसके फेरि के पहिनी होक्तु अथवा हाम्रो आर्कन थर बहिनी अझ राम्रो रोप्दै कि
4: मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान शुक्ला गण्डकी FM 97.6 मेगाहर्जमा प्रत्येक बिहिबार बेलुकी

0: प्रस्तुता मार्टिना कुमार, सहकार्य आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्ला गण्डकी,
1: प्रायोजक मनिषा इलेक्ट्रोनिक्स शुक्ला गण्डकी छ खैरेनीटार।
2: ज्यू, म मार्टिना कुमार। मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान गर्ने मूल नाराका साथ मै पनि बोलेन म आफ्नै मातृभाषा कार्यक्रम लिएर आज पनि मै आइसकाबाट यो कार्यक्रम प्रत्येक बिहिबार बेलुकी 8 बजे शुक्ला गण्डक एफएम 97.6 MHz प्रसारण होला। रेडियो ध्वनि तरंगसित शुक्ला गण्डक FM.com हाम्रो पात्र र नेपाल पात्र एप्समा गएर पनि हाम्रा विश्वभरमै सुन्न सकिला। सँगै रेडियो आधिकारिक फेसबुक शुक्ला गण्डक 97.6 र शुक्ला गण्डकी लेखलाका युट्युब च्यानलमा पनि तोरेले हाम्रो के र आफूले चाहेको जतिसुकै पनि यो कार्यक्रम सुनेर सकेला। र मका यो कार्यक्रमको समन्वयकर्ताबाट नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्ला गण्डकी र यसको संयोजकबाट विष्णुनाथ श्रीसु र मका यो कार्यक्रमको सञ्चालन गरेको संयोजक बसलका सम्पूर्ण सबै के मस्त मस्त बास गरेनु र यो कार्यक्रम शुरूदेखि अन्त्यमसम्म सुनेर साथ दिए पनि अनुरोध गर्दै र आजका निमै तोरेकी आजको श्रृंखलामा कानि मै तोरेकी हाम्रो कुमाल जातिको थरको विषयमा छोटो परिचय दिइदिएबाटौ र तोरेले म यो विषयमा तोरेले म सुनेर साथ दिएलक नि आज अपेक्षा गराबाट र अन्तिममा गएर तोरेले मैले हरेक हप्तामा जुन माग्लाको जुन जानकारी यसको मैले चलिराख्ला कार्यक्रम कसरी भइरहेको यसको प्रतिक्रिया दिएकी पनि जुन बुलक होइन र आज यो आजको यो श्रृंखलामा गर्न फितोरेकी हाम्रो कुमार समुदायको यो संक्षिप्त रूपमा भएको एउटा थरको विषयमा जानकारी दिएबाट तोरेले मकै सुन्न साथ दिएलक अनि आशा गराबाट हाम्रो कुमारहरूको पनि आफ्नै थरबाटै थरको पछाडि पनि थुप्रै विशेषताहरू भएको बाटै ती थरहरू कसनके बाट र के कुराहरू बाट गर्ने विषयमा मैले त्यसको विषयमा आज मै चर्चा गर्दै भएर धेरै जसो कुमारहरूको जुन ठाउँमा बसेला नि त्यो ती ठाउँमा थरहरूको रूपमा लेख्ने चलन भइरहेको भएर कतिपय ठाउँमा त कुमारहरूको थर उत्पत्तिको पछाडि पनि छुट्टै भएको कहानी भइरहेको भए पाएला। त्यसले गर्दाखेरि तल मैले जुन अहिले कैलालाको जुन सात थर कुमारहरूको बारेमा कहिराख्दा थियो एउटा अहिले ओझा कनेको ओझा जाति गोत्र भइरहेको चाहिँ त्रिशुलले भोकै यो जातको थर अन्तर्गतको पर्ला। जस्तै विभिन्न ठाउँमा जस्तै चितवनहरूमा पनि उनीहरूको नुवा कटेको र त्रिशुली भइलक भएर उनीहरूको नुवा कटेको कहिले पनि यो ओझा कनि के गरेर राखेल कनि एउटा रमाइलो कहानी पनि भए के गरे कनि एउटा एकजना हाम्रो एकपटक एकजना कुमार हाम्रो समुदायको मान्छे मर्ला भएर त्यो लास्के त्यति बेला खोलामा बगाइरहँदाखेरि रजलाउने बेलामा ती क्रममा हाम्रो जुन लास्के नदी भई बगाइ सक्लको होला अचम्मको कुरा के गर्ने लास पानीको बाहनबाटै बगेको साटो नदीको उल्टो धारतिर भई बग्लको बाटो त्यो लामो सात गुरुले बनेको भइरहेको हुनाले यो लास्के भेटाइके त्यसपछि नदीमा फेरि बग्दै जैते गर्दाखेरि त्यो ठाउँमा उत्रेलको कहिला बगिरहेको एकदम बाक्लो एकदम धमिलो पानीमा बगिरहँदाखेरिको जुन किनारमा उत्रलको त्यो लास्के भेटाइलको कारण नै उनीहरूको पछुवाको रूपमा पनि हामीले अहिले जुन छोरा मान्छे के भाले कुखुरा र एउटा छोरी मान्छे के पोथी कुखुरा दिने करेला कुमार जातिमाहरूमा पनि ओझाको देवताहरूको थारूहरूले पनि पूजा गर्ने करेला ती भएर नुवाकोटेहरूके नुवाकोटतिर अहिलेका ओझाहरूके अहिलेकाले उनीहरूको पनि वर्षको दुई पटक नै पूजा गर्ने कुरा विदुरबाटै छ इनारतिरबाटै भइलकाले नुवाकोटे निवासी कहिलेको पाएला उनीहरूको अनुसार ओझाहरू धादिङ रामकोटबाटै अहिलेको भोकै वर्षमा दुई पटक पूजा गर्ने र सोह्र श्राद्ध पितृके पनि पानी दिने काम घर भइदेला साथै सँगै ओझाहरूकै सबैभन्दा ठूलो थर मानेला र अन्त्यमा थर कलका जस्तै झ्याली बजाउने बजाइकै जानेला अनि जस्तै थुप्रै ठाउँहरूमा विभिन्न थरीकाले मानेला कनि अनि जस्तै अनुसारले दुध ओझा पानी ओझा र आगो ओझा गरेर चिने एकदम पोखरेलीहरू एकदम बाट सात थरे कुमालहरू मध्येको अब म दोस्रो पोखरेली तिर जानु पोखरेली कलको पोखरेली कुमालहरूको सात थरे अन्तर्गत परेला झट्ट हेर्दा सुन्दा र यिनीहरूको कलको पोखराबाट अहिलेको जुन अहिलेको पोखरेलीको रहनमै गइलको पहिलाको हुनाले तिनीहरूको त्यसँग होइन कहिला कालिका नगरपालिकामा भेटेको जुन एकजना मान्छेले अनुसारको एकजना मान्छेको अनुसारले पोखरेलीहरूले गोर्खाको च्याङ्लिङ भए अहिलेको हो कि पहिले डाँडातिर भई पोखरामा कतल ती पोखरा कनी ठाउँमा डाँडाबाट अहिलेको पहिलेकोले पोखरेली कलको कनी पाएला पोखरेलको गोत्र भारद्वाज कनी अनि भालपुवा कास्केकले र अनि कैरेनी र कुचकोसे कालीकोटे हो कि पितृ औसीमा देवाली पूजा गर्ने ठाउँमा करेला र एक दिन अगाडि नै यो कपाल काटेर अनि कपाल फालेर यो मर्लाको भैलाको सबै छोराहरू किरा बसेर 13 दिनसम्म बारेला र 10 दिनको 10 पिण्ड काटेर चोखिने दिनमा को विदा बारी हुँदा चामल जौ तिल चलाएर कालो बनिएपछि सीता टिका लगाएर निधारमा लगाएला तिहारको औँसीको दिनमा गौँडी पूजा गरेला गर्ने यो पूजा गोठमा गर्ने चलनबाटै यो पूजा गरेको मुख्य कारण के हो भने गाई वस्तुहरूकै कुनै पनि भूत प्रेत नलागोस् गरेर मान्ने चलन लगाइयो गाई वस्तुको रक्षाको लागि गर्ने यो पूजा गर्ने चलन अहिलेको बाटै यो पोखरेली गर्ने जति सबै यो जुन गोत्रबाटै पोखरेली गोत्रकै चाहिँ त्यो अनुसारले मान्न पाइएला अब कलक तीन नम्बरमा कल दुध पोखरेली पनि एउटा 7 थर अन्तर्गत पर्ला यो थर कलक यो थर भैलको कुमारहरू कलक गोत्र यिनीहरूको यो यिनीहरूको अनुसार चाहिँ यो दुध पोखरेलीहरूको अनुसार चाहिँ लमजुङको उदिपूर्व अहिलेको पाएला जहाँसम्म यो पोखरेली दुध पोखरेलीहरूको गोत्र भैलका चाहिँ अनि यस्तै गरेर 4 नम्बरमा भेल्टारे यो भेल्टारे कलक भेल्टारे पनि यो एउटा 7 थरी मध्येको एउटा बाटो एउटा पूर्वीय कुमारले यस्तै के कता लगाने यो पाल्पाको बोर्ले टार पाल्पा अनि बोर्ले टार भैलाको होकैला यो अर्को सम्मको तनौको जस्तै रिष्टि करेस्टीबाटै अहिलेको होकैला बोर्ले टारको गोत्र जवान जुर होकै यी थरको कुमारहरूले पनि 10 थाक बाँधेल र पितृ के पनि पानी दिँदा कसैले पनि घरमा त कसैले घरमा त कसैले खोलामा गएर नदीमा गएर दिएर भेल्टारेहरूले पनि उद्गम स्थलको तनौको रिष्टि र कलस्थितिमा मानेला पनि अनि कसैले पनि भोलेटार भई अहिलेको भेल्टारे भैलका भर गैलको पनि पाएला भेल्टारे कलक आफै भेल्टारेको आफ्नै कहानी पनि भटन जस्तै पृथ्वीनारायण शाहको पालामा एकीकरणको अभियानमा धेरैजनाले राज्य एकीकरण गरिरहँदाखेरि भैलकोकै रणबहादुर शाहको पालामा राजपूतको राणाहरूले पनि खेदो खन्ने थालको भैलको हुनाले त्यसको समयमा ती समयमा राजपूत र राणाहरूकै बीच खटपट भैलको मानेला अनि त्यसपछि राजपूतहरूकै राणाहरूले लहरे थालको रहन राणाहरूको पालामा अत्याचार सहि नसकेर राजपूतहरू जंगल पसेको बाध्य भइन जंगल पस्लाको क्रममा तनौ होक्तै नवलपुर गडाकोट नारायणगढ त्यसपछि अहिले चितवनको राष्ट्रिय नुकुन्जतिर भैलको पाएला जस्तै भीम जस्तै बाघमारा खोरेको आई बसबास गर्नको पाएला राणा शासनकोमा धेरै जसो राजपूतहरूकै पनि राजपूतहरूको सन्तानहरूको पनि मार्लक र एकजना धोके बाबा कनके पनि मार्लक पाइएल कुमार हाम्रो कुमार समुदायको अनि राजपूतको सन्तानकेमा भैलक है धोका लिएर हिँड गइलको बेलामा उनीहरूकै धोके बाबाको भैलक मानेलको कैलको पाइएला उनीहरूको परिवारमा 7 माइलको ओकै कनि अर्को देउताको रूपमा कनि जोगिनी बजे के लिएला तिनीहरूले विक्रम बाबा भन्दा अगाडि रहला अनि र अर्को धोके कलक बाबाहरूको अर्को जस्तै बाबुहरूको छोराहरूको 3 जना रहला अरे लक्ष्मण प्रवेक र जोखी अनि लक्ष्मणको छोराहरूकै दुखे कनि अनि मुने कनि रहला कनि प्रवेकको छोरा कनि गैडाकोटेहरू रहला गरे त्यति नै बेलाबाटै भारतबाटै अंग्रेजहरू के हटाएको लागि नेपालमा यो एकदम हाम्रो जवानीहरूकै लिजेलको रला गरे पर्वेक र जोखेहरूकै कनि राणाहरूले लिएर गएको बेलामा एकदमै खुल्ला मैदानमा लिजाएर अनि उनीहरूकै आफन परको छाडी परिवारमा लिजाएर छाडेर लडेके समावेश गर्नको पाएर धेरै वर्ष पर्खिँदा पनि उनीहरूकै घर आइ नदिएपछि उनीहरू मर्लक बाँच्दा के कुरा पनि जानकारी नभइनीपछि त्यसपछि अहिले आएपछि छुट्टी पूजा राखेको यिनीहरूको बीचमा छुट्टी पूजा राख्ने दिनेको पल्कबाटै यिनीहरू यस्तै यस्तै कहानीबाट यसरी बनाएको के यो चाहिँ भेल्टारे गोत्रकनी हो कतै. जस्तै अब अर्को पाँच नम्बरमा मैले चुनेली गोत्रको विषयमा जानकारी दिलाएको बाटो. चुनेली गोत्र पनि सात थरी मध्येको एउटा गोत्र हो कि. चुनेलीको अलग तनहुँ जिल्लाको चुन्दी रम्गा गाउँ इलाका उनीहरूकै पाइलाबाट कनी नेपालको कुमामा धेरैजनाहरूको चुदी कन्ठाउँमा अहिलेको उनीहरूकै चुनेल थर मान्नलाई यसमा के स्पष्ट पाएला कनी भोजाङकै चेलीहरूको नलपुरबाटै नलपरासीबाटै अहिलेको कहीँ कनीबाटै अनि यिनीहरू उनीहरूको अलग चुरी खोलाको आसपासबाटै अहिलेको भैलोकाले उनीहरूकै धेरै कुमालहरू पाएला. अनि प्रीति औँसी जस्तै प्रीति अनि हाम्रो पितृ औँसी क दिनको नै पानी दिँदा पनि घरभित्र भित्रै दिने चलनबाट यसको दिनमा चाहिँ ताउ हाम्रो देलाई ताउलामा दिन चलन रहे. सोह्र भाग लगाएर पितृकै चढाउने कतै तिन पटक दिनपछि देउता छुट्टिएर गैलकले पानी दिँदा केराको दुनामा दिए पटक अनि केरामा दिनपछि ताउलामा भैलोको दिनमा पाए नगद गरे. ताउलामा भैलोको नपै त केराको पातमा देलको चाहिँ पाउने र ताउलामा भैलोको चाहिँ नपाउने गर्ने चलनहरूलाई. अनि उनीहरूको पनि कोही छुट्टिएन पनि एउटै ठाउँमा दे नमिल्ने. अनि मासको दाल अनि निग्रामा अनि मछारी अनि गहतको दाल अनि केराको यिनीहरू सबै केराको पातमा भाग लगाएर सबै पितृहरूकैको नामले त सबै पितृहरूकै चढाइ पर्ने हो गाई. जुन जसले पनि अनि आफ्नो आमा बाबाको मृत्यु भइरहेको होला नि त्यो बेलामा उनीहरूको सबै के यो केराको पातमा सबै मिसाएर छुट्टा छुट्टा दिइपर्ने चलन रहलाई. र यो सबै पहिला ताउलामा दिइपर्ने हो गाई. ताउलामा देलकरले चाहिँ पितृहरू नमान्ता गरेर केराको पातमा दिइपर्ने. अनि मूल घरमा जम्मा भइनेपछि सबै देउताको थानमा केराको पातमा ओछ्याएर चामल अछिता राखेर मछारी चढाइतै अनि गर्ने हो कतै. अनि यिनीहरू सबै पितृको नाममा चढाउने. जसमा रक्सी पनि चाहिने हो गाई. अनि उनीहरूको अनुसारले चोखिदा दस छाक बारे पर्ला गर्ने चलनहरूलाई यो जुन यो हाम्रो सात थरे मध्येको एउटा चुनेली गर्ने. अनि यस्तै गरेर फेरि अर्को रोजाहाकन पनि एउटा सात थरे मध्येको एउटा पूर्विया कुमालले एउटा गोत्र यो रोजाहा पनि एउटा गोत्र गर्ने प्रस्ति पाराबाट. अनि त्यसमा चाहिँ यो रोजाको गोत्रको गोसाईको कलक रोजा के गरेर रहल कनी यो एकजना हाम्रो कुमार समुदायले नै के गर्ने उनीहरूको भनाइ अनुसार जे चिज के पनि नहुने एकदम सन्तुष्टि होला. कहिले पनि नोकै नोकत हरेक चिज रोजे पर्ला र नाबर चाहिने मिठो चाहिने भैलोको भएर रोजा रहन कनी भैलोको पाएला एकदम समग्रमा कनी रोज लक भैलोकाले रोजा कलक भकाई कनी बुझे पर्ला बुझेला. रोजा कलक धादिङको खरिदैमा बै अहिलेको बसाई सराई कर्थे चितवन आइपुगेको कनी भनाइबाटै. र यस्तै गरेर मैतोरेकै आजको यो श्रृङ्खलामा मैतोरेकै सात गोत्र अनुसारको छ मध्ये आज रोजासम्मको यो कामको विस्तृत रूपमा जानकारी दिनुको नि आगामी दिनमा अब अर्को हप्ता आउने दिनमा फेरि पनि यस विषयमा चर्चा गर्ने बाटौं. र आजको यो श्रृङ्खला तोरेकै कसरी लाग्ला यसको यो श्रृङ्खला तर्क यदि नाबर लागबाट गर्ने यसको प्रतिक्रिया दिए पनि झिम्बुल कतै. र अब आगामी दिनमा अर्को हप्तामा फेरि तर कि यस्तै विषयमा जानकारी दिँदै आजको यो कार्यक्रम पनि सकेला हालको जानकारी गराइदै. र म यो कार्यक्रम समन्वय गर्ने नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकीको संयोजक भूषण सचिवकी म हिमस्ती मस्ती बास गर्दै र आगामी दिनमा फेरि पनि तरको सम्पूर्णको आशाको यो कार्यक्रमको आशाको प्रतिक्रियामा बस्दै अर्को हप्ता फेरि यी समयमा आउने बाचा गर्दै म पनि आजको यो श्रृङ्खलामा बिदा हुँदै जिउँ.

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलीगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलीगौडा नगरपालिकाबाट 10 घर माथि
4: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560862827 र 98644530031।
6: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
8: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
4: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
9: पङ्खा
10: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
9: चेस्का बाजे चाँच पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
11: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560303024।
8: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
13: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98161634372।
14: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
15: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
14: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
16: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
14: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
15: त्यसो नभने मरि म पनि अब नातिकेर भटभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
14: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घड़ियासी एवं अफिसियल फर्निचर, कारपेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
17: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
16: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 बीपी चोक,
17: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0658 570 225, मोबाइल 98560 33 878, 98461 56 58।
18: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
14: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
17: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल,
14: नयाँ तथा पुराना हरेक डिजाइन का सुन चाँदी का गर गहना,
17: शुद्ध सुन तथा चाँदी का गर गहना,
14: छापा वाला सुन चाँदी का गर गहना,
17: राशि अनुसार का पत्थर,
14: कम्प्युटर तौल प्रविधि,
17: बिक्री वा साफ फेरमा सुनको सही मूल्याङ्कन,
14: बिना रसायन 24 क्यारेट का गर गहनाको लागि सम्झने पर्ने ठाउँ,
17: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
14: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 16069, 98067 25229,
17: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141 33 222, 98087 69 70 142।
19: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
18: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
19: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
14: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गर गहना,
19: पुराना गर गहना सँग नयाँ साथ फेर,
14: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
17: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62099।
18: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
20: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
18: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहालेँ, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौँला है।
21: दीर्घायु फर्निचर सोरुम,
18: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा,
1: कार्पेट डोर बेड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
21: साथै पुरानसँग साथफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
2: एभरेस्ट स्टील र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
1: दीर्घायु फर्निचर शोरूम डेलिगौडा त नहुँ।
21: प्रोप्राइटर लक्ष्मी राज वाग्ले फोन नम्बर 0765709604 मोबाइल नम्बर 98460261268
1: 98560261268।
22: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
23: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
22: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
23: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
22: होम डेलिभरीको पनि व्यवस्था छ।
2: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9550700778।
24: अब तपाईको घर, अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9556033398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
25: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
26: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9856309082 र 9705602209।
27: साथ था टीवीएसको, साथ था हाम्रो, साथ टीवी।
0: TVS साथ छ हाम्रो।
3: शुक्ला गण्डकी FM 97.6

0: ब्रदर खुट्टा भएपछि जुत्ता जति नि पाउँछ
1: दुर्गेश थापा नाम होइन ब्रान्ड हो ब्रान्ड

0: निर्वाचनबाट राष्ट्रपतिमा चुनेको छ। सन् 2024 विद्यार्थीले गरेको प्रदर्शनपछि सत्ताबाट बाहिरिएकी पूर्व प्रधानमन्त्री शेख हसिनाका उनी मुख्य विपक्षी थिए। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएको संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा सांसदहरूले जोड़ दिएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सत्तारूढ़ तथा विपक्षी दलका सांसदहरूले आयोगका पछिल्ला काम कार्यवाहीबारे प्रश्न समेत गरे। प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगले गर्दै आएका गतिविधिको प्रतिरक्षा गरेका छन्। समितिको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले उनकै शब्दमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट त्रास सृजना हुन नहुने बताइन्।
2: संस्थाको दल चाहिँ त्रास सृजना गरेर हामी अख्तियार दुरूपयोग अनुसन्धान आयोग एकदम बलियो छु भनेर त्यो कडाई बोक्ने सत्ता हुनु हुँदैन। त्यो चाहिँ निष्पक्षता, व्यवसायिकता र सुशासन कायम गर्नका लागि अझ भनौँ प्रमाणका आधारमा अनुसन्धान अभियोजन हुन्छ है भन्ने एउटा विश्वास जगाउने संस्था हुनुपर्छ भन्ने लाग्दछ।
1: प्रधानमन्त्री कार्यालयमा अख्तियार प्रमुख र आयुक्तहरूलाई झण्डै थुनेर पासपोर्ट छपाई प्रकरणमा मुद्दा चलाउन दबाव दिएको लगायतका विषयले पनि बैठकमा प्रवेश पायो। सत्तापक्ष र विपक्षी सांसद मध्ये केहीले प्रधानमन्त्री वा मन्त्रीले बोलाउँदैमा जान नहुने सुझाव दिए भने केहीले त्यसबारे चासो राखे। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले भने
3: समिति पार्लियामेन्ट्री ओभरसाइट कमिटी हो, यहाँ जान मिल्छ र प्रधानमन्त्रीको मात्रको संस्था गयो भने किनकि तपाईँले वर्ष राख्नुपर्छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणदेखि कोविड महामारीका बेला भएको भनिएको अनियमिततासम्मका विषयमा अख्तियारलाई प्रश्न गरे।
4: नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा किन यस्तो मुद्दा चलाएन? कोविडको बेला देश पुरै मर्ने अवस्थामा थियो, हामी मान्छे मरेका मान्छे बोकिरहेका छौँ हामी सबै, तर सरकारले 19 घोटाला गरेर अरबौं रुपियाँको मुद्दा किन चलाएन?
1: बैठकमा प्रमुख आयुक्त राईले राहदानीबारे पहिले उजुरी परेको र बोलाइएपछि आफू प्रधानमन्त्री कार्यालय गएको जानकारी दिए। उनले अख्तियारलाई बोलाउन सकिने भन्दै प्रधानमन्त्रीको बचाव गरेको देखियो। अर्को विषय, प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले वैदेशिक सहायतालाई पारदर्शी बनाउन र लेखा परीक्षणको दायराभित्र रहेर रकम परिचालन गर्नका निम्ति आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। यसै सन्दर्भमा हामीले समितिका सभापति भरत बहादुर खड्कालाई पछिल्लो निर्देशन दिनुको कारणबारे सोधेका छौं।
5: हाम्रो देशको आफ्नो किसिमको संविधान छ, नियम छ, कानून छ, अडिटिङ गर्ने प्रणाली छ। त्यसैले गर्दाखेरि दातृ संस्थाले दिएको जुन रकम हो पारदर्शी हुनुपर्छ भन्ने सबैको ध्यानै त्यतातिर छ, सबैको जनताको। त्यसैले गर्दाखेरि कुन कुन ठाउँमा कति खर्च हुँदो रहेछ, नेपालको अडिटिङ सिस्टममा त्यो आउनु पर्यो, महालेखा परीक्षकको रिपोर्टमा त्यो पनि आउनु पर्यो, त्यसलाई त्यही ढङ्गले व्यवस्थापन गर्दा अझ राम्रो हुन्छ। अर्को कुरा, हामी त्यो अनुदान चाहन्छौ तर नेपाली जनताको निर्सको

0: भारतमा त्यो आउनुपर्छ।
1: नेपालको आवश्यकता के हो त्यो अनुसार हुनु पर्यो।
0: हो त्यो अनुसार, किन नेपाल सरकारले कुनै पनि ऋण लिँदा या अनुदान ल्याउँदा हाम्रो यहाँको निक्सलाई पहिलो प्राथमिकतामा राखेर निक्सको आधारमा हामीले लिने हो। हामीलाई दिने जुन रकमको बजेट खर्च हुन्छ त्यो पारदर्शी ढंगले नेपालको लेखा प्रणालीमा त्यो जोडिनु पर्छ, त्यो ढंगले यसलाई व्यवस्थापन गर्नुपर्छ।
1: यो दिशामा अगाडि बढ्नका लागि देखिएका चुनौतीहरू के कस्ता छन्?
0: एउटा कुरो, हाम्रो देश साह्रै अब अन्डर डेभलपमेन्ट छ, आर्थिक दृष्टिकोणले कमजोर छ, हामीले मागेर बस्नुपर्ने अवस्था छ होइन। त्यसैले कमजोर लोकहरूलाई आफ्नो हिसाबले कुनै पनि काम गराउन सजिलो छैन।
1: के भनिन्छ भने माग्ने भन्दा दिनेको हात जहिले पनि माथि हुन्छ। उसो भए दाताहरूले नेपालले राख्ने शर्तहरू मानेनन् भने त्यो अवस्थामा के गर्ने भन्ने विषयमा पनि छलफल भयो आज?
0: भयो, त्यो विषयमा पनि किन छलफल नहुनु? तपाईँले कति राम्रो कुरा गर्नुभयो, धन्यवाद। जब मान्छेले हात थाप्नु पर्यो भने हात थाप्ने मान्छे कमजोरै हुन्छन्, कतिपय कुराहरू उनको इन्ट्रेस्टको आधारमा काम गर्नुपर्ने कुरा हुन्छ। तर एउटा कुरो के हो भने दाताहरू लाई कन्ट्रोल गर्नुपर्छ, उनीहरूलाई निगरानी राख्नुपर्छ भन्ने हाम्रो मनसाय होइन। हाम्रो खालि मकसद के हो भन्दाखेरि अब यो पारदर्शी ढंगले कुनै पनि कुरालाई अगाडि बढाउनु पर्छ। यो लोकतन्त्र हो, लोकतन्त्रमा पारदर्शी जवाबदेहिता भनेको महत्वपूर्ण पक्ष हुन् भन्ने कुरो उहाँहरूले नै सिकाएका हुनाले, हामी पनि सिक्दै गएको मुलुक हुनाले हाम्रो भनाइ के हो भन्दा तात्री संस्थाहरूले पनि जुन मानवीय सहयोगको लागि नेपाललाई दिने कुरा उनको इन्ट्रेस्ट भन्दा नेपालको आवश्यकता के हो मैले अघि पनि निवेदन गरेँ, त्यो आधारमा उहाँहरूले दिनु पनि पर्छ। एउटा कुरो के हो भन्दाखेरि आर्थिक अनुशासन नगरिकन वित्तीय सुशासन आउन सकिँदैन। त्यसैले जुन देशमा रकम खर्च हुन्छ, अनुदान भनौ, ऋण भनौ, सहयोग भनौ, र त्यो देशको लेखा प्रणालीमा पनि यसलाई जोडिदिँदा यो पारदर्शी ढङ्गले हाम्रो मुलुकमा यति पैसा आयो, यो शीर्षकमा यति पैसा आयो, यति खर्च भयो, यो तरिकाले खर्च भयो, यसको उपलब्धि यति आयो भन्ने कुरा हुँदा दिने दातालाई पनि यसले उनको हाइटै बढाउँछ, उनका प्रतिको कन्फिडेन्स बिल्डअप गर्छ जस्तो मलाई लाग्छ।
1: सार्वजनिक लेखा समितिका सभापति भरत बहादुर खड्गा। एलपी ग्यास आपूर्ति सम्बन्धी एउटा विषय, नेपाल आयल निगमका अधिकारीहरूले भारतलाई मासिक 60,000 मेट्रिक टनसम्म ग्यास उपलब्ध गराइदिन अनुरोध गरिएको भन्दै आपूर्ति बढेसँगै वितरण प्रणाली सहज हुने क्रममा रहेको बताएका छन्। तर अझै पनि कैयौं ठाउँमा सहजै खाना पकाउने ग्यास खरिद गर्न नपाइरहेको उपभोक्ताले गुनासो गर्दै आएका छन्। हामीले नेपाल आयल निगमको एलपीजी तथा एभिएसन विभागका निर्देशक विनित मणि उपाध्यायलाई मासिक 60,000 मेट्रिक टनसम्म एलपीजी आउन थालेमा संकट टर्छ त भनेर सोधेका छौ।
2: पक्कै पनि टर्नुपर्छ, किनभने हामीले विगतमा साविकमा चाहिँ कति मगाउँथ्यौं, जति बेला नर्मल हुन्थ्यो भन्दाखेरि त्यति बेला 40-47,000 मेट्रिक टन मगाउँथ्यौं, त्यतिले पनि मार्केट पुगिरहेको थियो। चैत वैशाख जेठ महिना र करिब करिब असारको अन्तिमसम्म चाहिँ यो 7.1 केजीमा हामीले फिल गर्न थालेपछि अलिकति डिमाण्ड चाहिँ घटेर गयो। त्यति बेला चाहिँ हामीलाई चाहिँ के लाग्यो भने उपभोक्ताहरूलाई 7.1 केजीको सिलिन्डरमा खासै रुचि रहेन रहेछ, जस्तो आयात परिमाणले पनि त्यति देखाइरहेको थियो। अहिले पछिल्लो समय चाहिँ फेरि 14.2 केजी हुँदाखेरि जति थियो त्यही हिसाबले आयात गर्ने सोच बनाएको थियौं, तर त्यतिले नपुग्ने जस्तो देखियो। त्यसपछि हामीले अगस्त महिनाको लागि भनेर 55,000 मेट्रिक टनको एलोकेसन पठायौं। हामीले उहाँलाई अझ रिक्वेस्ट के गर्ने, 55,000-60,000 मेट्रिक टनसम्म चाहिँ आपूर्ति गरिदिनेको लागि अनुरोध गर्यौं। यो भएको कारणले अब यति त्यही समय आइसकेपछि अहिले जुन अलिकति असहज जस्तो देखिएको छ, यो पूर्ण रूपले सहज भएर जाने हामीलाई विश्वास छ।
1: अबको 1-2 हप्तामा सामान्य अवस्थामा फर्किएला,
2: त्यो सम्भावना धेरै देखिएको छ सर। किनभने हामीले पनि के देखेका छौँ भने हिजो मात्र पनि हामीले एउटा विज्ञप्ति सार्वजनिक गर्यौं, जसमा विगतका महिनाहरूमा भन्दा हाम्रो साउन महिनामा चाहिँ आयातको अवस्था राम्रो भएको चाहिँ त्यो विज्ञप्तिले पनि देखाउँछ। जस्तो साउन महिनामा मात्रै 57,316 मेट्रिक टन आयात हुँदाखेरि त्यसको इक्विभ्यालेन्टमा 40,00,000 सिलिन्डर चाहिँ बिक्री भएको देखाउँछ। यो चाहिँ अघिल्लो महिना भन्दा 9,00,000 सिलिन्डर बेसी भएको हुँदाखेरि अब हामी यो आयातको अवस्था पनि बलियो, राम्रो र नियमित भइरहेको हुँदाखेरि यसले चाँडै नै यहाँले भने जस्तै 1-2 हप्तामा चाहिँ यो समस्या समाधानतर्फ, पूर्ण रूपले समाधानतर्फ नै उन्मुख हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ।
1: अब अन्त्यमा एउटा संसदीय समितिले ग्यास सिलिन्डरको ट्रेकिङको विषयमा पनि जोड दिएको छ, त्यो दिशामा नेपाल आयल निगम कसरी अगाडि बढ्छ?
2: केही समय अगाडि पनि यो संसदीय समितिले नेपाल आयल निगमलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई एलपीजी सिलिन्डरको ट्रेकिङ नभएको कारणले गर्दाखेरि कसले कति सिलिन्डर लगे अथवा कोसँग कति सिलिन्डर छ भन्ने थाहा हुन नसकेको हुँदा यसलाई ट्रेकिङ गरिहाल्नु पर्यो भन्ने संसदीय समितिको निर्देशन पश्चात नेपाल आयल निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग पनि समन्वय गरिरहेको छ र हामीले पनि एउटा चाहिँ के अध्ययन चाहिँ अगाडि बढाइरहेको छौँ भने यो एलपीजी ट्र्याकिङलाई चाहिँ अगाडि बढाउनुपर्छ। अब यसको एक किसिमको वेब एप्लिकेशन जस्तो बनाएर त्यहाँ चाहिँ अब धेरै नै युजरहरूले युज गर्न सक्ने भएको हुँदाखेरि त्यसमा चाहिँ हरेक सिलिन्डरको सिरियल नम्बर हुन्छ, हरेक उद्योगसँग आफूसँग भएका सिलिन्डरहरूमा सिरियल नम्बरहरू हुन्छन्, त्यसको आधारमा कुन उद्योगसँग कति सिलिन्डर छ र त्यो चाहिँ डिलर मार्फत उपभोक्ताका इन्डिभिजुअलसम्म चाहिँ पुगेको छ, खाली सिलिन्डर अथवा भरि सिलिन्डरको अवस्था के छ भन्ने कुराको चाहिँ ट्र्याकिङ गर्ने मोडालिटीमा विभिन्न चरणमा छलफलहरू भइरहेछन्। यसको प्राविधिक कुराहरूमा छलफलहरू भइरहेछ।
1: नेपाल आयल निगमको एलपीजी तथा एभिएसन विभागका निर्देशक विनित मणि उपाध्याय। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, रूसका पछिल्ला हमलाहरूमा युक्रेनको राजधानी किएवमा कम्तीमा 15 जनाको ज्यान गएको छ। किएवका मेयरले युक्रेनले हवाई रक्षा क्षेपास्त्रको अभावको निरन्तर सामना गरिरहेको बताएका छन्। युक्रेनको आपतकालीन सेवाले रूसले रातभरि गरेको हमलामा आवासीय भवनका साथै विद्यालय र बाल अस्पतालमा समेत क्षति पुगेको जनाएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली युक्रेनसँग पर्याप्त नहुँदासम्म रूसले शान्तिबारे गम्भीर भएर नसोच्ने बताए। बीबीसी न्यूजसँग किएव स्थित एउटा क्षतिग्रस्त आवासीय भवनमा कुरा गर्दै मेयर भिताली क्लिट्स्कोले उनकै शब्दमा साझेदारहरूबाट गोला बारूद र क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली युक्रेनलाई आवश्यक परेको बताए। क्लिप्सको सोलोमियान्स्की जिल्लामा क्षतिको अवस्था हेर्न पुगेका थिए। उनको वरिपरि आपतकालीन सेवामा कार्यरत कर्मचारीहरू कामलाई निरन्तरता दिइरहेका थिए भने मानिसहरू आफ्नो क्षतिग्रस्त घरको बाहिर उभिरहेका थिए। ती मध्ये एक भलेरिया बोन्दरुक थिइन् जो दक्षिणी युक्रेनमा रहेको आफ्नो घर बमबारीमा परेपछि सुरक्षित ठाउँ खोज्दै आफ्नो छोरी लिएर सोलोमियान्स्की आएकी थिइन्। यो युद्धको क्रममा उनी दोस्रो पटक घरबार विहीन भए।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार। There are no programs.

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला रातिको ठिक 9 बज्यो।

हिरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेताला छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ गोमगोगु बस पार पछाडि पट्टि
2: हजुर काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गोमगोगु बस पार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235 5773।
2: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त
1: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
1: फोन गर्नुहोस् 0635905511
4: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
5: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
4: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि पहिला फारम खुल्ला गरिरहेको छ जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ
5: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
4: फोन नम्बर 0614510000
5: 0614510002 मोबाइल नम्बर 9856084466
4: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर
6: क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ हिँड त्यतै
8: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
9: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0635707444
10: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 98560779
11: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा टीभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस सोरुम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 98560309082 र 97605020209

0: TVS साथ छ हाम्रो।
1: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
2: पण्डित बा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदै लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
5: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
6: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
7: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
5: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9855602676
7: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो
8: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई
7: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ
8: छुटको दायराहरू कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
7: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था
8: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्
7: थप जानकारीको लागि 0635714479 मोबाइल 9855062065 9848064145
9: ए हजुर सुन्नुहोस् न चाडपर्व पनि आइसक्यो बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न
10: सुन न चन्दा कपडा किन्न त जान हुन्थ्यो नि यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म
9: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि त्यही जाने हो त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि अनि भएन त कमाल न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार नै चारिरहनु पर्ने झन्झट अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि त्यसैले ठगिने डर पनि भएन
11: हजुर न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार चारिरहनु पर्ने झन्झट
12: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ
13: दुलेगौडा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा सम्पर्क मोबाइल 9857065119 र 9864957056
12: फेसन फ्रेन्जी तपाईँको सन्तुष्टि नै हाम्रो चाहना
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141042, मोबाइल 98560231128 र 98462014726।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
5: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
8: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
7: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
6: विगत लामो समयदेखि तपाईँहरूको मनसितमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
9: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
8: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
9: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
8: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
9: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
8: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
9: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
8: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 98560380385।
10: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
5: बुवा ढोगरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
11: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिई।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
13: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पंचकन्या का एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इंडियन जैकर कंपनी का धारा लगायत संपूर्ण निर्माण संबंधी सामान चाहिए में हामीलाई सम्झनुहोस्।
14: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
15: भदौ 1 गते देखि 8 गते सम्म छिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
16: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
15: धार्मिक महोत्सवका आकर्षणहरू
16: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
17: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
15: कथा सहितको झाँकी गीति नाटक
16: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
15: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
16: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
15: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
18: पङ्खा
19: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो आमा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
20: चिसो हावा फाल्ने

0: श्रेष्ठ मोबाइल नम्बर 98 5 60 30 3 24।
1: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 6 गते शनिबार
2: लामो समयसम्म हरियो खड्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हार जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 065414377, मोबाइल 98564443।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।

0: 97.6
1: Shukla Gandaki FM 97.6 Shukla Gandaki Time Check
2: यति बेला रातिको ठिक 10 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ
4: सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554।

0: नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्रो एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 1 र 11 सञ्चालन भएको सामुदायिक एचबीको पार्जन प्रबन्धन परियोजनामा पहिलो वर्ष 500 परिवार लाभान्वित हुने भएका छन्। आइरिस रेड क्रसको साझेदारीमा र नेपाल रेड क्रस सोसाइटी तनहुँ शाखाले सञ्चालन गरेको परियोजना तेस्रो चरण कार्यक्रम समीक्षा तथा सिकाइ आदान प्रदान प्रथम कार्यशालामा सो जानकारी दिएको हो। दुलेगौड़ामा बिहिबार आयोजित कार्यक्रममा जिल्ला कार्यक्रम संयोजक देवनारायण पौडेलले प्रति परिवार 29,000 रूपियाँ पाउने जानकारी दिनुभयो। सो रकमले जलवायु अनुकूल खेती प्रबन्धन गर्दै जीविकोपार्जनमा सहयोग पुग्ने विश्वास गरिएको छ। दोस्रो वर्ष थप 150 परिवारलाई सो कार्यक्रममा समावेश गराइने कार्यक्रम व्यवस्थापक अनुप कोइरालाले बताउनुभयो। परियोजना मार्फत सुन्तला, कागती, अदुवा, केरा खेती, बाख्रा, भैंसी, मौरी पालन, कुखुरा, निलमा खेती प्राविधिक लागि आर्थिक प्राविधिक सहयोग गरिनेछ। सो अवसरमा बोल्दै नगर प्रमुख कृष्ण राज पण्डितले नगरले उत्पादनमा आधारित अनुदान दिँदै आएको जानकारी दिँदै बजारीकरणमा पनि सहयोग गर्दै आएको उल्लेख गर्नुभयो। नगर उपप्रमुख बहादुर विकर राजुले परियोजना सम्पन्न पश्चात पनि दिगो हुने गरी सहजीकरण गर्न आग्रह गर्नुभयो। रेकर्स तनहुँ शाखा अध्यक्ष प्राध्यापक डाक्टर कृष्ण प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रसका निर्देशक पूजा कोइराला, रेडक्रस गण्डकी महासचिव रामदत्त पोखरेल, वडा नम्बर 11 अध्यक्ष शालिग्राम भट्टराई, नेपाल रेडक्रस सोसाइटी ढोरफिर दिप शाखा सभापति जेजु राम पोखरेल लगायतले बोल्नु भएको थियो। नवलपरासी वर्दाघा सुस्त पूर्वको गैंडाकोट नगरपालिका 14 भागरबाट हराएका 2.5 वर्षीय बालक शिवान तामाङ 2 दिनपछि सामुदायिक वनमा सकुशल फेला परेका छन्। भदौ 2 गतेदेखि हराएका उनलाई खोज तलाश गर्ने क्रममा आज बिहान करिब 10 बजे शंखदेव देवी सामुदायिक वनभित्र फेला पारिएको हो। भागर निवासी हेम कुमारियाले भदौ 2 गते बिहान करिब 7 बजेतिर घर नजिकैको शंखदेवी सामुदायिक वनमा च्याउटीमा गएको थियो। उनी वनबाट घर फर्किँदा नाति शिवान घरमा थिएनन्। घरमा रहेको 2.5 वर्षीय बालक नभएपछि परिवार आफन्तले तत्कालै खोजी शुरू गरेका थिए। शुरूमा स्थानीय बासिन्दा र छरछिमेकी मिलेर वन क्षेत्रमा बालकको खोज तलाश गरे। धेरै समय खोज्दा पनि बालक फेला नपरेपछि परिवारले इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए। बालक हरेको सूचना पाए लगतै प्रहरीले विशेष टोली परिचालन गरी खोजीलाई कार्यालयलाई तीव्रता बनाएको थियो। उपलमुसाङ गुलुमाङथाङ गाउँपालिका 4 नेचुङ भन्सार कार्यालयमा चालू आर्थिक वर्ष 2082/84 साउन महिनामा 29,69,00,000 रूपियाँ राजस्व संकलन भएको छ। एक महिनाको अवधिमा चीनको स्वायत्त प्रदेश तिब्बतको झोङवाङसेन जिल्लाबाट लिजी नेचुङ कोरोलाबाट 100 YED कम्पनीका विद्युतीय सवारी साधनसहित अन्य 56 सामानहरू बोकेका कन्टेनरबाट उक्त राजस्व उठाउन सफल भएको कार्यालय प्रमुख विदुर चुडालले बताउनुभयो। कार्यालय प्रमुख चुडालले भन्नुभयो, आर्थिक वर्षको पहिलो महिनाको राजस्व संकलन सन्तोषजनक हो। पहिलो 2 साता व्यापारिक समेत सामान मगाउन अलग मलमा परेको देखिन्थ्यो। अन्तिम साता भित्रिएको सामानले राजस्व संकलनमा योगदान दिएको छ। कोरोला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधन वन सरकारलेबाट जाँचपास भइसकेको छ। गत 2082/83 भदौ महिनाको 30 गतेसम्म व्यावसायिक रूपमा सञ्चालनमा आएको वन कार्यालयले 9,92,05,06,420 रूपियाँ राजस्व संकलन गरेको थियो। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ शुक्ला गण्डकी चौवन धाम शिव महिमा बोर्डबम धार्मिक महोत्सव जारी छ। अघिल्लो वर्षहरूमा साउन महिनामै महोत्सव हुँदै आएकोमा यस पटक धार्मिक दृष्टिले उपयुक्त नभएकाले साउनको सट्टा भदौमा गरिएको धामका अध्यक्ष ओमनाथ लम्साल अर्जुनले जानकारी दिनुभयो। महोत्सव 8 गतेसम्म सञ्चालन हुनेछ। धार्मिक महोत्सवमा प्रसिद्ध कथावाचक विदुषी आचल बस्नेतले दैनिक धार्मिक प्रवचन गरिरहनु भएको छ। 10 वर्षकै उमेरमा सांस्कृतिक संस्कृत श्लोक पुराण वाचन र गायनमा चर्चा कमाएको उहाँले उहाँको उपस्थितिले यस पटक थप आकर्षण थपिएको छ। धार्मिक महोत्सवमा दैनिक हवन रुद्री पाठ पारायण सहित संगीतमय कथा प्रवचन पितृ संकल्प ग्रह शान्ति तोलादान लगायतका विभिन्न कार्यहरू समावेश गरिएको छ। साँझमा दैनिक महाआरती भइरहेको छ। महोत्सवबाट बचेको रकमले धामको विकाससँगै धामले सञ्चालन गरेको अनुकूल शिक्षालय र गुरूकुल शिक्षालय र वडा नम्बर 9 स्थित गौ संरक्षण केन्द्रको एकीकृत विकासको लागि खर्चिने अध्यक्ष लम्साले जानकारी दिनुभयो। चालू आर्थिक वर्षमा म्याग्दीमा कृषि क्षेत्रको विकासका लागि 4,78,00,000 रूपियाँ बजेट तर्जुमा गरिएको छ। जिल्लामा कृषि क्षेत्रको कार्यक्रम तथा योजनाहरू सञ्चालन गर्न गण्डकी प्रदेश सरकार र संघीय सरकारबाट गरेर उक्त बजेट खर्च हुने भएको छ। कृषि विकास कार्यालय म्याग्दीले बिहिबार चालू आर्थिक वर्षको कार्यक्रम योजना र बजेट सार्वजनिक गर्दै कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत संजीव वास्तोलाले कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धितर्फ प्राथमिक राखेर योजना तथा कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो। कृषि विकास कार्यालयका अनुसार कृषि प्रसारतर्फ 12 कार्यक्रम सञ्चालनका लागि 36,60,000, नीति तथा संस्थागत सुधारतर्फ 8 कार्यक्रमहरू सञ्चालनका लागि 22,40,000, सामुदायिक लक्ष्य तथा खाद्य सुरक्षा कार्यक्रमका लागि 30,75,000, कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धितर्फ 14,59,000, जलवायु मैत्री प्रविधि प्रबन्धनतर्फ 25,00,000 र कृषि उद्यम प्रबन्धनतर्फ 20,00,000 रूपियाँ खर्च हुने भएको छ। पर्वतको ठाटी गाउँका धेरैजना वैदेशिक रोजगारीका लागि विदेश जाँदा युवा भूषाललाई पनि विदेश जान मन आएको थियो। स्वदेशमा भने जस्तो रोजगारी हुन नहुनु र यातायात व्यवसायबाट नोक्सानी बेहोर्नु परेपछि युवा ज्ञान प्रसाद भूषालको मनमा विदेश जाने विचार पलाएको थियो। आफ्नो वृद्ध आमा बुबा र जहान परिवारलाई छाडेर खाली मुलुकै हाल्ने भन्ने युवा भूषालको मनमा थिएन। आर्थिक रूपमा व्यवहारले कठिन भएपछि बाध्य हुन परेको थियो। भूषाल पासपोर्ट बोकेर काठमाडौँ छिरेको केही दिनमा भिसा लाग्ने र यता घरमा आमाको मृगौलामा गम्भीर समस्या देख्नुपर्ने एकै समय भयो। आमाको सेवाका लागि विदेश जान बोकेको कुम्लो फाल्ने निर्णय गरी भूषालले घर वरिपरिको बाँझो जग्गामा अकबरे खुर्सानी खेती गर्ने सपना बुन्नुभयो। सपना मात्र नभएर अकबरेको व्यावसायिक खेती शुरू गर्नुभयो। अहिले कृषक भूषाल अकबरे खुर्सानीबाट सोझे जस्तै उत्पादन र आमदानी भएपछि हर्षित हुनुहुन्छ। घरमा बसेर पनि गुजुरा धान्ने कसरी भन्ने चिन्ताले पिरोल्दै गर्दा जिल्लाको बिहारी गाउँपालिका 4 ठाटी लिङसिङ लामा खर्कका 34 युवा कृषक भूषालले थालेको अकबरे खुर्सानीको व्यावसायिक खेतीले राम्रै आमदानी दिएको छ। घर परिवारमा बाँझो घर वरिपरि बाँझो छोडिएको करिब 5 रोपनी क्षेत्रफलको जग्गामा लगाइएको 3,000 खुर्सानीको बोटबाट कृषक भूषालले टिप्न थालेको पहिलो हप्तामा 1,00,000 बढी आमदानी गर्न सफल भएको बताउनुभयो। खुर्सानीले आमदानी दिन थालेपछि कृषक भूषाललाई प्रदेश अस्पताल कुस्मामा डायलोसिस गराउँदै आउनु भएकी 61 होम कला शर्माको उपचार खर्च जुटाउन समस्या छैन। निजी हवाई कम्पनी बुद्ध एयरले पोखरा नेपाल गंज रूटमा पुनः उडान शुरू गर्ने भएको छ। यात्रु संख्या कम हुँदा यो रूटमा यसअघि उडान रोकिएको थियो। सातामा 3 उडान सञ्चालन गर्ने तयारी एयरलाइन्सले गरिरहेको छ। भदौ 31 गतेदेखि यो रूटमा उडान सञ्चालन गर्ने एयरलाइन्सले बताएको छ। बुद्ध एयर्सका सूचना अधिकारी दिपेन्द्र कर्णका अनुसार भारतीय पर्यटकको सिजन शुरू हुन थालेको र चाडपर्व पनि नजिकिन थालेकोले यो रूटमा पुनः उडान सञ्चालन थालिएको हो। उहाँका अनुसार शुरूआती चरणमा हरेक आइतबार बुधबार शुक्रबार यो रूटमा उडान सञ्चालन हुनेछ। यो रूटमा गत जेठ पहिलो सातादेखि उडान रोकिएको थियो। लामो समयदेखि पोखरा नेपालगंज उडान चलिरहेको थियो तर यात्रु अभावले जेठ पहिलो सातादेखि उडान रोकिएको थियो। अब भने यात्रुको माग पनि थपिएको छ। उहाँले भन्नुभयो भारतीय पर्यटकको सिजन पनि हो। घुमघामका लागि आन्तरिक पाहुना पनि यात्रामा थपिन्छन्। त्यसैले भदौ अन्तिमदेखि पुनः उडान गर्न थालिएको हो। मुक्तिनाथ दर्शन गर्न आउने भारतीय पर्यटकको सिजन पनि भएकाले उडान सुचारू गर्न थालिएको उहाँले बताउनुभयो। अवस्थामलाई 3 सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुनेछन्। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। राम्रोसँग झ्याटो काको चुकु लगाएर सुत्नुहोला, औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला, साथै सिरानीमा एक बोतल पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्री, नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143178, इमेल NEWS SSUKM LAGANDEKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौं।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईँको बाँकी समय शुभ रहोस्। शुभरात्री।

नमस्कार शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण में यहाँलाई हार्दिक स्वागत छ। यो बिहानीले दिनभरिको समयको संकेत गर्छ। उठ्नुहोस् शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज सँगै उठ्नुहोस् बेउजनुहोस्।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175
2: शुभगण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 5 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
2: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
1: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
1: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
2: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
3: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोपाइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98271036 र 98460945340।
4: मङ्गलम पुनरी काक्ष मङ्गलाय तनुहरी
5: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
6: ओमकार।
5: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
6: ओमकार?
5: अनि घरमा पूजा सामग्री पनि छैन भने
6: ओमकार?
5: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
5: विस्तृत जानकारीको लागि फोन नम्बर 98560508634।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
1: घरै सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, तीन तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोपाइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 98560285587।
10: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333998 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
11: यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो?
12: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
13: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
11: गतिलो ठाउँ चाहिँ कहाँ छ?
13: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
11: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
14: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोभाइडर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560303624।
15: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस सोरुम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97005220209।

0: टीवीएस साथ छ हाम्रो। शुक्ला गण्डकी एफएम 97.6।
1: घटना दुर्घटना
2: कला संस्कृति
1: स्थानीय राष्ट्रीय
3: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ।
2: सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605544।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्बत 2083 साल भदौ महिनाको 5 गते शुक्रबार श्रावण शुक्ल पक्षको नवमी तिथि अंग्रेजी मिति अनुसार अगस्त 21 तारीक सन् 2026 नेपाल सम्बत 1146 सूर्यदेव बिहान 5:38 भयो भने सूर्यास्त हुनेछ भने सूर्यास्त साँझ 6:38 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट

संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाई बहुमत मात्र पर्याप्त नहुने राज्यसभा सभापति लामी छानेको भनाई, बागमतीका मुख्यमन्त्रीमा थप नियुक्त थापा नियुक्त छ, नवनियुक्त मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ एमालेलाई समर्थन गरेको भन्दै बागमती प्रदेश सभाका सदस्य उद्धव थापालाई राप्रपाद्वारा पार्टीबाट निष्कासन। नीतिगत निर्णयको कानूनी जटिलता नफुकाएसम्म मन्त्री परिषदले गरेको निर्णयमाथि अनुसन्धान गर्न नसकिने अख्तियार प्रमुख आयुक्त राईको भनाई। पन्ध्रौं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने कांग्रेसी तर्को निर्णय। राज्य पानीमा बोलबम धार्मिक महोत्सव जारी। गण्डकी एक र ओडा नम्बर एघारमा सामुदायिक जीविकोपार्जन प्रबन्धन परियोजना सञ्चालन। पहिलो वर्ष 500 परिवार लाभान्वित हुँदै पोखरा नेपालगंज रूटमा फेरि उडान हुनेछ।

0: अब समाचार विस्तारमा सुन्नुहोस्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाई बहुमत मात्र पर्याप्त नहुने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको हिजोको बैठकमा बोल्दै सभापति लामिछानेले संविधान संशोधनको कानूनी र संवैधानिक प्रक्रियाका जटिलतातर्फ ध्यानकर्षण गराउनु भएको हो। लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लगायत का दलहरूले संविधान संशोधनका लागि आवश्यक संख्या पुर्याउन सरकारलाई सहयोग गर्ने भनिदिएको अभिव्यक्तिको स्वागत गर्नुभयो। तर संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाई संख्या मात्र अन्तिम आधार नभएको भन्दै उहाँले यसका लागि प्रक्रियागत पक्षहरूलाई पनि उत्तिकै ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो। सरकारलाई सहयोग गर्ने भावना र तत्परता देखाउने दलप्रति आभार व्यक्त गर्दै सभापति लामिछानेले संविधान र कानूनको पूर्ण पालना गर्दै अघि बढ्नुपर्ने जोड़ दिनुभयो। बागमती प्रदेशमा किरण थापा मगर नेतृत्वको नयाँ सरकारमा छ नवनियुक्त मन्त्रीले बिहिबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। नयाँ मन्त्री परिषद सरल सहयात्री पौडेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। बागमती प्रदेश संसदीय दलका उपनेता गिरबहादुर तामाङको नेतृत्वमा राप्रपा प्रदेश सरकारमा सहभागी भएको थियो। गिरबहादुर स्वास्थ्य तथा सामाजिक विकास मन्त्री, राजेन्द्र प्रजापति उद्योग पर्यटन तथा श्रम तथा यातायात मन्त्री र राजु विष्ट खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री नियुक्ति हुनुभएको थियो। यस्तै भरत केसी भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन्। यता ज्ञान बहादुर तामाङले बिना विभागीय मन्त्रीको शपथ लिनुभएको छ। बागमतीमा नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको समर्थनमा नयाँ सरकार गठन भएको छ। प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत जुटाउने आधार प्रस्तुत गरेपछि प्रदेश प्रमुख थापालाई मुख्यमन्त्री नियुक्ति गरेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेश सभाका सदस्य उद्धव थापालाई पार्टीबाट निष्कासन गरेको छ। बिहिबार बसेको पार्टीको कार्य सम्पादन बैठकले प्रदेशसभा सदस्य थापालाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको हो। अध्यक्ष राजेन्द्र लिङदेलले प्रदेशसभा सदस्य थापाले पार्टीको निर्देशन उल्लंघन गरेकाले कार्यवाही गरेको बताउनुभयो। बागमती प्रदेश सभामा एमालेलाई समर्थन गर्ने पार्टीको निर्णय नरहेको उहाँले बताउनुभयो। तर त्यस विपरीत थापाले समर्थन पत्र बुझाएको र स्पष्टीकरण समेत नदिएको अध्यक्ष लिङदेलले बताउनुभयो। बागमती प्रदेश सभा पार्टीको निर्देशन विपरीत प्रदेश सभा सदस्य उद्धव थापाले एमालेलाई समर्थन पत्र बुझाएको अनुशासन समितिले स्पष्टीकरण सोधेको छ। औषधि दुर्पयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले नीतिगत निर्णयको कानूनी जटिलता नफुकाएसम्म मन्त्री परिषदले गरेका निर्णयहरूमाथि अनुसन्धान गर्न नसकिने बताउनु भएको छ। बिहिबार सिंहदौरामा बसेको राज्य व्यवस्था समिति बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै प्रमुख आयुक्त राईले मन्त्री परिषदले गर्ने नीतिगत निर्णयको दायरा र स्पष्ट परिभाषा कानूनमा तय नभएसम्म मन्त्री परिषदले गरेका निर्णयहरूमाथि अनुसन्धान गर्न वा मुद्दा चलाउन आयोगलाई कानूनी बाधा रहेको बताउनुभयो। उहाँले राजधानी प्रकरणमा प्रधानमन्त्रीले अनुसन्धानको प्रगति बुझ्न वा छलफल गर्न बोलाएपछि जानु स्वाभाविक प्रक्रिया भएको बताउनुभयो। राजधानी सम्बन्धी विषयमा छलफलपछि प्रक्रियालाई छिटो गरी तथ्य र कैफियतका आधारमा अभियोग पत्र तयार पारेर अदालतमा मुद्दा दायर गरिएको उहाँले बताउनुभयो। राईले अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक मन्त्री परिषद पठाइसकिएकाले त्यसलाई छिटो पारित गर्न आग्रह गर्नुभयो। अनुसन्धान चलिरहेको बेला कर्मचारी तथा अनुसन्धान अधिकृतहरूलाई विषयमा सर्वा गर्दा मुद्दा अलपत्र पर्ने र दोहोरो मेहनत लाग्ने समस्या देखिएको उहाँले बताउनुभयो। उहाँले आयोगमा निश्चित अवधिका लागि कर्मचारी नचलाउने वा सरुवा गर्दा आयोगले परामर्श लिने व्यवस्था गर्नुपर्ने समेत बताउनुभयो। नेपाली कांग्रेसको संस्थापनी दर समूहले 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ। डाक्टर शशांक कोइरालाको महाराजगंज स्थित निवास बिहिबार बसेको शीर्ष नेताहरूको बैठकले अदालत जाने सहमति गरेको प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिनुभयो। 15 महाधिवेशन रोक्न माग गर्दै अदालतमा निवेदन दिने सहमति भएको छ। हामीले कानूनका ज्ञाताहरूलाई यसको जिम्मा दिएका छौं। शुक्रबारसम्म निवेदन दर्ता हुन्छ। अदालतमा पार्टीको आधिकारिकता सम्बन्धी विवादको मुद्दा पुनः सुनाई हुने भएपछि महाधिवेशन प्रक्रिया अगाडि बढ़ाउन नहुने इतर समूहको भनाई छ। तर पार्टीले भने महाधिवेशन प्रक्रिया अगाडि बढ़ाइसकेको छ। नेपाली कांग्रेसले अनुशासन समितिको बैठक आह्वान गरेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरिएको समिति सचिव दिनेश थापा मगरले बताउनुभयो। बैठक शुक्रबार बिहान 11 बजे बस्नेछ। संस्थापनी तर पक्षले 15 महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेसँगै बोलाइएको अनुशासन समितिको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार संसद अदालत वा संवैधानिक निकायले गरेका निर्णयहरू जनताको नजरमा प्रमाणीकरण र स्वीकार्य हुनुपर्ने बताउनु भएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा सभापति थापाले सरकार संसद अदालत वा संवैधानिक निकायले गरेका निर्णयहरू केवल कानून सम्बद्ध भएर मात्र नपुग्ने भन्दै तिनको औचित्य जनताले नजरमा प्रमाणीकरण र स्वीकार्य हुनुपर्ने बताउनुभयो। उहाँले अहिले चुनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखाएकाले चुनाव जितेर सांसद छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताउनुभयो। संसदमा प्राप्त 1 मिनटको शून्य समयमा बोल्दा समेत सांसदहरूले गम्भीर तयारी सचेतना र पूर्ण जिम्मेवारीका साथ शब्द चयन गरिमा गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले विगतमा कांग्रेस एमाले वा तत्कालीन नेकपासँग भएको 2/3 शक्ति जनताको सन्तुष्टिका कारण कसरी प्राप्त भयो भन्ने इतिहासबाट पाठ सिक्नुपर्ने बताउनुभयो। मेडिकल व्यवसायी दुर्गा प्रसाईको घरमा प्रहरीले खानतलासी गरेको छ। बिहिबार उपत्यका अपराध अनुसन्धान कार्यालय जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले भक्तपुर स्थित निको सेरामा रहेको प्रसाईको घरमा खानतलासी गरेको हो। प्रसाईले लघुवित्त पीड़ितहरूलाई आन्दोलनका लागि प्रेरित गरेको भन्दै उहाँको घरमा खानतलासी गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एक अधिकृतले बताउनुभयो। लघुवित्त पीड़ितहरू पुलचोकी स्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा धरनामा छन्। खानतलासीको नेतृत्व उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरद थापाले गर्नुभएको छ। अनुगो शुक्लागण्डकी नगरपालिका नम्बर 1 र 11 सञ्चालन भएको सामुदायिक जीविकोपार्जन प्रबन्धन परियोजनामा पहिलो वर्ष 500 परिवार लाभान्वित हुने भएका छन्। आइरिस रेडक्रसको साझेदारीमा र नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले सञ्चालन गरेको परियोजना तेस्रो चरण कार्यक्रम समीक्षा तथा सिकाए आदान प्रदान प्रथम कार्यशालामा सो जानकारी दिएको हो। दुलेगौड़ामा बिहिबार आयोजित कार्यक्रममा जिल्ला कार्यक्रम संयोजक देवनारायण पौडेलले प्रति परिवार 29,000 रूपियाँ पाउने जानकारी दिनुभयो। सो रकमले जलवायु अनुकूल प्रति प्रबन्धन गर्दै जीविकोपार्जनमा सहयोग पुग्ने विश्वास गरिएको छ। दोस्रो वर्ष थप 150 परिवारलाई सो कार्यक्रममा समावेश गराइने कार्यक्रम व्यवस्थापक अनुपमा कोइरालाले बताउनुभयो। परियोजना मार्फत सुन्तला कागती अदुवा केरा खेती बाख्रा भैंसी मौरी पालन कुखुरा टनेलमा खेती प्रविधिका लागि आर्थिक प्राविधिक सहयोग गरिनेछ। सो अवसरमा बोल्दै नगर प्रमुख कृष्णराज पण्डितले नगरले उत्पादनमा आधारित अनुदान दिँदै आएको जानकारी दिँदै बजारीकरणमा पनि सहयोग गर्दै आएको उल्लेख गर्नुभयो। नगरको प्रमुख बहादुर विकास राजुले परियोजना सम्पन्न पश्चात पनि दिगो हुने गरी सहजीकरण गर्न आग्रह गर्नुभयो। रेडक्रस संस्थाका अध्यक्ष प्राध्यापक डाक्टर कृष्ण प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रसको निर्देशक पूजा कोइराला, रेडक्रस गण्डकी महासचिव रामदत्त पोखरेल, वडा नम्बर 11 का अध्यक्ष शालिग्राम भट्टराई, नेपाल रेडक्रस सोसाइटी रोडफिर्दी उपशाखा सभापति जेजुराम पोखरेल लगायतले बोल्नु भएको थियो। नवलपरा शिवद घाट सुस्त पूर्वको गैंडाकोट नगरपालिका 14 धागरबाट हराएका 2.5 वर्षीय बालक शिवान तामाङ दुई दिनपछि सामुदायिक वनमा सकुशल फेला परेका छन्। भदौ दुई गतेदेखि हराएका उनलाई खोज तलासी गर्ने क्रममा हिजो बिहान 10 बजे शंखदेवी सामुदायिक वनभित्र फेला पारिएको हो। बाघ निवासी हेमकुमारी आले भदौ दुई गते बिहान करिब 7 बजेतिर घर नजिकैको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न जानुभएको थियो। उहाँ वनबाट घर फर्किँदा नाति शिवान घरमा थिएनन्। घरमा रहेका 2.5 वर्षीय बालक नभएपछि परिवार र आफन्तहरूले तत्कालै खोजी शुरू गरेका थिए। शुरूमा स्थानीय बासिन्दा र छरछिमेकी मिलेर वन क्षेत्रमा बालकको खोज तलास गरेको थियो। धेरै समय खोज्दा पनि बालक फेला नपरेपछि परिवारले इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए। बालक हराएको सूचना पाए लगतै प्रहरीले विशेष टोली परिचालन गरी खोजी कार्यलाई तीव्रता बनाएको थियो। उपल्लो मुस्ताङको लोमाङथाङ गाउँपालिका 4 नेचुङ भन्सार कार्यालयमा चालू आर्थिक वर्ष 2083-84 को साउन महिनामा 29,69,00,000 रूपियाँ राजस्व संकलन भएको छ। एक महिनाको अवधिमा चीनको स्वायत्त प्रदेश तिब्बतको झोङवासेन जिल्लाबाट लिजी नेचुङ कोरोलाबाट 100 बीवाईडी कम्पनीका विद्युतीय सवारी साधन सहित अन्य 56 सामान बोकेका कन्टेनरबाट उक्त राजस्व उठाउन सफल भएको कार्यालय प्रमुख विदुर चुडालले बताउनुभयो। कार्यालय प्रमुख चुडालले भन्नुभयो, आर्थिक वर्षको पहिलो महिनाको राजस्व संकलन सन्तोषजनक हो। पहिलो 2 साता व्यापारीको समेत सामान मगाउन अलमलमा परेको देखिन्थ्यो। अन्तिम साता भित्रिएको सामानले राजस्व संकलनमा योगदान दिएको छ। कोरोना नाकाबाट भित्रिएका विद्युतीय सवारी साधन भन्सार कार्यालयबाट जाँचपास भइसकेको छ। गत 2082-83 भदौ महिनाको 30 गतेसम्ममा व्यावसायिक रूपमा सञ्चालनमा आएको भन्सार कार्यालयले 9,92,05,06,420 रूपियाँ राजस्व संकलन गरेको थियो। प्रसिद्ध धार्मिक विश्व मुक्तिनाथ शुक्लाकण्डकी चौवन धाममा शुभ महिमा बोलबम धार्मिक महोत्सव जारी छ। अघिल्लो वर्षहरूमा साउन महिनामै महोत्सव हुँदै आएकोमा यसपटक धार्मिक दृष्टिले उपयुक्त नभएकाले साउनको सट्टा भदौमा गरिएको धामका अध्यक्ष होमनाथ लम्साल अर्जुनले जानकारी दिनुभयो। महोत्सव 8 गतेसम्म सञ्चालन हुनेछ। धार्मिक महोत्सवमा प्रसिद्ध कथावाचक विदुषी आचल बसेलले दैनिक धार्मिक प्रवचन गरिरहनु भएको छ। 10 वर्षकै उमेरमा संस्कृत श्लोक पुराण वाचन र गायनमा चर्चा कमाउनु भएका उहाँको उपस्थितिले यसपटक थप आकर्षण थपिएको छ। धार्मिक महोत्सवमा दैनिक हवन रुद्री पाठ पुराण सहित संगीतमय कथा प्रवचन पितृ संकल्प ग्रह शान्ति तुलादान लगायतका विभिन्न कार्य समावेश गरिएको छ। साँझमा दैनिक महाआरती भइरहेको छ। महोत्सवबाट बचेको रकमले धामको विकाससँगै धामले सञ्चालन गरेको गुरूकुल शिक्षालय र वडा नम्बर 9 स्थित गौ संरक्षण केन्द्रको एकीकृत विकासको लागि खर्चने अध्यक्ष लम्सालले जानकारी दिनुभयो। चालू आर्थिक वर्षमा म्याग्दीमा कृषि क्षेत्रको विकासका लागि 4,78,00,000 रूपियाँ बजेट तर्जुमा गरिएको छ। जिल्लामा कृषि क्षेत्रको कार्यक्रम तथा योजनाहरू सञ्चालन गर्न गण्डकी प्रदेश सरकार र संघीय सरकारबाट गरेर उक्त बजेट खर्च आउने भएको छ। कृषि विकास कार्यालय म्याग्दीले बिहिबार चालू आर्थिक वर्षको कार्यक्रमको योजना र बजेट सार्वजनिक गर्दै कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जीव वास्तोलाले कृषि उत्पादन र उत्पादकता अभिवृद्धितर्फ प्राथमिकतामा राखेर योजना तथा कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। कृषि विकास कार्यालयका अनुसार कृषि प्रसारणतर्फ 12 कार्यक्रम सञ्चालनका लागि 36,60,000 नीतिगत तथा संस्थागत सुधारतर्फ 8 कार्यक्रमहरू सञ्चालनका लागि 22,40,000 समुदायमा लक्षित खाद्य सुरक्षा कार्यक्रमका लागि 30,75,000 कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धितर्फ 14,59,000 जलवायु मैत्री प्रविधि प्रबन्धनतर्फ 25,00,000 र कृषि उद्यम प्रबन्धनतर्फ 20,00,000 रूपियाँ खर्च पर्वतको ठाँटी गाउँका धेरैजना वैदेशिक रोजगारीका लागि विदेश जाँदा युवा भूषाललाई पनि विदेश जान मन लागेको थियो। स्वदेशमा भने जस्तो रोजगारी नहुनु र यातायात व्यवसायबाट नोक्सानी बेहोर्नु परेपछि युवा ज्ञान प्रसाद भूषालको मनमा विदेश जाने विचार पलाएको थियो। आफ्नो वृद्ध आमा बुबा र जान परिवारलाई छाडेर खाडी मुलुक गइहाल्ने भन्ने युवा भूषालको मनमा थिएन। आर्थिक रूपमा विवाहले कठिन भएपछि बाध्य हुन परेको थियो। भूषाल र पासपोर्ट बोकेर काठमाडौँ छिरेको केही दिनमा भिसा लाग्ने त यता घरमा आमाको मृगौलामा गम्भीर समस्या देखा पर्नु एकै समय भयो। आमाको सेवाका लागि विदेश जान बोकेको कुम्रो फाल्ने निर्णय गरी भूषालले घर वरिपरिको बाँझो जग्गामा अकबरे खुर्सानीको खेती गर्ने सपना भुल्नुभयो। सपना मात्रै नभएर अकबरीको व्यवसाय खेती शुरू गर्नुभयो। अहिले कृषक भुसाल अकबरी खुर्सानीबाट सोधेजस्तो उत्पादन र आमदानी भएपछि हर्षित हुनुहुन्छ। घरमा बसेर पनि गुजुरा धान्ने कसरी भन्ने चिन्ताले पिरोल्दै गर्दा जिल्लाको बिहादी गाउँपालिका चारका ठाटी लिङसिङ लामा खर्काका 34 वर्षीय युवा कृषक भुसालले थालेको अकबरी खुर्सानीको व्यावसायिक खेतीले राम्रै आमदानी दिएको छ। घर वरपर बाँझो छरिएको करिब 5 रोपनी क्षेत्रफलको जग्गामा लगाइएको 3,000 खुर्सानीको बोटबाट कृषक भुसालले टिप्न थालेको पहिलो हप्तामै 1,00,000 बढी आमदानी गर्न सफल भएको बताउनुभयो। खुर्सानीले आमदानी दिन थालेपछि कृषक भुसाललाई प्रदेश अस्पताल कुसमा डायलोसिस गराउँदै आउनुभएकी 61 वर्षीय आमा होम कलासम्मको उपचार खर्च जुटाउन समस्या छैन। निजी हवाई कम्पनी बुदैयरले पोखरा नेपालगंज रूटमा पुनः उडान गर्ने भएको छ। यात्रु संख्या कम हुँदा यो रूटमा यसअघि उडान रोकिएको थियो। सातामा 3 दिन उडान सञ्चालन गर्ने तयारी एयरलाइन्सको रहेको छ। भदौ 31 गतेदेखि यो रूटमा उडान सञ्चालन गर्ने एयरलाइन्सले बताएको छ। बुदैयर्सका सूचना अधिकारी दिपेन्द्र कर्णका अनुसार भारतीय पर्यटकको सिजन शुरू हुन थालेको र चाडपर्व पनि नजिकिन थालेकोले यो रूटमा पुनः उडान सञ्चालन थालिएको हो। उहाँका अनुसार शुरूआती चरणमा हरेक आइतबार बुधबार शुक्रबार यो रूटमा उडान सञ्चालन हुनेछ। यो रूटमा गत जेठ पहिलो सातादेखि उडान रोकिएको थियो। लामो समयदेखि पोखरा नेपालगंज उडान चलिरहेको थियो तर यात्रु अभावले जेठ पहिलो सातादेखि उडान रोकिएको थियो। अब भने यात्रुको माग पनि थपिएको छ। उहाँले भन्नुभयो भारतीय पर्यटकको सिजन पनि हो। घुमघामका लागि आन्तरिक भावना पनि यात्रामा थपिन्छन्। त्यसैले भदौ अन्तिमदेखि पुनः उडान थालिएको हो। मुक्तिनाथ दर्शन गर्न आउने भारतीय पर्यटकको सिजन पनि भएकाले उडान सुचारू गर्न थालिएको उहाँले बताउनुभयो। पोखरा हुँदै मुस्ताङको मुक्तिनाथसम्म जाने पर्यटकको संख्या पर्याप्त हुन्छन्। धार्मिक पर्यटकको संख्या थपिन्छन्। त्यसबाहेक आन्तरिक पर्यटक पनि घुमघाममा निस्कन्छन्। उहाँले भन्नुभयो दशैं तिहार लगायतका चाडपर्व पनि शुरू हुने बेला भएकाले उडान पुनः सुचारू गर्न थालिएको उहाँले बताउनुभयो। अहिले बुद्ध ले पोखराबाट काठमाडौँ बाहेक पोखराबाट भैरव भने नियमित उडान गरिरहेको छ। यसअघि पोखराबाट भरतपुर पनि उडान भएको थियो तर पोखरा मुगलिन सड़क विस्तार सकिएपछि पोखरा भरतपुर उडान भने रोकिएको थियो। पृथ्वी राजमार्गको सहजता भएसँगै पोखरा भरतपुर उडान रोकिएको थियो। बिहानी शुक्ल गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065 मोबाइल 98166-34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी आईएलटीएस प्रोफाइलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क काली
5: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658-590-511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु। तैँले पनि कुनै चिन्तै नलि।
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल हिमाल हार्डवेयर सेन्टर।
9: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
10: हिमाल हार्डवेयर सम्पर्क 0654142545, 0654143545।
11: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
12: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
13: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
14: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
15: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
16: कता हिँडेको हो आइफोन हातमा लिएर?
17: आइफोन हो कि माइफोन के बनाऊ, साढे नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
16: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
17: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
16: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231। चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
18: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
16: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
18: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
16: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा।